0: रेडियो टाइगर स्टुडियो टाइम अहिले बिहानको 6 बजेको छ। यस ट्यान्जेका साथमा दैनिक उपभोगका सम्पूर्ण किराना सामानहरू एकै ठाउँमा पाइने अल पसल कञ्चनपुर जाने बाटो भरिगाउँ बजार बर्दिया।
1: नमस्कार तथा सुप्रभात। काया कैरनमा तपाईँलाई साथी सम्झना महर्जनसँगै मिलन तिमिर सिन्हाको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्कसँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
2: आज 2083 साल जेठ 1 गते शुक्रबार, सन् 2026 मे 15 तारीक जेठ कृष्ण पक्षको त्रयोदशी उपरान्त चतुर्दशी तिथि।
0: काया कैरनका साथमा
2: किसान पाइप प्रोडक्ट्स प्राली,
0: राष्ट्रको शान किसान,
2: अ कम्प्लिट पाइपिङ सोल्युसन।
1: काया कैरन शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
2: प्रतिपक्षको विरोधका बीच नीति तथा कार्यक्रम पारित, सभामुखले प्रधानमन्त्रीलाई रूलिङ नगरेकोमा आलोचना, बजेट मार्फत आर्थिक चुनौती चिर्ने र थिति बसाल्ने अर्थमन्त्रीको प्रतिबद्धता।
1: पूर्व गृहमन्त्री सुदन गुरूङमाथि छानबिन गर्न समिति गठन, छानबिन आयोगले माग्यो उच्च पदस्थको सम्पत्ति विवरण।
2: किसानले चाहे जति रासायनिक मल पुर्याउन सरकारलाई सधैँ धौधौ, जैविक तथा प्राङ्गारिक मलमा अनुदान दिनु सकारात्मक रहेको अभियन्ताको भनाई।
3: जैविक मललाई प्रवर्धन गर्ने, जैविक खेतीलाई प्रवर्धन गर्ने, बायोमासहरूलाई प्रयोग गरेर मलहरू बनाउने होइन, अब यो हिसाबले हामीले गरेको पैरवीले काहीँ न काहीँ काम गर्दैछ कि पनि भन्ने ठाउँमा हामी पुग्न सक्छौँ।
1: बेजिङमा सी र ट्रम्प बीच बहुप्रतीक्षित वार्ता, द्वन्द होइन साझेदार बनेर अघि बढ्नुपर्नेमा जोड।
2: र आईपीएल क्रिकेटमा पञ्जाबको लगातार 5 हार, मुम्बई 6 विकेटले विजयी।
4: विषादीको सुरक्षित प्रयोग सम्बन्धमा कृषक व्यवसायीहरूलाई जरुरी सूचना।
5: जीवनाशक विषादी विष हो, औषधि होइन, यसर्थ जीवनाशक विषादीको सुरक्षित प्रयोगका लागि सबै सचेत बनौ। जीवनाशक विषादीको प्रयोगकर्ताले सूचक पत्र तथा पर्चामा लेखिएको विवरणको अध्ययन गरी सिफारिश गरिएको बालीमा सिफारिश मात्रामा सुरक्षित तवरले प्रयोग गरौं। विषादी प्रयोगपछि पर्खनु पर्ने अवधिको पालना गरौं।
4: अत्यधिक विषादीको अवशेष राखी उत्पादन तथा बिक्री गरेमा जीवना

0: पुस्तिका राम्ररी अध्ययन गर्नु होला।
1: जहाँ फेरिन्छ सुखको साथ, त्यही हो घर, जहाँ हुन्छ खुसीको बार, जहाँ बालापन उमेरले छेक्दैन, मनको कलाकारिता कसैले रोक्दैन, जहाँ पहिलो आवास हुन्छ। आखिर किन आफ्नो घर आफ्नै हुन्छ? योजना बदलिए पनि उमङ्ग भई, प्लान ए नभए प्लान बी त बनिहाल्छ नि। मास्टर सेफ बनाउँछन् केही घर, भित्ताले नै लिन्छन् स्वादको मिठार, जहाँ हुन्छन् आत्मीयता र उल्लास, त्यही हो घर, जहाँ हुन्छ खुसीको बास। एसियन पेन्ट्स रोयल, घर जहाँ हुन्छ खुसीको बास।
2: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़ सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्त भित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्त भित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
3: थोरै बचत धेरै कायदा, बिमाका छन् फाइदै फाइदा। बिमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बिमा कम्पनीमा जीवन बिमा गरी निश्चिन्त बनौ। न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बिमा कम्पनी लिमिटेड, साबिकको राष्ट्रिय बिमा संस्थान।
4: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले प्रतिपक्षका विरोधका बीच नीति तथा कार्यक्रम पारित, सभामुखले प्रधानमन्त्रीलाई रूलिङ नगरेकोमा आलोचना, बजेट मार्फत आर्थिक चुनौती तिर्ने र तिथि बसाल्ने अर्थमन्त्रीको प्रतिबद्धता, पूर्व गृहमन्त्री सुदन गुरूङमाथि छानबिन गर्न समिति गठन, छानबिन आयोगले माग्यो उच्च पदस्थसँग सम्पत्ति विवरण लगायतका खबर प्रस्तुत गर्यौं।
5: अब बाँकी प्रसंग। किसानका लागि अब खेतीको मुख्य सिजन शुरू भइसकेको छ। यो बेला रासायनिक मलको माग र विषय जोड़ जोड़का साथ उठ्ने गर्छ। तर सरकारले किसानको माग अनुसार रासायनिक मल पुर्याउन सक्दैन। यो विगतदेखिको मुख्य समस्या हो। सरकारले सोमबार ल्याएको नीति तथा कार्यक्रमले जैविक तथा प्रांगारिक मललाई प्राथमिकता दिएको छ। जैविक तथा प्रांगारिक मलमा अनुदानको व्यवस्था नीति तथा कार्यक्रममा समेटिएको छ। यसलाई सरोकारवाला र कृषिका अभियन्ताहरूले सकारात्मक रूपमा लिएका छन्। थप जानकारी सहित साथी मदन पौड्याल।
6: खेती लगाउने बेला किसानले माग अनुसार रासायनिक मल नपाएको विगतमा मात्रै होइन, यसपालि पनि पाउन सक्ने अवस्था छैन। सरकारलाई रासायनिक मलको व्यवस्थापन गर्न र माग अनुसार पुर्याउन सधैँ हम्मे हम्मे पर्छ। यसपालि रासायनिक मल फालाफाल भयो भन्ने अवस्था अहिलेसम्म सुनिएको छैन। त्यसमाथि अन्तर्राष्ट्रिय बजारमा भर पर्नुपर्ने बाध्यताले सधैँ संकट हुन्छ। यसपालि सरकारले नीति तथा कार्यक्रम मार्फत नै जैविक तथा प्रांगारिक मलमा अनुदान दिने विषयलाई समेटेको छ। आफूहरूले विगतदेखि नै उठाउँदै आएको विषय बल्ल प्राथमिकतामा पर्यो भन्नुहुन्छ किसान एवं खाद्यका लागि कृषि अभियानका संयोजक उद्धव अधिकारी।
7: पहिला चाहिँ के भन्छ, रासायनिक मललाई प्रवर्धन गर्ने कुरा र जैविकलाई प्रवर्धन गर्ने कुरा दोस्रोमा आउँथ्यो। यो गएको 30-40 वर्षदेखि हामीले त्यो निहालिरहेछौँ होइन। तर अहिले आउँदा चाहिँ जैविक अहिले पहिलो प्राथमिकतामा आयो जस्तो छ। जैविक मललाई प्रवर्धन गर्ने, जैविक खेतीलाई प्रवर्धन गर्ने, बायोमासहरूलाई प्रयोग गरेर मलहरू बनाउने होइन। अब यो हिसाबले हामीले गरेको पहिरोले काहीँ न काहीँ काम गर्दैछ कि पनि भन्ने ठाउँमा हामी पुग्न सक्छौँ।
6: यसो भन्दै गर्दा विगतमा उत्पादन बढाउन रासायनिक मल प्रयोग गर्दै आएका धेरै जसो किसानले तत्कालै जैविक वा प्रांगारिक खेती पद्धति अपनाउनतर्फ लाग्ने अवस्था पनि छैन। एकाएक जैविक खेतीमा जाँदा उत्पादन घट्न सक्ने किसानको चासो र चिन्ता पनि छ। कतिपयले व्यावसायिक खेती गर्दै आएका छन्। यस्तो

0: अवस्थामा उत्पादन घट्न नदिने गरी कसरी अगाडि जान सकिएला त? फेरि खाद्यका लागि कृषि अभियानका संयोजक अधिकारी
1: जहाँ जुन किसानहरूले प्रयोग गर्दै आउनु भएको छ उहाँहरूलाई आजको भोलि नै रसायनिक मल छोडिहाल्नुहोस् भन्न सकिँदैन, होइन? त्यसैले यो चाहिँ एउटा संक्रमण कालको योजना बनाएर रसायनिक पदार्थलाई घटाउँदै जाने र प्राङ्गारिक पदार्थलाई बढाउँदै जाने खालको रणनीति नै सुरक्षित बाटो हो, होइन? हामीले हाम्रो भनाइ पनि त्यही नै हो, हामी आजको आजै यो रसायनलाई बन्द गर्नुपर्छ पनि भन्दैनौँ, हामीले भनिराखेका पनि छैनौँ। तर त्यो जसले रसायन खाइरहेको माटोलाई विस्तार विस्तार त्यसमा प्राङ्गारिक पदार्थहरू बढाउँदै जाने कुरातर्फका कार्यक्रमहरू जानु पर्यो।
0: सरकारले नीति तथा कार्यक्रममा कृषि, पशुपालन, वन क्षेत्रलाई आधुनिक तथा उद्यमशील बनाउने उद्देश्य राखेको छ। खाद्यान्नमा आत्मनिर्भरताको नारा पनि छुटेको छैन। ग्रामीण अर्थतन्त्रको पुनर्जीवन, कृषि उत्पादन वृद्धि, आयात प्रतिस्थापन, मुख्य कृषि बालीको न्यूनतम समर्थन मूल्य, जैविक तथा प्राङ्गारिक मलमा अनुदान, रैथाने बाली संरक्षण लगायत प्राथमिकतामा छन्। जैविक तथा प्राङ्गारिक खेती प्रोत्साहनबाट रासायनिक मल र विषादीको प्रयोगबाट बढ्दै गएका चुनौती न्यूनीकरणमा सहयोग पुग्ने अपेक्षा छ। तर नीति तथा कार्यक्रमले समेटेको यो विषय बजेटमा कसरी आउँछ हेर्न बाँकी नै छ भन्नुहुन्छ खाद्यका लागि कृषि अभियानका संयोजक उद्धव अधिकारी।
1: सदनमा पेश भएको नीति कार्यक्रम स्वाभाविक रूपमा त्यो जे आयो बजेटमा पनि त्यो कुरा सम्बोधन हुन्छ होला, हामी त्यही आशा गरौं। खेतीपाती प्रकृतितर्फ फर्किने लाइनमा अहिले भएको नीति कार्यक्रम चाहिँ कम्तीमा रसायनतर्फ बरालिने कुराहरू कम देखिन्छ, होइन? अब प्रकृतितिर फर्केला नफर्केला त बजेटले सम्बोधन गर्ला, तर कम्तीमा रसायनतिर बरालिने चाहिँ नि त्यो खालको कमजोरी चाहिँ अहिलेको नीति कार्यक्रमले गरेका छैन भन्ने ठाउँमा चाहन्छु।
2: नीति तथा कार्यक्रममा समेटिएका कृषि क्षेत्रका विषयबारे खाद्यका लागि कृषि अभियानका संयोजक उद्धव अधिकारीसँगको विस्तृत कुराकानी अहिले बिहान 8 बजेको कार्यक्रम बदलिदो नेपालमा सुन्न सकिन्छ।
3: डाक्टर होस् वा नर्सको तयारी लिन्छ भाइब्रेन्टले पूरै जिम्मेवारी। भाइब्रेन्ट पुतली सडक काठमाडौँ।
2: विदेशमा रहेका नेपाली कूटनीतिक नियोग पुनर्संरचना तथा चीन सहितका देशमा रिक्त राजदूत नियुक्तिमा विलम्ब देखिएको छ। सुशासनका 100 बुँदामा कूटनीतिक नियोगको पुनर्संरचना उल्लेख छैन। सरकारको नीति तथा कार्यक्रममा पनि यसबारे केही लेखिएको छैन। परराष्ट्र मन्त्रालयले पनि यसमा तयारी गरेको छैन। नेपालको 183 देशसँग कूटनीतिक सम्बन्ध स्थापना भएको छ। विदेशमा नेपालको 34 दूतावास, 3 संयुक्त राष्ट्रसंघका लागि स्थायी नियोग समेत तथा श्रमिक र आर्थिक मामिला हेर्ने 10 महावाणिज्य दूतावासन, सबै कूटनीतिक नियोगमा 238 कर्मचारीको दरबन्दी छ। केपी शर्मा ओली प्रधानमन्त्री र डाक्टर आरजू राणा देउबा परराष्ट्र मन्त्री हुँदा सहसचिवदेखि सवारी चालकसम्म गरी 107 दरबन्दी थपिएको थियो। परराष्ट्रले आवश्यकता अनुसार थपिएको जिकिर गर्दै आएको छ भने अर्थ मन्त्रालयका अधिकारीहरूले भने परराष्ट्र मन्त्रीको व्यक्तिगत रूचि पूरा गर्न दरबन्दी थपिएको टिप्पणी गर्दै आएका छन्। नयाँ पत्रिकामा खबर छ।
3: नेपाल इन्भेस्टमेन्ट मेगा बैंक एनआईएमबी का प्रमुख कार्यकारी अधिकृत सीईओ ज्योति प्रकाश पाण्डे पक्राउ परेसँगै बैंकको धितो अधिकारका विषय विवाद र बहस शुरू भएको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले स्मार्ट टेलिकमको सम्पत्ति लिलामी र बिक्री प्रक्रियालाई लिएर पाण्डेलाई पक्राउ गरेको हो। त्यसै नेपालको बैंकिङ दूरसंचार र नियामकीय संरचनालाई एकसाथ हल्लाइदिएको छ। धितो अधिकारको विषय र विवाद समेत सतहमा आएको छ। यसबाट बैंकिङ क्षेत्रलाई लगानीको सुरक्षा गर्ने सहितका विषयमा चुनौती मात्र देखिएको छैन, यस क्षेत्र एक प्रकारले आतंकित बन्न पुगेको छ। नागरिकमा खबर छ।
2: काया कैरनमा खबरको सिलसिला सँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
4: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल, बानीसोर, जमल र ओम अस्पतालमा।
5: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट drishtiaye.org, फोन नम्बर 01-5224-352-5224-353।
6: सबैका लागि दृष्टि, सबैका लागि दृष्टि। के तपाईँ ढाड, कम्मर, घुँडा, गर्दन दुख्ने समस्या, युरिक एसिड, बाथ रोग, नसा सम्बन्धी समस्या वा अन्य कुनै दीर्घ रोगबाट पीड़ित हुनुहुन्छ?
7: यस्ता समस्याको आयुर्वेदिक पद्धतिबाट सर्वसुलभ उपचारका लागि बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय मार्फतको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयलाई आजै सम्झनुहोस्।
6: हाम्रा सेवाहरू:
7: ओपिडी सेवा,
6: विशेषज्ञ ओपिडी सेवा,
7: निशुल्क औषधि वितरण,
6: सशुल्क फार्मेसी सेवा,
7: फिजियोथेरापी सेवा,
6: अकुपंचर सेवा,
7: योग परामर्श सेवा,
6: क्रियाकल्प सेवा,
7: पूर्व कर्म पञ्चकर्म सेवा,
6: छार सूत्र सेवा,
7: जलौका सेवा,
6: अग्निकर्म लगायत अन्य विभिन्न सेवाहरू।
7: प्रयोगशाला सेवा बिहान 8 बजेदेखि 3 बजेसम्म।
6: विस्तृत जानकारीका लागि
7: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, बागमती करिडोर, कैरीगाउँ, काठमाडौँ। फोन नम्बर 01-4110-696, 98-514-2463।
8: हर घर हुनेछ अयोध्या, हर घरमा प्रकट हुनेछन् राम, बन्नुहोस् साक्षी गाथा रामायणको नेपाली भाषामा हरेक बिहिबार र शुक्रबार राति 8 बजे मात्र विश्वको रमाइलो टिभीमा।
2: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ।
3: अब बाँकी खबर। उमेरले 76 टेकिसकिन्, लेखपढ गर्न जान्दिनन्, कान राम्रोसँग नसुनेपछि जो कोही उनीसँग बोल्न पनि झर्को मान्छन्, तर पनि उनी भेट हुने जतिलाई आफ्नो दुःख बिसाउन छाड्दिनन्। एकै सासमा देशको न्याय प्रणालीले दिएको हैरानी पोखिहाल्छिन्। मेरो छोरालाई कुटी कुटी मारे, अदालतले पनि न्याय दिएन, यति भनिसक्दा उनी भक्कानिन्छिन्। नयाँ प्रधान न्यायाधीश सिफारिशको रन्कोले तातिएको सर्वोच्च अदालतले तोकेको पेशी भ्याउन विष्णु कुमारी पाण्डे गएको सोमबार पोखरादेखि काठमाडौँ आउनु भएको थियो। अदालतले त्यो दिन पनि पुरानै जवाफ दियो, तपाईँको पेशी सर्यो, अर्को जेठ 20 आउनु। उहाँसँग पोखरादेखि काठमाडौँ आउजाउ गर्न अनि होटलमा बस्न पैसा छैन। सरसापट लिएको पैसा अदालत धाउँदा धाउँदै सकिसक्यो। अब त कानमा लगाएको सानो मुन्द्री मात्र बाँकी छ। उहाँले सुनाउनुभयो, न्याय पाउँछु भने त्यो पनि बेच्छु। छोराको हत्यामा संलग्नलाई कारवाही माग गर्दै हरेक महिना उहाँ अदालत धाइरहनुहुन्छ, तर 15 पटकसम्म यस्तै गरी पेशी सारिरहँदा उहाँ थकित हुनुहुन्छ। बेला बेला साथमा भएको सानो फोनमा रिङ बज्छ, उठाउँदा उहाँ आवाज सुन्नुहुन्न, नजिकै देखिने कसैलाई बोलाउनुहुन्छ अनि कुरा गरिदिन अनुरोध गर्नुहुन्छ, गुहार मागिरहनुहुन्छ। अर्को महिनालाई 16 पटकको पेशी तोकिँदा उहाँ यसअघि हेर्न नभ्याउने सूचीमा राख्ने न्यायाधीशहरूको विवरण सहितको चिकटो बोकेर हिँडिरहनु भएको छ। त्यसमा हुनुहुन्छ कायम मुकायम प्रधान न्यायाधीश सपना प्रधान मल्लदेखि संवैधानिक परिषदले प्रधान न्यायाधीशमा सिफारिश गरेका डाक्टर मनोज कुमार शर्मासम्मका नाम, अनि विष्णु कुमारी सोध्नुहुन्छ श्रीमानहरूलाई कहाँ गएर भेट्न सकिएला। न्यायको पर्खाईमा आमा 15 पटक पेशी सर्यो, खर्च जुटाउन कानको मुन्द्री बेच्दै, शीर्षकको खबर कान्तिपुरमा छ।
2: अब विदेशको खबर। चीनिया राष्ट्रपति सी जिनपिङ र चीनको राजकीय भ्रमणमा रहनुभएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बीच हिजो बेजिङको ग्रेट अल अफ दि पिपुलमा द्विपक्षीय वार्ता भएको छ। बहुप्रतीक्षित वार्ताका क्रममा राष्ट्रपति सीले नयाँ युगमा दुई ठूला देशबीच सौहार्दपूर्ण सम्बन्ध कायम राख्ने सही बाटो पहिल्याउनु पर्नेमा जोड़ दिनुभयो। राष्ट्रपति सीले दुई देशबीच मतभेद भन्दा साझा हितका विषयहरू बढ़िरहेको उल्लेख गर्दै एकको सफलता अर्को लागि अवसर हुने बताउनुभयो। दुई घण्टा भन्दा बढ़ी चलेको भेटवार्तामा आपसी व्यापार, ताइवान मामिला, इरान युद्ध, फेन्टानिल नियन्त्रण तथा विश्व आर्थिक स्थायित्वका विषयमा छलफल भएको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। वार्तामा ट्रम्पले चीनसँगको सम्बन्ध पहिला भन्दा राम्रो हुने बताउनुभयो। उहाँले आफू र सी बीचको सम्बन्धलाई मित्रतापूर्ण भन्दै यो भेटलाई अहिलेसम्मको सबैभन्दा ठूलो शिखर सम्मेलनको संज्ञा दिनुभएको छ।
3: Thank you. अब खेल सम्बन्धी खबर। इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा मुम्बई इण्डियन्सले पंजाब किङ्सलाई हराएको छ। मुम्बई 6 विकेटले विजयी भएको हो। हिजो बेलुका धर्मशालामा टस हारेर पहिला ब्याटिङ गरेको पंजाबले 8 विकेट गुमाएर 200 रन बनाएको थियो। पंजाबले दिएको 201 रनको लक्ष्य पछ्याएको मुम्बईले 19 ओभर 5 बलमा 4 विकेट गुमाएर लक्ष्य पूरा गर्यो। मुम्बईको जितमा तिलक वर्माले अभिजित रहँदै 33 बलमा 75 रन बनाए। आईपीएल क्रिकेटमा लगातारको 6 जितपछि करिब 3 हप्तासम्म शीर्ष स्थानमा रहेको पंजाबले लय गुमाएको हो। त्यसपछि लगातार 5 खेल हारिसकेको छ। अंक तालिकामा पंजाब 12 खेलमा 13 अंकका साथ तालिकाको चौथो स्थानमा छ भने मुम्बई समान खेलमा 8 अंकका साथ तालिकाको नवौं स्थानमा छ। आईपीएल क्रिकेटमा आज बेलुका 7:45 लखनऊ सुपर जायन्ट्स र चेन्नई सुपर किङ्स खेल्दैछन्।
2: काया कैरनमा अब केही खबर संक्षेपमा। गैराती काठमाडौँ उपत्यका सहित देशका मध्य र पूर्वी भेगका केही ठाउँमा पानी परेको छ। आज पनि कोशी र मधेस तथा बागमती र गण्डकी प्रदेशका हिमाली र पहाड़ी भूभागका केही ठाउँहरूमा मध्यम वर्षा हुने महाशाखाले जनाएको छ। अझै एक हप्तासम्म यसै गरी बदली र वर्षाको सम्भावना रहेको मौसमविदहरूको भनाइ छ।
3: वर्ल्ड लिङ्कलाई कर छलीमा मुद्दा नचलाउने निर्णय तत्काल स्थगित भएको छ। सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेसँगै महान्यायाधिवक्ताको कार्यालयले गरेको यो निर्णय रोकिएको हो। वरिष्ठ अधिवक्ता सविता भण्डारी बराल महान्यायाधिवक्ता पदमा रहँदा यो कार्यालयले वर्ल्ड लिङ्क कम्युनिकेशनलाई 7.36 अर्ब रूपियाँ कर छलीको विषयमा मुद्दा नचलाउने निर्णय गरेको थियो।
2: मन्त्रालयका नाम र कार्यक्षेत्र फेरबदल गरिएको विषयमा पूर्व प्रशासक तथा बालवाला केही उच्च कर्मचारीहरूले असन्तुष्टि पोखेका छन्। पूर्व प्रशासकहरूले सामाजिक सञ्जाल मार्फत असन्तुष्टि पोखेका हुन्। खास गरी संघीय मामिला तथा सामान्य प्रशासन र भूमि व्यवस्था तथा सहकारी मन्त्रालयलाई गाभेर भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय बनाइएको विषयमा प्रशासकहरूले असन्तुष्टि पोखेका खबर नागरिक दैनिकले लेखेको छ।
3: एमाले भोलि केन्द्रीय सचिवालय बैठक बोलाएको छ। अध्यक्ष केपी ओलीको निवास भक्तपुर गुण्डोमा दिउँसो 1 बजे बस्ने गरी बैठक बोलाएको एमाले केन्द्रीय कार्यालयले जनाएको छ। यसैबीच आगामी मंगिरमा एकता महाधिवेशन गर्ने निर्णय गरेको नेपाली कम्युनिष्ट पार्टी नेकपाले जनसंगठनहरूको समायोजन प्रक्रिया अघि बढ़ाएको छ। नेकपाले 32 जनवर्गीय संगठनका इन्चार्ज र सह इन्चार्जहरूको जिम्मेवारी तोकेर समायोजन प्रक्रिया अघि बढ़ाएको हो।
2: भारतले नेपाल सहित अरू देशमा चिनी निर्यात फेरि प्रतिबन्ध लगाएको छ। यो सँगै नेपाली बजारमा आपूर्तिमा अवरोध र खाद्य सुरक्षामा खतरा पैदा गर्ने चिन्तालाई भारतको संरक्षणवादी नीतिले फेरि बिउताएको छ।
3: कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदेश सरकार निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ़न तयार रहेको बताउनु भएको छ। विराटनगरमा हिजो आयोजित नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको चौथो कार्यकारिणी समितिको पदस्थापना कार्यक्रममा उहाँले निजी क्षेत्रलाई डर देखाएर उद्योग व्यवसाय कमजोर बनाउने पक्षमा सरकार नरहेको स्पष्ट पार्नु भएको छ। यसैबीच शेयर बजार निरन्तर ओह्रालो लाग्ने क्रम जारी छ। अघिल्लो दिन हिजो 84.15 अंकले घटेको नेप्से परिसूचक हिजो 10.07 अंकले घटेर 2730.17 बिन्दुमा अड्किएको छ।
2: काया कैरनमा अब पालो उखानको।
3: नाउ एउटाको गाउँ एउटाको।
2: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
3: प्रतिपक्षको विरोधका बीच नीति तथा कार्यक्रम पारित। सभामुखले प्रधानमन्त्रीलाई रूलिङ नगरेकोमा आलोचना। बजेट मार्फत आर्थिक चुनौती चिर्ने र थिति बसाल्ने अर्थमन्त्रीको प्रतिबद्धता।
2: पूर्व गृहमन्त्री सुधन गुरूङमाथि छानबिन गर्न समिति गठन। छानबिन आयोगले माग्यो उच्च पदस्थसँग सम्पत्ति विवरण।
3: किसानले चाहे जति रासायनिक मल पुर्याउन सरकारलाई सधैँ धौधौ। जैविक तथा प्रांगारिक मलमा अनुदान दिनु सकारात्मक रहेको अभियन्ताको भनाई।
2: बेजिङमा सी र ट्रम्प बीच बहुप्रतीक्षित वार्ता। द्वन्द होइन साझेदार बनेर अघि बढ्नु पर्नेमा जोड।
3: र आईपीएल क्रिकेटमा पंजाबको लगातार 5 हार। मुम्बई 6 विकेटले विजयी।
2: र अन्त्यमा आजको कार्टुन। आज हामीले चसक्क शीर्षकमा महेश बस्ताकोटीले बनाउनु भएको कार्टुन लिएका छौं। संसदमा बोल्न नखोजिने प्रधानमन्त्रीसँग यो कार्टुन सम्बन्धित छ। यहाँ प्रधानमन्त्री र उहाँको दलका सभापति रवि लामिछाने जस्तै देखिने मान्छे सँगै छन्। प्रधानमन्त्री जस्ता देखिने मान्छे लामिछाने जस्ता देखिने मान्छेसँग भन्दैछन्, मलाई बोल्न दे सरकार भनेर मैले पहिले भनिसके, अब आफै सरकार भएपछि त के बोल्नु, तपाईँ बोल्नुहोस्। आजको कायाकैरन सकिएको छ। कायाकैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौं। उमालेको या शुद्धिकरण गरेको पानी मात्र पिउने गरौं। नमस्कार।

0: गुरुङ अस्पताल सुर्खेत अझ थप सेवा र सुविधाको साथमा विगत लामो समयदेखि सेवा दिँदै
1: बर्दिय राष्ट्रिय निकुञ्जको अत्यन्त जरुरी सूचना। बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा विगत केही दिनदेखि चितुवा लगायतका वन्यजन्तुले गाउँघरमा प्रवेश गरी घर पालुवा पशु चौपायालाई क्षति गरी मानव वन्यजन्तु द्वन्दका घटनाहरू दिन प्रतिदिन बढ़िरहेकाले सावधानी अप्नाई सुरक्षित रहन हुन हार्दिक अनुरोध गर्दछौ। बर्दिया राष्ट्रिय निकुञ्ज, ठाकुरदरा, बर्दिया।
2: एपेन्डिसाइटिस साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा बिसीद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
3: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा, ईसीजी सेवा, ल्याब, एक्सरे सेवा, रंगीन भिडियो एक्सरे सेवा, दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा।
2: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा, मुटुको इको, महिलाको पाठेघरको भिडियो एक्सरे, हाड, हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
4: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढ़ी चोक, सुर्खेत। फोन नम्बर 083-522-148 र 520-702।

0: होइन त्यहाँ के को भिड लागेको छ के त्यस्तो जम्मै मान्छे त्यतै गइरहेछन् त
1: ल साल दिदी पनि सबै सामान एकै ठाउँमा पाइने अल पसल भएपछि अनि भिड लाग्दैन त
2: हामी कहाँ दैनिक उपभोगीका सम्पूर्ण सामग्री चिसो पेय पदार्थका सामानहरू कस्मेटिकका सामानहरू लगायतका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा उपलब्ध गराइने जानकारी गराउँदछौ सबैभन्दा बढी शाखा सञ्जाल भएको अल पसलको शाखा अब भुरिगाउँ बजार बर्दियामा अल पसल ठाकुर बाबा नगरपालिका एक कञ्चनपुर जाने बाटो भुरिगाउँ बर्दिया
3: प्रोपराइटर हेमराज आचार्य सम्पर्क मोबाइल नम्बर 98482979774
4: बजार त आइयो अब भोकै घर जाने कुरा पनि त भएन
5: जहाँ पाए त्यहाँ नास्ता खाने कुरा पनि त भएन
4: जहाँ पाए त्यही जाने पनि होइन भुरिगाउँ बजारको बाटो भन्दा पारि साउथ मिष्ठान्न भण्डार छ हेर त त्यही जाने हो नि
6: साउथ मिष्ठान्न भण्डारमा चिया छोला समोसा दुनट पकौडा चाउमिन भटौरा पाउनुका साथै अर्डर अनुसारका केक र सबै प्रकारका मिठाईहरू सुपथ मूल्यमा उपलब्ध छ स्मरण रहोस् हाम्रो यहाँ स्पेसल खुवा उपलब्ध छ शुद्ध शाकाहारी नास्ताका लागि ठाकुरबाबा नगरपालिका एक भुरिगाउँमा रहेको साउथ मिष्ठान्न भण्डारण नास्ता पसललाई सधैँ सम्झनुहोस् प्रोपराइटर हिमबहादुर छेत्री सम्पर्क मोबाइल नम्बर 98482859950 र 98480979761
7: हाम्रो समावेशी र रेडियो मातृभूमि तथा जाजरकोटको रेडियो हाम्रो पाइलामा पनि सुनिरहनु भएको छ यसै गरी तपाईँ हामीलाई बर्दियाको रेडियो टाइगर सम्वाद एफएम र रेडियो गेरुवा एफएममा पनि सुन्दै हुनुहुन्छ
8: अब खबर विस्तारमा कर्णाली प्रदेश सरकारले प्री बजेट संसदमा प्रस्तुत गरेको छ प्रदेशसभा बैठकमा प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री राजीव विक्रम शाहले संसदमा प्री बजेट प्रस्तुत गर्नुभएको हो मन्त्री शाहले संसदमा विनियोजन विधेयक 2083 सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्दै आगामी आर्थिक वर्ष 2083-84 नीति तथा कार्यक्रम बजेटमा आर्थिक सुधारका लागि उद्यमशीलता उत्पादन स्वरोजगारी र रोजगारलाई प्रोत्साहन गर्दै चालू र प्रशासनिक खर्च घटाउने बताउनु भएको छ आगामी आर्थिक वर्षमा कर्णालीमा 10 राष्ट्रिय खेलकुद प्रतियोगिता गरेर कर्णालीलाई स्पोर्ट हबका रूपमा विकास गर्ने पनि सरकारको नीति रहेको छ त्यस्तै कर्णालीको 2 पञ्चवर्षीय योजनालाई कार्यान्वयन गर्ने गरी विद्युत नपुगेका स्थानका लागि कर्णाली उज्यालो कार्यक्रम कृषकलाई ब्याज अनुदान कृषि बीमा एकीकृत बस्ती विकास कार्यक्रममा निरन्तरता दिने प्रदेश सरकारले जनाएको छ
7: कर्णालीमा पहिलो पटक प्रथम कर्णाली पर्यटन सम्मेलन हुने भएको छ नेपाल पर्यटन बोर्ड र वृन्दावन नगरपालिकाको संयुक्त आयोजना तथा होटल व्यवसाय महासंघ कर्णाली प्रदेशको समन्वयमा आगामी जेठ 9-10 गते सुर्खेतमा प्रथम कर्णाली पर्यटन सम्मेलन हुन लागेको हो कर्णालीको पर्यटन विकासलाई राष्ट्रिय अन्तर्राष्ट्रिय रूपमा प्रचार प्रसारका माध्यम द्वारा गति दिने उद्देश्यले आयोजना गर्न लागि बताइएको छ कर्णालीलाई नेपालको उदीयमान पर्यटन गन्तव्यका रूपमा स्थापित गर्ने उद्देश्य सम्मेलनले लिएको मूल आयोजक समितिका संयोजक तर्कबहादुर साईले बताउनु भएको छ सम्मेलनले कर्णालीको पर्यटन विकास प्रवर्धन तथा दीर्घकालीन सम्भावनालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा उजागर गर्ने अपेक्षा गरिएको उहाँको भनाइ छ सम्मेलनमा नेपालका छिमेकी देशका साथै लुम्बिनी सुदूरपश्चिम र भारतको उत्तर प्रदेश उत्तराखण्ड र दिल्लीबाट पर्यटन तथा आतिथ्य क्षेत्रसँग सम्बन्धित व्यवसाय लगानी र ट्राभल ब्लगर संचारकर्मी ट्राभल एजेन्सी टुर अपरेटर होटल तथा आतिथ्य ब्राण्डका प्रतिनिधिहरूको सहभागिता रहने भएको छ कार्यक्रम मार्फत भारतीय बजारसँग कर्णालीका पर्यटन प्याकेज तथा सेवा प्रत्यक्ष रूपमा जोडिने अपेक्षा गरिएको पनि शाहीले बताउनु भएको छ प्राकृतिक सौन्दर्य सांस्कृतिक विविधता धार्मिक सम्पदा साहसिक पर्यटन तथा अद्वितीय गन्तव्यहरूले सम्मिलित कर्णाली प्रदेश अझै पर्याप्त रूपमा विश्व सामु परिचित हुन नसकेको अवस्थामा सम्मेलनले यसको सम्भावनालाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने लक्ष्य रहेको पनि उहाँले बताउनु भएको छ पर्यटन क्षेत्रका सरकारवाला बीच अनुभव आदान प्रदान व्यावसायिक साझेदारी तथा दीर्घकालीन सहकार्यको वातावरण निर्माण गरिने संयोजक शाहीले बताउनु भएको छ कर्णालीका होमस्टेदेखि ठूला होटल तथा राणादेखि सेफ फक्सुन्डो राष्ट्रिय निकुञ्जसम्मका पर्यटन प्याकेजलाई सिधा बजारसँग जोड्ने बताइएको छ
8: तीन महिना अघि संचालनमा आएको को कोहलपुर सुर्खेत दैलेख 132 केभी विद्युत प्रसारण लाइनका दुईवटा टावर गत शनिबारको ठूलो हावा हुरीका कारण ढलेपछि बनाउन थालिएको छ। हुरीले बाँकेको चिसा पानी नजिकका कृष्ण सामुदायिक वनभित्रका दुईवटा टावर पोल निर्माण पूर्ण रूपमा क्षतिग्रस्त बनाएको थियो। कोहलपुर सुर्खेत दैलेख 132 केभी प्रसारण लाइन आयोजनाका अनुसार क्षतिग्रस्त भएका पुल हटाई नयाँ जग बसाउन ठूलो शुरू गरिएको छ। आयोजनाका सूचना अधिकारी इन्जिनियर रितेश जयसवालले क्षतिग्रस्त स्थानमा नयाँ पुल राख्न जग बसाउने काम शुरू गरिरहेको बताउनु भएको छ। हुरीले 44 र 45 नम्बरका पुलमा क्षति पुर्याएको थियो। विद्युत ल्याउँदा लाइनको दायाँ बायाँ गरी 18 मिटर क्षेत्रमा पर्ने वन सफा गरी प्रसारण लाइन सुरक्षितमा ल्याइएको थियो। हावाहरूले 22 मिटर टाढाको 38 मिटर लामो र 3 मिटर मोटाई भएको रूप धाएपछि लाइनमा पर्दा दुईवटा पुल पूर्ण रूपमा भाँचेको उहाँले बताउनुभयो। टावर भन्दा अग्ला ठूला रूप ढल्दा क्षति भएको हो। आयोजनासँग पोल मौजात रहेकाले प्राविधिक र विकटको निर्माण कम्पनी लगाएर बनाउन शुरू गरेको जानकारी इन्जिनियर जयसवालले गराउनु भएको छ। दुईवटा पुल ढलेपछि सुर्खेत आउने 132 केभी विद्युतको लाइन रोकेको छ। दुईवटा टावर पुल पूर्ण रूपमा बनाउन कम्तीमा एक महिना लाग्ने उहाँले बताउनु भएको छ। भेरी खबरमा खबरको सिलसिला जारी नै छ। लाभनियो छोटो विश्राम।
9: राजवंशी मेडिकल हल घुरी गाउँमा तपाईहरूकै चिर परिचित अनुभवी स्वास्थ्य कर्मी इन्द्रबहादुर राजवंशी 24 घण्टा बस्नुहुने भएकाले समयमै सेवा लिन हार्दिक अनुरोध गर्दछौ। उपलब्ध सेवाहरू गर्भवती, सुत्केरी, मानसिक स्वास्थ्य समस्या, दीर्घ तथा तत्काल भएका सम्पूर्ण रोगहरूको उपचार तथा परामर्श, हात गोडा जीव दुख्ने लगायत सम्पूर्ण रोगहरूको फिजियोथेरापी, मालिस गर्ने, सेक्ने, आधुनिक मेसिनबाट सेवा दिइने, दिशा पिसाब रोकिएमा निष्कासन गराउने, सम्पूर्ण रोगहरूको निशुल्क परीक्षण र परामर्श, रगत दिशा पिसाबको परीक्षण समेत गराइने, बच्चा लगायत सबै उमेरकालाई क्यानुला लगाइने, कहाँ जाने, कुन डाक्टरलाई देखाउने बारे विशेषज्ञ सेवा लगायत परामर्श तथा सल्लाह दिइने, डाक्टरले लेखेका औषधिहरू मगाइदिने व्यवस्था भएको, आपतकालीन अवस्थामा घरमा नै गएर स्वास्थ्य परीक्षण, उपचार एवं परामर्श सेवा दिइने। राजवंशी मेडिकल हल ठाकुरबाबा नगरपालिका 1 घुरीगाउँ। सम्पर्क मोबाइल नम्बर 98580-25002 र 98-20-43-41-61।
10: अन्त कहाँ हुनु नि? नमन सपिङ सेन्टरमा हो।
11: अरे अरे सपना, तिमी कता जान लागे कि?
12: कहाँ हुनु? नमन सपिङ सेन्टरतिर।
11: ए रमेश, पर्ख न, कता हेरेको के?
10: कहाँ रहिनी दिदी, नेपालगञ्जमा पाइने सबको सामान नमन सपिङ सेन्टरमा पाए ओ मारस है, म फेरि नमन सपिङ सेन्टरमा जाइदु।
11: नै सबैजनाले नमन नमन भन्छन्, के छ र त्यहाँ?
10: के छैन र त्यहाँ? खाद्य तथा किरानाका सामान, कस्मेटिक सामान, दैनिक उपभोग्य सामग्री, होटलका लागि आवश्यक सम्पूर्ण सामान, गिफ्ट खेलौना र बर्थडेका सामग्री, सजावटका सामग्री, संगीत र खेलकुदका सामग्री, घर र भान्सामा प्रयोग हुने भाँडाकुँडा, स्वदेशी तथा विदेशी चिसो पेय पदार्थ होलसेल तथा फुटकर मूल्यमा पाइन्छ। अनि त्यहाँ नगर कहाँ जाउँ त सबैजना?
11: प्रोप राइटर दुर्गा प्रसाद खरेल र निशान भण्डारी। सम्पर्क मोबाइल नम्बर 98-570-29-017 र 98-570-37-582।
10: नमन सपिङ सेन्टर ठाकुरबाबा नगरपालिका 1 भुरीगाउँ बजार बर्दिया विजय प्लाजा होटलको अगाडि।
13: वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 083-522-253 र मोबाइल नम्बर 98-586-56-455।
14: भर्ना खुल्यो।
15: सबैले मलाई मात्र किन हेर्दैछन् के आज पार्टीमा?
16: हेर्दैनन् त, यति आकर्षक र नयाँ मोडेलका गहना लगाएर आएपछि बरु भन न म पनि बनाउँछु गएर।
15: उही सबैको रोजाइमा पर्न सफल विजय ज्वेलर्समा त हो नि कान्छी।
10: हजुर, हामी कहाँ बिना रसायनको नम्बर 1 सुनबाट आधुनिक किसिमका गर गहना, रानीहार, छटके तिलहरी, चुडा, तिलहरी, चन्द्रमा, झुम्की, बिन्दिया जस्ता आधुनिक किसिमका गर गहना, चाँदीका गहनाहरू ग्यारेन्टीका साथ तयार गर्नुका साथै खरिद बिक्री पनि गरिन्छ।
15: सुन
14: नदीमा शुद्धता नै हाम्रो पहिचान हो। साथै ज्यालामा विशेष छुटको व्यवस्था पनि गरिएको छ।
10: प्रोप्राइटर विजय सुनार, विजय ज्वेलर्स, ठाकुर बाबा नगरपालिका 1, भुरीगाउँ बजार, बर्दिया। सम्पर्क मोबाइल नम्बर 9815480401 र 9866949140।
8: टिनको व्यवस्था भएको
13: यति मात्र कहाँ हो र एमबीबीएस र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ। अङ्ग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ। सम्पर्क फोन नम्बर 083-524-114, मोबाइल 9855-51960 र 9768-84-566।

0: संगे नेपाल पे क्यूआर में आवत हुई क्लक आज अपन बैंक वित्तीय संस्था चाहे वॉलेट में संपर्क करी मोबाइल बैंकिंग ऐप वॉलेट कनेक्ट आईपीएस और इंटरनेशनल पेमेंट ऐप मन से नेपाल पे क्यूआर में सहजिल से भुगतानी पाए नेपाल पे क्यूआर नेपाल के अपने क्यूआर
1: के तपाईमा मनमा अनावश्यक कुरा खेल्ने रातिमा निन्द्रा नपर्ने नकारात्मक सोच धेरै आउने आत्महत्या गर्न मन लाग्ने टाउको दुखी रहने मन आत्तिने छारे रोग कुलतले अप्ठ्यारो पारेको यौन इच्छा नहुनु यौन दुर्बलता वा शीघ्र स्खलन जस्ता समस्या छन्
2: यदि छन् भने वीरेन्द्रनगर 3L चौकदेखि 200 मिटर उत्तरतर्फ रहेको राणा हस्पिटलमा यही जेठ 2 गते पहिलो शनिबारका दिन नशा तथा मनोरोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दिन बागवान आउनुहुने भएकाले सशुल्क सेवा लिनुहुन अनुरोध गर्दछौ साथै बाल रोग विशेषज्ञ डाक्टर महेश चौलागाद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ
3: सम्पर्क राणा हस्पिटल प्राइभेट लिमिटेड वीरेन्द्रनगर एरी चोकदेखि 200 मिटर उत्तरतर्फ सुर्खेत फोन नम्बर 083-590-693
4: रेडियो भेरी एफएम
2: तपाईँले सबैको मनसुनी रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ यतिन्जेल हामीले कर्णाली प्रदेश सभामा आगामी वर्षका लागि बजेटका सिद्धान्त र प्राथमिकता प्रस्तुत उत्पादन र स्वरोजगारमुखी कार्यक्रम ल्याइने कर्णालीमा जेठ 8 गतेदेखि प्रथम कर्णाली पर्यटन सम्मेलन हुँदै राष्ट्रिय अन्तर्राष्ट्रिय पर्यटन व्यवसाय सहभागी हुने लगायतका खबर प्रस्तुत गर्यौं अब बाँकी खबर
5: जुम्लाको चन्द्रनाथ नगरपालिका 3 मा भीरबाट लोटेर 1 जनाको ज्यान गएको छ चन्द्रनाथ नगरपालिका 3 बुर्थावाड गाउँका 56 वर्षे गोपाल खत्रीको मुसिना पाखाबाट घर फर्कने क्रममा चेरेको भीर स्थित गोरेटो बाटोबाट लड्दा ज्यान गएको प्रहरीले जनाएको छ करिब 30 मिटर तल खस्दा घाइते हुनुभएका उहाँको उपचारका क्रममा ज्यान गएको बताइएको छ
2: अध्यादेशका कारण उपकुलपति पदमुक्त भएपछि मध्यपश्चिम विश्वविद्यालयको उपकुलपतिको कार्य सञ्चालन जिम्मेवारी प्राध्यापक डाक्टर नारायण प्रसाद पौडेललाई दिएको छ पौडेलले यसअघि विश्वविद्यालयको रजिस्ट्रार भएर काम गरिसक्नु भएको छ शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले उपकुलपतिको पदपूर्ति नभएसम्मका लागि पौडेललाई दैनिक कार्य सञ्चालन गर्न जिम्मेवारी दिएको हो सरकारले अध्यादेश ल्याएपछि प्राध्यापक डाक्टर ध्रुव कुमार गौतम विश्वविद्यालयको उपकुलपतिबाट पदमुक्त हुनुभएको थियो
5: यस वर्षको मानसरोवर कैलाश दर्शनका लागि भारतीय धार्मिक पर्यटकहरू आउने क्रम शुरू भएको छ पर्यटकीय सिजन शुरू भएसँगै नेपालगंजबाट हवाई मार्ग हुँदै सदरमुकाम सिमकोट पुग्ने र त्यहाँबाट हिल्सा हुँदै चीनको मानसरोवर कैलाश पर्वतको दर्शन गर्न जाने पर्यटकहरूको चहल पहल शुरू भएको छ यस वर्ष मानसरोवर कैलाश दर्शनका लागि जाने भारतीय धार्मिक पर्यटकहरूको पहिलो समूह नेपालगंजबाट हवाई मार्ग हुँदै सिमकोट पुगेको प्रमुख जिल्लाधिकारी टेकुराज रेग्मीले बताउनु भएको छ पहिलो दिन जहाज मार्फत 25 जना भारतीय पर्यटक सिमकोट पुगेका हुन् उनीहरूलाई सिमकोट विमानस्थलमा सिमकोट गाउँपालिकाका अध्यक्ष विजय भण्डारी र प्रमुख जिल्लाधिकारी रेग्मीले खादा उडाएर स्वागत समेत गर्नुभएको छ सिमकोटबाट हिल्साका लागि हेलिकप्टर उडान समेत शुरू भएको छ यसका लागि हेलिकप्टरहरूले सिमकोट विमानस्थलमै नाइट स्टे गर्न पनि थालेका छन् भारतले लिपुलेख हुँदै पर्यटक लैजाने विषयमा संशय भइरहेका बेला हुम्लाको सिमकोट र हिल्सा हुँदै मानसरोवर कैलाशको धार्मिक यात्रा शुरू भएपछि हुम्लाका पर्यटन व्यवसायहरू उत्साहित भएका छन् यसबाट हुम्लाको पर्यटन व्यवसाय कृषक भरिया र यातायात व्यवसायलाई प्रत्यक्ष फाइदा पुग्ने विश्वास गरिएको छ पर्यटन व्यवसायका अनुसार यस वर्ष 15,000 भन्दा बढ़ी भारतीय पर्यटकले सिमकोट हिल्सा मार्ग हुँदै मानसरोवर कैलाशको दर्शन गर्न गरी बुकिङ समेत गरिसकेका छन् 72 को महाभूकम्पपछि हिल्सा नाकाबाट भारतीय पर्यटकहरू आउन शुरू भएको हो बीचमा कोरोना महामारीका कारण हिंसा नाका बन्द हुँदा पर्यटकको आवागमन रोकिएको थियो गत वर्षदेखि चीनले भारतीय पर्यटकलाई हिंसा भएर मानसरोवर कैलाश यात्रा गर्न अनुमति दिएपछि 4 महिनाको अवधिमा 6,500 भारतीय पर्यटकले मानसरोवर कैलाशको धार्मिक यात्रा गरेको सरकारी तथ्याङ्क छ
2: पछिल्लो समयमा बाँकेमा क्षयरोगका बिरामी बढ़दै गएको पाइएको छ स्वास्थ्य कार्यालय बाँकेका अनुसार एआई एक्सरे विधिबाट क्षयरोगको सक्रिय खोज पड़ताल गर्दा बिरामी फेला पर्ने क्रम बढेको बताउनु भएको छ। स्वास्थ्य कार्यालय बाँकेका क्षयरोग फोकल पर्सन रविन्द्र कुमार शाहले चालू आर्थिक वर्षको 9 महिनामा बाँकेमा 729 क्षयरोगका बिरामी फेला परेको बताउनु भएको छ। उहाँका अनुसार साउनदेखि चैत मसान्तसम्म यही एक्सरेले विधिबाट गरेको सक्रिय खोज कार्यक्रममा खोजका क्रममा 729 जना बिरामी पहिचान भएका हुन्। सबैभन्दा धेरै नेपालगंजुक महानगरपालिका र कोहलपुर नगरपालिकामा बिरामी भेटिएका छन्। स्वास्थ्य कार्यालयका अनुसार नेपालगंजुक महानगरपालिकामा 200 जना, कोहलपुर नगरपालिकामा 129 जना क्षयरोगी फेला परेका हुन्। यसै गरी डुडुवा गाउँपालिकामा 62, बैजनाथ गाउँपालिकामा 93, खजुरा गाउँपालिकामा 92 र जानकी गाउँपालिकामा 58 जना बिरामी फेला परेका छन्। रातिसुनारी गाउँपालिकामा 50, नरायणपुर गाउँपालिकामा 45 जना क्षयरोगका बिरामी फेला परेको स्वास्थ्य कार्यालयले जनाएको छ। फोकल पर्सन शाखा अनुसार गत वर्ष बाँकेमा 1182 जना क्षयरोगका बिरामी फेला परेका थिए। यस वर्ष 9 महिनामै करिब 800 जना नयाँ बिरामी पहिचान भइसकेको छ। पछिल्लो समय समुदाय स्तरमा क्षयरोग पहिचान गर्न एआईएक्सरे विधिबाट सक्रिय खोज पड़ताल शिविर सञ्चालन भइरहेको छ। नेपालगंज र खजुरामा गरेको शिविरबाट मात्रै 14 जना नेपालगंज महानगरपालिका स्वास्थ्य महाशाखाका जनस्वास्थ्य निरीक्षक तथा क्षयरोग फोकल पर्सन विनोद विकका अनुसार वडा नम्बर 12, 14, 20, 21 र 22 8 जना क्षयरोगी फेला परेको बताउनु भएको छ। एक बिरामीलाई पनि भर्ना गरी उपचार गर्नुपर्ने अवस्था रहेको स्वास्थ्य कार्यालयले जनाएको छ।
5: बाँके लगायत पश्चिम तराई नेपालका तराई जिल्लाहरूमा गर्मी बढेसँगै खरबुजा तरबुजाको माग अत्याधिक बढ़न थालेको छ। गर्मी मौसममा तराईका जिल्लाहरूमा बढ़ी खपत हुने खरबुजाको खेती बाँकेको राप्ती नदीको बगर क्षेत्रमा ठूलो परिणाम हुन थालेपछि माग अनुसार आपूर्तिमा अहिले समस्या नरहेको किसान र व्यवसायीहरूले बताएका छन्। हाल राप्ती नदीको सिधनीय स्थित बगरको 110 बिघा जमीनमा करिब 70 लाख रूपियाँ लगानी गरेर खरबुजा खेती गरिएको छ। भारतको बागपतबाट आएका किसान मोहम्मद बशीरले अहिले खरबुजाको बिक्री गर्न भ्याइ नभ्याइरहेको बताउनु भएको छ। यस वर्ष करिब 1.5 करोड़ रूपियाँ बराबरको कारोबार हुने अनुमान गरिएको भन्दै उहाँले नेपालीले खेती नगरी बाँझ छाडेको बगरमा आफूहरूले कड़ा मेहनत गरेर पैसा फलाएको पनि बताउनु भएको छ। नेपालगंजका फलफूल व्यवसायी रमजान कवडियाले केही वर्ष अघिसम्म भारतबाट आउने खरबुजामा निर्भर रहनु परेकोमा अहिले बाँकेमै ठूलो पैमानामा उत्पादन भइरहेकोले कुनै समस्या नरहेको बताउनु भएको छ। बाँकेमा उत्पादित खरबुजाले बाँके सहित बर्दिया, कैलाली, कञ्चनपुर र सुर्खेत दाङसम्म राम्रो बजार पाएको उहाँले बताउनु भएको छ। डुडुवाको सिधनिया घाट स्थित राप्ती नदीको बगरमा अहिले खरबुजा बिक्री गर्न किसानलाई भ्याइ नभ्याइ हुने गरेको छ। नदी किनारको खेतमै खरिद गर्नेहरूको भीड़ लाग्न थालेपछि किसानहरू पनि उत्साहित भएका छन्। बगरमा खरबुजा तयार भएको र गर्मी बढेसँगै बगरमै पुगेर खरिद गर्नेको संख्या पनि बढ़ेको बताइएको छ। भेरी खबरमा खबरहरूको सिलसिला जारी नै छ। अहिलेलाई भने यो विश्राम।
6: के तपाईलाई दिशा गर्दा मलद्वारमा दुखाइ हुने, चिलाउने, पोल्ने र रगत आउने जस्ता समस्याहरू भएको छ?
7: आउनुहोस्, माथि उल्लेखित भएका समस्या तपाईमा पनि छ भने विश्वकै उत्कृष्ट छार सूत्र विधिद्वारा बवासिर, भगन्दर तथा फिसर रोगको सफल उपचार अब चौधरी आयुर्वेद औषधालय नेपालगंजमा 25 वर्षदेखिको अनुभवी डाक्टरहरूबाट पूर्ण रूपले उपचार गरिन्छ।
8: मलद्वारमा हुने रोगको लक्षण: मलद्वारमा चिलाउने, चिरा पर्ने, घाउ आउने, दिशामा रगत देखा पर्ने, दिशा गर्दा दुखाइ हुने।
6: उपचारबाट हुने लाभहरू: रोगबाट सधैँका लागि छुटकारा पाइनुका साथै दैनिक रूपमा कामकाज गर्न अप्ठ्यारो नहुने, साथै कुनै पनि प्रकारको जोखिम नहुने।
8: आयुर्वेदिक उपचार: मृगौला, पत्थरी, मधुमेह, सुगर रोग, छाला सम्बन्धी रोग, महिलामा हुने विभिन्न रोग जस्तै महिनावारीको खराबी, सेतो पानी जाने, पेट सम्बन्धी रोग, पिनास, पुरानो टाउको दुखाइ, पुरुषको नपुङ सत्ता, अनुहारमा हुने डन्डीफो तथा दागहरू आदि रोगको विशेष उपचार गरिन्छ। बिरामी जाँच्ने समय: गर्मीमा बिहान 8 बजेदेखि 11 बजेसम्म, बेलुका 4 बजेदेखि 7 बजेसम्म, जाडो महिनामा बिहान 9 बजेदेखि 12 बजेसम्म र बेलुका 3 बजेदेखि 5:30 बजेसम्म, शनिबार बिहान 9 बजेदेखि 1 बजेसम्म।
7: चौधरी आयुर्वेद औषधालय जिल्ला प्रशासन सीडीओ कार्यालयको सामुन्ने नेपालगंज बाँके
6: डाक्टर अनिल कुमार चौधरी कल्सन्डेन आयुर्वेद विज्ञ नेपाल सरकारबाट मान्यता प्राप्त एवं परामर्श चिकित्सक सम्पर्क नम्बर 98480 27590 र 081534328 फेरि सुन्नुहोस् है 98480 27590।
9: उन्नत जातका तरकारीका बिउ कीटनाशक विषादी र मलखाप ल्याउनु पर्यो
10: पछि नेपालगञ्ज गुलेरियातिर गएको बेला ल्याउला नि।
9: कहाँ त्यसो भन्नुभएको हजुर? हाम्रै भुरी गाउँ बजारको उही चिर परिचित सृजना एग्रोभेटमा त सबै उन्नत जातका बिउ बिजन मल कीटनाशक विषादी पाइन्छ नि।
11: हजुर, तपाईँहरू पनि उन्नत जातका तरकारी एवं विभिन्न जातका खाद्य बालीका बिउ बिजन मलखाद कीटनाशक विषादीका साथै कृषि सामग्री सुपथ मूल्यमा किन्नु परेमा हामीलाई सम्झनुहोस्।
12: उन्नत जातका बिउ बिजन कीटनाशक औषधि कुखुराका दाना चल्ला भाँडाहरू रासायनिक मलखाद थोक तथा फुटकरमा सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर खडकलाल पन्थी सिर्जना एग्रोभेट सेन्टर भुरीगाउँ बजार मेन चोक बर्दिया। सम्पर्क मोबाइल नम्बर 98649201।
13: बाबा, मेरो जन्मदिन पनि आउन लागिसक्यो, केक अर्डर गर्नका लागि कहाँ जाने?
14: अब ढुक्क भएर मनकामना बेकरी एन्ड केक सप भुरीगाउँमा जाने नि।
15: हामी कहाँ दुध, दही, मही, घिउ, पनिर, छुर्पी, लस्सी, विभिन्न प्रकारका आइसक्रिम, जन्मदिन, वैवाहिक समारोह, वार्षिक उत्सव लगायतका कार्यहरूमा आवश्यक पर्ने केक पाइनुका साथै चिया कफी पनि उपलब्ध छ।
16: अब नयाँ व्यवस्थापनका साथ मनोकामना केक एन्ड बेकरी सप पुरानो ठाउँबाट कञ्चनपुर जाने बाटो एसियन लाइफ इन्सुरेन्सको तल्लो सटरमा सरेको सहर्ष जानकारी गराउँदछौ। प्रोपराइटर सुशील रावत, सम्पर्क नम्बर 98245-51207। मनोकामना बेकरी एन्ड केक सप भुरीगाउँ बजार बर्दिया।
5: सार्वजनिक जिम्मेवारीमा रहेका व्यक्तिहरूले आफू, परिवार, आफन्त वा अन्य व्यक्तिको नाममा नेपाल तथा विदेशमा सम्पत्ति लुकाएर राखेको हुन सक्ने भएकाले त्यस्ता विवरण संकलन गर्न सूचना जारी गरिएको जनाएको छ। हालै शंकास्पद व्यक्तिको सम्पत्ति विवरण, सम्पर्क नम्बर र इमेल उपलब्ध गराइदिन पनि आग्रह गरेको छ। उजुरीकर्ताको पहिचान पूर्ण रूपमा गोप्य राखिने पनि आयोगले बताएको छ।
2: ठाउँमा बदली वर्षा र हिमपातको सम्भावना कायम रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका मौसमविद जेबी ढकालका अनुसार देशका धेरैजसो भूभागमा वर्षा र बदली कायम रहने भए पनि कोशी, बागमती र गण्डकी प्रदेशका धेरै ठाउँमा पानी पर्ने अनुमान छ। अबको तीन दिनसम्म नै देशैभर हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद ढकालले बताउनुभयो। प्री मनसूनको समय भएकाले तत्कालका लागि अबको तीनै दिन

0: आइतबार भोलि अमेरिकासँग तथा तेस्रो खेलमा जेठ 4 गते र फेरि स्कटल्याण्डसँग खेल्नेछ भने चौथो खेलमा जेठ 8 गते अमेरिकासँग प्रतिस्पर्धा गर्नेछ। लीग 2 अङ्क तालिकामा नेपाल 25 खेलमा 18 अङ्क सहित 7 स्थानमा रहेको छ।
1: र इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा आईपीएल पंजाब किंग्स र मुम्बई इण्डियन्स भेट्दैछन्। लखनऊमा बेलुका 7:45 बजे खेल शुरू हुँदैछ। 11 खेलमा 6 अङ्क मात्र जोडेको लखनऊ प्रतियोगिताबाट बाहिरिसकेको छ भने समान खेलमा 12 अङ्क जोडेको चेन्नईलाई प्लेअफको सम्भावना कायम राख्न जित्नै पर्ने दबाव छ। गयाति भएको खेलमा प्लेअफबाट बाहिरिसकेको मुम्बई इण्डियन्सले पंजाब किंग्सलाई 6 विकेटले हराएको छ। 201 रनको लक्ष्य मुम्बईले एक बल बाँकी छँदा 4 विकेट गुमाएर पूरा गर्यो। मुम्बईका लागि तिलक वर्माले अभिजित 75 रनको अर्धशतकीय पारी खेल्दा रायन रिक्लेटनले भने 48 रन जोड्नुभयो। पहिला ब्याटिङ गरेको पंजाबले प्रवस सिमरनको 57 रनको अर्धशतकीय पारीमा 8 विकेट गुमाएर 200 रन बनाएको हो। मुम्बईका लागि शार्दुल ठाकुरले 4 विकेट लिनुभयो। जससँगै मुम्बई 12 खेलमा 8 अङ्क सहित तालिका को पुछारबाट दोस्रो स्थानमा छ भने पंजाब समान खेलमा 13 अङ्क जोडे र चौथो स्थानमा रहेको छ। शुरूका 7 खेलमा पराजित रहेको पंजाब पछिल्ला 5 खेलमा भने लगातार पराजित भएको छ।
0: खेल खबरसँगै रिलाई बिहानको भेरी खबर सकियो। बिदा हुन गेलसम्मका मुख्य मुख्य खबर फेरि एकपटक।
1: कर्णाली प्रदेश सभामा आगामी वर्षका लागि बजेटका सिद्धान्त र प्राथमिकता पेश, उत्पादन र स्वरोजगारमुखी कार्यक्रम ल्याइने।
0: कर्णालीमा जेठ 8 गतेदेखि प्रथम कर्णाली पर्यटन सम्मेलन हुँदै राष्ट्रिय अन्तर्राष्ट्रिय पर्यटन व्यवसाय सहभागी हुने।
1: बाँकीमा क्षयरोगका बिरामी बढ्दै पछिल्लो 9 महिनामा 729 जना क्षयरोगका बिरामी फेला।
0: र आईपीएल क्रिकेटमा मुम्बईले पंजाबलाई हरायो, आज लखनऊ र चेन्नई भिड्ने। हस् तारीलाई बिहानको भेरी खबर सकियो। अहिले 8 बजेको भेरी हाइलाइट्समा फेरि भेट हुने नै छ। त्यति बेलासम्मका लागि समाचार कक्षका सबै सहकर्मी सँगै डिलो रावत र केशव ढकाल विदा हुन्छौं। ताजा समाचार र स्वस्थ मनोरञ्जनका लागि रेडियो भेरी सुन्दै गर्नुहोला। नमस्ते।

0: ओइ सन्जो कहाँ हो के यति हतार हतारमा?
1: अन्त कहाँ हुनु नि, नमन सपिङ सेन्टरमा हो।
0: अरे अरे सपना, तिमी कता जान लागे कि?
2: कहाँ हुनु, नमन सपिङ सेन्टरतिर।
0: ए रमेश पर्ख न, कता हिँडेको के?
3: कहाँ रहिनी दिदी, नेपालगञ्जमा पाइने सबको सामान नमन सपिङ सेन्टरमा पाए ओ मारसे, म फेरि नमन सपिङ सेन्टरमा जाइदु।
0: नै सबैजनाले नमन नमन भन्छन्, के छ र त्यहाँ?
1: के छैन र त्यहाँ? खाद्य तथा किरानाका सामान, कस्मेटिक सामान, दैनिक उपभोग्य सामग्री, होटलका लागि आवश्यक सम्पूर्ण सामान, गिफ्ट खेलौना र बर्थडेका सामग्री, सजावटका सामग्री, संगीत र खेलकुदका सामग्री, घर र भान्सामा प्रयोग हुने भाँडाकुँडा, स्वदेशी तथा विदेशी चिसो पेय पदार्थ होलसेल तथा फुटकर मूल्यमा पाइन्छ। अनि त्यहाँ नगर कहाँ जाउँ त सबैजना?
0: प्रोप राइटर दुर्गा प्रसाद खरेल र निशान भण्डारी, सम्पर्क मोबाइल नम्बर 98570 29017 र 98570 35582।
1: नमन सपिङ सेन्टर ठाकुर बाबा नगरपालिका 1 भुरीगाउँ बजार बर्दिया विजय प्लाजा होटलको अगाडि।
4: खुसीको खबर,
5: अब कोहलपुर नेपालगञ्ज जानै नपर्ने। गर्भवती महिलाहरूले अब 4-5 महिनामा गर्नुपर्ने एनोमली स्क्यान हरेक महिनाको दोस्रो र अन्तिम शनिबार दुई पटक रेडियोलोजिस्टबाट भिडियो एक्सरे शुरूआत भएको छ।
4: अनि यो एनोमली स्क्यान भनेको के हो नि?
6: गर्भमा रहेको बच्चाको मुटु, फोक्सो, पेट, टाउकोमा पानी जमेको, अपाङ्गताका साथै बच्चाको भित्री अङ्गहरूको विस्तृत जाँच भिडियो एक्सरे द्वारा गरिन्छ।
4: साइना मेडिकल हलका सेवाहरू,
7: भिडियो एक्सरे, ल्याब सेवा, विशेषज्ञ डाक्टरद्वारा बिरामी जाँच, आँखा जाँच अनुसारको चस्मा तयार गरिने, प्रत्येक महिनाको चौथो शनिबार रेडियोलोजिस्टद्वारा भिडियो एक्सरे, एनोमली स्क्यान, पाठ्यघर लगायत सबै प्रकारको भिडियो एक्सरे पनि गरिन्छ।
6: साथै थाइरोइड स्क्यान, ब्रेस्ट स्क्यान, सुपरफिसियल स्क्यान, पाठ्यघरको जाँच तथा सबै प्रकारको भिडियो एक्सरे सेवा समेत उपलब्ध रहेको छ।
5: साथै रगत, सुगर, थाइरोइड, टाइफाइड, HbA1c, LFT, RSC, युरिक एसिड, बाथरोग, क्याल्सियम पिसाब तथा दिशा जाँच गरिन्छ।
6: स्मरण रहोस्, दैनिक विशेषज्ञ डाक्टरहरूद्वारा बिरामी जाँच, दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा चस्मा पनि तयार गरिन्छ।
4: साइना मेडिकल हल भुरीगाउँमा, जिल्ला अस्पताल गुलरिया बर्दियामा कार्यरत MBBS MD कन्सल्टेन्ट फिजिसियन, छाती, मुटु, पेट, नसा, थाइराइड, दम तथा मधुमेह रोग विशेषज्ञ डाक्टर सूर्यप्रकाश शाहका साथै दृष्टि विशेषज्ञ नेहा शाह र पूर्व जनस्वास्थ्य निरीक्षक हेल्थ असिस्टेन्ट SY नवीन शाहबाट बिरामी चेक जाँच गरिन्छ।
5: साइना मेडिकल हल भुरीगाउँ बजार बर्दिया वाणिज्य बैंकको पश्चिम पट्टी, नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98-442-55909 र 98-442-97-517।
8: नमस्कार, तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 MHz, गर्जन छ सधैँ बाँच्दै।
9: ज्योतिष कार्यालय भरतपुर चितवनमा
10: हामी कहाँ वृन्दावनबाट अध्ययन पुरा गरी आउनुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सङ्गालु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने, हेराउने, वास्तु सम्बन्धी परामर्श, घर घडेरीको माटो परीक्षण, पितृ उद्धार, रत्न र कवच धारण, कुण्डलीमा भएको अशुभ योग र ग्रह शान्ति एवं विशेष धार्मिक स्थान वैदिक विधि द्वारा गराइन्छ।
9: सम्पर्क
10: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी, ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन, मोबाइल 98-453-97-658, 98-142-73-76-1।
9: पुनश्च संगीतमय पुराण वाचनका लागि पनि सम्झना

0: कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छौं र तपाईहरूसँग विशेष चर्चा अनि परिचर्चाहरू भने हामी गरिरहन्छौ आदरणीय सज्जन कार्यक्रममा हरेक दिन। यो कार्यक्रम हामी 8 बजेबाट 9 बजेसम्म लिएर आउने गर्छौं। तपाईँलाई थाहा छ हामी यो कार्यक्रममा तपाईहरूलाई विशेष गरी वास्तु धर्म संस्कार अनि संस्कृति सम्बन्धी धेरै भन्दा धेरै कुराहरूको परिचर्चा गर्ने प्रयास गर्छु। हामीलाई धेरै व्यक्तिहरूले गुरु हाम्रा शरणार्थीहरू बिहान अलि ब्रह्म मुहूर्तमा उठ्दैनन् तर तपाईँको कार्यक्रम सुन्छन्, तपाईँले केही नियमका कुराहरू भनिदिनु भए हाम्रा शरणार्थी संस्कारी हुन्थे कि भनेर धेरैले भन्नुभयो। बिहान उठेर ब्रह्म मुहूर्तमा नुहाउँदा के हुन्छ, कस्तो बेला नुहाउँदा शुभ हुन्छ लगायतका विभिन्न कुराहरूको चर्चाहरू गरिदिनु होला है भन्नुभएको छ हामीलाई, होइन। अब हामी तपाईँलाई जानकारी गराउँछु कसो कसैले फेरि नान्दीमुखी श्राद्धको बारेमा कति दिन पहिले गर्न मिल्छ, के लेखेको छ भन्ने कुरा हामीलाई प्रश्न गर्नु भएको छ, हामी त्यो पनि तपाईँलाई जानकारी गराउँछौ। कति व्यक्तिहरूले लौन गुरु राम्रा छोराछोरी पाउनु पर्यो, शास्त्रले भने अनुसारका कुराहरूलाई तपाईँहरूले चाहिँ धर्म संस्कार र संस्कृतिमा भने जस्तै गरी मन्त्रहरू उच्चारण गरेर शुद्ध पवित्र भएर गर्भदान गर्दाखेरि पुत्र राम्रो जन्मिन्छ भन्ने सुनेको छौँ, यसको पनि चर्चा गरिदिनु पर्यो। धेरै छ हामीसँग आजभोलि यस्ता तपाईँले राख्नुभएका जस्ता जिज्ञासाहरू हामीसँग धेरै छन्। यो तपाईँहरूका पनि जिज्ञासाहरू हुन सक्छन्, तपाईँहरूले पनि केही कुरा मनमा लागेको छ भने हामीलाई सम्पर्कमा ल्याउने प्रयास तपाईँ गर्न सक्नुहुन्छ। आदरणीय सज्जन, म सबैभन्दा पहिले तपाईँहरूलाई प्रसङ्गबाट उद्धृत गराउँछु। संसार नानी बाबुले पनि सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष दर्पण। नेपालका धेरै जिल्लाहरूबाट कार्यक्रम एकै साथमा बजिरहेको छ, नेपालका कुना कन्दराबाट हामीलाई सुन्नु भएको छ। म यत्तिकै बोल्दिन, तपाईँलाई थाहा छ म शास्त्रमा भएका श्लोकहरूलाई बोल्छु। वास्तवमा के छ भने प्रत्येक दिन बिहान उठेर गंगाजीमा जसले स्नान गर्छ भने त्यसलाई पुण्य मिल्छ, शास्त्रमा लेखेको छ। ओम अरुणोदयमारभ्य प्रात कालावधि प्रभो माघ स्नानवताम पुण्यम क्रमात्तत्र बधारणा। विशेष गरी माघ महिनामा मात्रै मैले तपाईँहरूले उद्धृत गर्न खोजेको होइन, शास्त्रले भनेको छ। माघ महिनाको विशेष चर्चाको बारेमा थोरै प्रसङ्ग तपाईँलाई मैले गर्न खोजिरहेको छु, तथापि दिनदिनै आज पनि तपाईँ स्मरण गर्दा भोलि पनि स्मरण गर्दा के छ भने ब्रह्म पुराणमा लेखिएको छ भगवानको जुनसुकै बेला पनि स्नान गर्दा फल मिल्छ माघ महिनामा चाहिँ भनेको छ। तर त्यसमा पनि उत्तम कुन हो त, हामी दैनिक रूपमा चाहिँ स्नान गर्दा गरिने उत्तम स्नान जुन बुद्धिमान मान्छेले चाहिँ सही समयमा स्नान गर्दाखेरि पुण्य मिल्छ त्यो समय कुन हो त, यो कुराको म तपाईँहरूलाई चर्चा गर्दैछु आज। स्नान धेरै प्रकारका हुन्छन्। उत्तमम तु सनक्षत्रम मध्यमम लुप्तका तारक सवितर युदिले भूप ततो हीनम प्रकृतितम। यो कहाँ लेखेको छ भने तपाईँहरूलाई थाहा छ, शास्त्रमा लेखेको कुरा म तपाईँलाई बताइरहेको छु। निर्णय सिन्धुको द्वितीय परीक्षितको सप्तमम प्रकरणको हामी यो तपाईँलाई चर्चा गरिरहेका छौ। उत्तमम तु सनक्षत्रम मध्यमम लुप्त तारकम सवितर युदिते भूप तत्व हीनम प्रकृतितम। यो शास्त्रले भन्यासार गर्ने हो भने बिहान ब्रह्म मुहूर्तमा यानि कि गाउँ घरको भाषामा भन्दा तारा देखिँदाखेरि बिहान उठ्दाखेरि उज्यालो पनि भइसकेको छैन, उज्यालो हुनभन्दा पहिले पहिले नै माथि आकाशमा तारा देखिरहेका छन्, टलटली टल्किरहेका छन्। त्यो बेलाको अवस्थामा गरेको स्नान तारा आकाशबाट अन्तर्ध्यान नहुन्जेलसम्म यानि कि तारा नडुबिन्जेलसम्म उज्यालो नभइन्जेलसम्म त्यस बेला गरिने स्नानलाई भेद गरेको छ र घाम उदाइसकेपछि गरिने स्नानलाई पनि भेद गरिएको छ। सबैभन्दा पहिलो उत्तम स्वनक्षत्रम तु उत्तमम स्नानम, नक्षत्र भनेको तारा देखिँदाखेरि गरिने स्नानलाई के भनिन्छ? उत्तम स्नान भन्ने गरिन्छ। मध्यमम लुप्त तारकम, तारा पनि लुप्त भयो घाम पनि उदाइसकेको छैन भनी त्यसलाई मध्यम खालको स्नान भनिन्छ। स्नान गरेर मात्रै भएन नि हजुर, त्यही भएर हामी भन्छौ नि 12 बजे नुहाउनु हुँदैन, 8 बजे नुहाउनु हुँदैन भन्छौ हामी। त्यही भएर ज्योतिष दर्पण कार्यक्रम आउनुभन्दा पहिले स्नान गरिसक्नु पर्यो भक्तहरूले। अब बिहानै उठ्ने बित्तिकै 4 बजे 5 बजे नै ब्रह्म मुहूर्तको बेलामा हिनम प्रकृतित हिन स्नान, एकदम पतित स्नान हुन्छ सूर्य उदय भइसकेपछि गरिने स्नान भनेको। चन्द्रमा देखिँदैमा ब्रह्म मुहूर्तमा 4 र 4:30 बजे स्नान गरेको स्नान असाध्य पवित्र र पावन हुन्छ। जसले स्नान गर्दाखेरि तारा देखिँदैन, घाम पनि उदाएको छैन, भर्खर बिहान 6 बजेतिर भन् त्यसलाई मध्यमम भनिन्छ, अनि सूर्य उदय भइसकेपछि यानि कि घाम उदाइसकेपछि गरिने स्नानलाई के भनिन्छ? निच खालको, एकदम पतित खालको स्नान भनिन्छ। स्नान त गरियो केवल मयालको लागि, केवल देखावटीको लागि, धर्मशास्त्रलाई स्वीकार गर्दैन आदरणीय सज्जन। ब्रह्म मुहूर्तमा स्नान गर्ने मान्छेको यति धेरै फुर्ती बढ्छ, यति धेरै जाँगर चल्छ, उसको अनुहारमा यति धेरै राम्रो चमक आउँछ, कुरै नगर्नुहोस्, फरक हुन्छ हजुर। मैले धेरैचोटि कार्यक्रममा तपाईँलाई बताइसकेको कुरा हो, जो ब्रह्म मुहूर्तमा जाग्छ यानि उठ्छ, स्नान आदि आफ्नो नित्य कर्म जप तप सन्ध्या वन्दन योग ध्यान यस्ता काम गर्छ भने उसको अनुहारमा एउटा शक्ति प्रदान हुन्छ, होइन? त्यसो हुँदाखेरि तपाईँले यो स्नान गर्दाखेरि पनि ध्यान दिनुहोला। अब अर्को एउटा कुरा शास्त्रमा के लेखेको छ भने, बुढा बुढी हुनुहुन्छ, वृद्ध हुनुहुन्छ, 70, 75, 80 वर्ष कटेको मान्छेले त दैनिक रूपमा स्नान नगर्नु भनेर पनि लेखेको छ, बुझ्नुभयो? 2-4 महिनाको बालक, 1-2 वर्षको बालक र 80 वर्ष कटेको बाबाहरूले स्नान गरिरहनु पर्दैन, मतलब पर्न पर्छ तर अति आवश्यक छैन, स्वास्थ्य यात्रा गर्नुपर्छ। जबरजस्ती गर्ने स्नानलाई फेरि गौहत्याको स्नान पनि भन्ने भनेर शास्त्रमा लेखिएका छन् है हजुर, फेरि त्यो पनि ध्यान दिनुहोला। फेरि त्यसो हुँदाखेरि तपाईँले के गर्नु पर्यो भने, स्नान गर्ने पनि एउटा विधि रहेछ, यो विधि अनुसार तपाईँले स्नान गर्नु पर्यो, होइन? अनि तपाईँहरू उन्नति र प्रगति के गर्न चाहनुहुन्छ त्यो अनुसारले कामहरू गर्दै तपाईँहरू अगाडि बढ्नको लागि म तपाईँलाई जानकारी गराए। अब हामी तपाईँलाई सबैको मनमा चिन्ता छ हजुर, छोरो भएन, गाउँघरका मान्छेले ओहो छोरो पाइन फलालिने भन्या छन्, पुराण सुन्न गयो छोरो नहुने मान्छेले पिण्डदान जलदान गर्न पाउँदैन, उसले श्राद्ध पाएन भने भोलि आफू नरकमा पर्ने शास्त्रहरूमा पनि गुरुहरूले बताउनुहुन्छ, पुराण आदि कर्ममा पनि, होइन? म आज एकदम महत्वपूर्ण कुरा भन्छु, यो सकिन्छ भने रेकर्ड गरेर राख्नुहोला, यो रेकर्ड गरेर राख्नुभयो र यो पाठ गर्नुभयो, पाठ गर्न आउँदैन सुन्नुभयो र सुनिसकेपछि पनि तपाईँले के गर्नु, स्त्री प्रसङ्ग यानि कि पत्नी प्रसङ्ग यानि कि सहवास भन्दा पूर्व यो मन्त्र सुनेर कम्तीमा पनि 11 बार सुनेर तपाईँले सहवास गर्नुभयो, गर्भदान तपाईँले त्यो विद्यादान गर्नुभयो भने पुत्र हुन सक्ने सम्भावना निर्णय सुन्दुहरूमा पनि लेखिएका छन् हजुर, शास्त्रहरूमा पनि लेखिएका छन्। यो त म तपाईँलाई एउटा ऋग विधानमा भनिएको प्रसङ्गहरू म तपाईँलाई जानकारी गराउँछु। ओम विष्णु योनिम कल्पयतु तस्ता रूपिणीम पिंसतु आसिंचतु प्रजापतिर्धारता गर्भम दधातु दे गर्भम देहि सिनिबाली गर्भ देहि सरस्वती गर्भते अश्विनो देवाया दत्तम पुष्पर सृदा हिरण्यै आरै यम निर्मन्थलो अश्विना तम ते गर्भ हवामहि दशमे मासि सुनवे। हाँ, यो मन्त्र हो हजुर, फेरि भनिदिन्छु, ध्यान दिएर सुन्नु होला। यो कहाँ लेखेको छ भन्दा ऋग विधानमा लेखिएको छ, ओम विष्णु योनिम कल्पयतु तष्टा रूपिणी पिंसतु आसिन्ततु प्रजापतिर धाता गर्भ दुधा तुमे गर्भम देही श्रीनिवाली गर्भदेही सरस्वती गर्भम ते अश्विनो देवा वा दत्तम पुष्परस्त्रदा हिरण्य अरण्यम निर्मन्थतो अश्विना तम ते गर्भ हवा महे दशमी मा शिशु नवे। यो मन्त्रहरू जपेर तपाईँदेखि गर्ने के गर्ने गर्भधान गर्ने लेखेको छ, बगैँचा लेखेको छ। विष्णु योनिम जपे सुक्तम योनिम सृष्टम त्रिभिर्व्रते गर्भधानम ततः कुर्याद सुपुत्रो जायते ध्रुवम। ध्रुवम निश्चय उसको पुत्र प्राप्ति हुन्छ। तर तपाईँले मन्त्र जप्नुभन्दा पहिले त्यो दिन स्नान गर्नुपर्छ, आफ्नो कर्ममा लिप्त हुनुपर्छ। यज्ञोपवित संस्कार भइसकेको छ भने यज्ञोपवित संस्कार घाँटीमा हुनुपर्छ है हजुर। फेरि आफ्नो फाइदाको लागि मात्र एउटा मन्त्र पढ्ने बित्तिकै सधैँ हुँदैन, बिहान बिहान मन्त्र जप गर्नुपर्छ, तीर्थ अर्ज गर्नुपर्छ, ध्यान गर्नुपर्छ, मनन गर्नुपर्छ, चिन्तन गर्नुपर्छ होइन। यी सबै कर्महरू गर्नुभयो भने के हुन्छ, तपाईँहरूको लागि धेरै कुरामा राम्रो हुन्छ। यो चाहिँ म तपाईँलाई निर्धक्क हुनको लागि अनुरोध गर्छु, किनभने तपाईँहरूले जहिले पनि कर्महरू गर्दाखेरि कर्म पूर्ति गर्नुपर्छ। कर्म पूर्ति भइसकेपछि तपाईँहरूलाई धेरै कुरामा सुख समृद्धि शान्तिहरू प्राप्त हुन्छ। यो कर्म हो, कर्म गर्नुहोस्। कर्म बिना केही हुँदैन हजुर। प्रत्येक दिन बिहान उठेर जप तपहरू गर्नै पर्छ, त्यो गरेर यो मन्त्रहरू उच्चारण गरेर। त्यस्ता समस्यामा पर्नु भएको छ भने एकचोटि तपाईँहरू आफै प्रयोग गर्नुहोस्, भएन ग्रहहरू देखाउनुहोस्, ग्रह शान्तिहरू गराउनुहोस्। तपाईँलाई थाहा छ हाम्रो यो कार्यक्रममा तपाईँ दिनैभरि यो जुन नम्बर हामी भनिरहेका छौँ यो नम्बरमा दिनैभरि तपाईँहरू हामीलाई सुनेर साथ दिने मात्रै होइन, नम्बरमा पनि फोन गर्ने हो। दिनैभरि तपाईँलाई केही अप्ठ्यारो परेको छ भने गुरु लौ न के गर्ने भनेर सल्लाह गर्नुहोला। यज्ञादीहरू कर्महरूबाट हामी तपाईँको सबै कुराहरूको निर्मलता गराइदिन्छौ। यो म तपाईँलाई छोटो चर्चा यो कार्यक्रममा राखे आदरणीय सज्जन। हामी धेरै तपाईँहरूलाई जानकारी गराउने एउटा प्रयास गरिरहेका छौँ। अब छोटो प्रसङ्गमा फेरि म तपाईँलाई भनिहाल्छु, नान्देमुखी गर्दा कति दिनसम्म हुन्छ गुरु भन्नुहुन्छ क्या। मेरो त लामो परिवार छ, अनि लामो परिवारमा कति दिन पहिले गर्दाखेरि हुन्छ बा केही भइहाल्ने हो कि भन्नुहुन्छ होइन। एक विंशत्यमहार हेज्ञम विवाहे दशवासरा त्रिशत चौलोपनयने नान्दी श्राद्धम विधीयते हे। आहा कति राम्रो श्लोक छ अन्त। हामी नान्दीमुखी श्राद्ध गर्छौ हजुर, हामी यज्ञमा के छ भने आफू कुनै पनि घरमा यज्ञ लगाउँदैछौ त्योभन्दा पहिले कोही मान्छे बा त्यस्तो अशुभ भइहाल्छ कि बा केही समस्या आइहाल्छ कि त्यस्तो बा यज्ञहरू अधुरो हुन्छ कि भनेर गर्ने श्राद्धलाई नान्दी मुखी श्राद्ध भनिन्छ। यस्तालाई विवाहमा गरिने यज्ञ विशेष गरी हामी विवाह तपाईँको छोराको होस् अथवा छोरीको होस् 10 दिन पहिले गरेर मिल्छ नान्दीमुखी श्राद्ध। विवाह कर्म रोकिन्छ कि भन्ने हिसाबले तपाईँको छोराको वर्तमान गरेर छ 3 दिन अगाडिदेखि तपाईँको नान्दीमुखी श्राद्ध गरेर मिल्छ। अब फेरि वर्तमानमा पनि के छ भने चुडो पैन भन्ने गरिन्छ, केश मुण्डन गर्ने चलन छ, त्यसको लागि 3 दिन र यज्ञोपवितको लागि 6 दिन भनिएको छ। हामी सरदरको हिसाबमा 7 दिन भन्ने गर्छौ होइन। अनि यस्ता विशेष विशेष दिनमा चाहिँ हामी नान्दीमुखीहरूको श्राद्ध गर्ने गरिन्छ। सामान्यतया तपाईँहरूले 3 दिन पहिले गर्न सक्नुहुन्छ, तपाईँले 7 दिनसम्म पहिले गरेर पनि सकिने खालको शास्त्रहरूमा लेखिएका कुराहरू म तपाईँलाई जानकारी गराउँछु आदरणीय सज्जन होइन। त्यसो हुँदाखेरि तपाईँले विशेष गरी कर्महरू अनिवार्य रूपमा गर्नुहोला, कर्म गर्दाखेरि तपाईँलाई फल अवश्य मिल्छ। त्यो कर्म तपाईँले गर्नु भएन भने, तपाईँको त्यो कर्म बिग्रियो भने, तपाईँको कर्मबाट तपाईँ च्युत हुनुभयो भने, तपाईँको धर्म कर्म सबै कुराहरू विनाश हुँदै गयो भने के हुन्छ? तपाईँको धर्म कर्महरू सबै विनाश भयो भने तपाईँका कर्महरूले साथ दिँदैन हजुर। त्यो कर्मले साथ दिन भने तपाईँहरू अधुरो हुनुहुन्छ। त्यो अधुरो हुनुभन्दा बरु एउटा कुनै एउटा कर्म गरौँ है। कर्म गरिसकेपछि धेरै कुराहरूका फल मिल्छन्। तपाईँलाई त्यो कर्मले माथि पुर्याइदिन्छ। आदरणीय सज्जन, यो कर्महरू गरौं भन्दै कार्यक्रममा एकैछिन पालो भएको छ छोटो विश्रामको। विश्रामपछि तपाईँलाई कार्यक्रममा पुनः स्वागत गर्छु। कार्यक्रम ज्योतिष तर्फ नेपालभरबाट सुन्दै हुनुहुन्छ, सँगै रहनुहोला।
1: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष दर्पण। पूर्व मेचीदेखि पश्चिम

0: कार्यक्रम ज्योतिष दर्पण सुन्न नसुझाउनु होला।
1: के तपाईँ भूल वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
2: त्यसो हो भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा।
1: हामी कहाँ वृन्दावनबाट अध्ययन पुरा गरी आउनुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सङ्गालु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण चतुर्वेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने हेराउने वास्तु सम्बन्धी परामर्श घर घडेरीको माटो परीक्षण पितृ उद्धार रत्न र कवच धारण कुण्डलीमा भएको अशुभ योग ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधि द्वारा गराइन्छ।
2: सम्पर्क
1: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन मोबाइल 98453 97658 98142 73 601
2: संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुनेछ।
1: अहिले तपाईँ सुन्दै हुनुहुन्छ संस्कार र संस्कृतिको संवाहक सनातन रेडियो नेटवर्कमा कार्यक्रम ज्योतिष दर्पण।

खिचडीको विश्रामपछि कार्यक्रम ज्योतिष दर्पणमा तपाईँलाई पुनः स्वागत छ। म ज्योतिष पण्डित लक्ष्मण सुवेदी, हामी तपाईँसँग छौं र तपाईँसँग भएका विभिन्न जानकारी र तपाईँसँग भएका विभिन्न भूत भविष्य अनि वर्तमान सम्बन्धीको जिज्ञासाहरूको समस्याको समाधान पनि गर्ने एउटा प्रयास गरिरहेका छौं। हामी तपाईँहरूसँग विशेष जानकारी र तपाईँहरूसँग भएका विभिन्न जानकारीहरू यहाँ तपाईँहरूलाई दिने एउटा प्रयासमा गरिरहेका छौं। हामी तपाईँलाई भएका विभिन्न जानकारी अनि तपाईँहरूसँग भएका विशेष भूत भविष्य र वर्तमान सम्बन्धीका जिज्ञासाहरूको समस्याको समाधान मात्रै तपाईँलाई बताइरहेका हुन्छौं दैनिक रूपमा। हामी तपाईँहरूलाई ग्रहमा, चिनामा, कुण्डलीमा ए फलानु दोष लागेछ यो शान्ति गर्नु, फलानु ग्रह लागेछ यो शान्ति गर्नु, होइन धेरै कुराको तपाईँलाई चर्चा गर्छौं। आज हामी तपाईँलाई एउटा कुरा, महत्वपूर्ण कुराको जानकारी गराउँछौ। मैले प्राय जसो राहु अनि सूर्य र राहु र चन्द्रमाको परस्पर दृष्टि भयो अथवा योग भयो अथवा सँगै बस्यो अथवा विभिन्न कुराले ग्रहण युग लाग्यो भन्ने गरिन्छ ज्योतिष शास्त्रमा। अनि सबै गुरुहरूले भन्ने गर्नुहुन्छ सूर्य ग्रहण युगको शान्ति कसरी गर्ने, कहाँ लेखा छ खै भन्नुहुन्छ। म आज तपाईँलाई पाना पाना पटाएर भन्नेछु सबै कुराहरू। हामीले जे बोलिरहेका छौं शास्त्रमा, धर्ममा, संस्कारमा लेखेका कुराहरू मात्रै भनेका छौं, हामी यत्तिकै तपाईँहरूलाई बताइरहेका छैनौ। आदरणीय सज्जन, ग्रहणको समयमा जन्मेको व्यक्तिहरू के हुन्छन् त? सौनकजी भन्नुहुन्छ, ग्रहणे चन्द्र सूर्यस्य प्रसुतिर यदि जायते व्याधि पीडा तथास्त्रणाम आदौ तु ऋतु दर्शना। पीडा हुन्छ हजुर, यथ्यम संजायते यस्य।

तस्या मृत्युर्ण संशय कोही कोही मान्छे चाहिँ त्यस्तो भए ग्रहण युगमा जन्मिनु भन्दा पहिले गर्भबाट पनि खेर जान सक्छन्। यसको यो कारण के हो भने आमा र बुबाले कुन बेला चाहिँ सहवास गरे त्यसमा पनि भर पर्ने कुरा शास्त्रबाट अलिकति केही संकेत दिन खोजेको मलाई लाग्छ। ग्रहणे चन्द्र सूर्य प्रसुत्र यदि जायते व्याधि पीडा स्त्रीणाम आदौ त ऋतु दर्शनात्। आज एकदम महत्वपूर्ण कुराको म तपाईँलाई जानकारी गराइरहेको छु। हजुर, यो तपाईँहरू धेरैलाई यो पर्छ, किनभने आज भोलि कलियुग हो हजुर, सत्ययुग होइन। कुन पूर्णिमा, कुन औंसी, कुन संक्रान्ति, कुन एकादशी कसैले केही बार्नेवाला छैन हजुर। त्यसो हुँदाखेरि हामी अलिकति सचेत पनि बनौ भन्ने हिसाबले म तपाईँलाई कुराको जानकारी गराइरहेको छु। आमा र बाबाको प्रसंगबाट हामी यहाँ आफ्नो जन्म हुन्छ, जन्म हुनुभन्दा पहिले हाम्रो गर्भबाटै चाहिँ कुन ग्रहमा जन्मिने अथवा कस्तो बेला चाहिँ गर्भधारण भएको छ, त्यो बेलाको अवस्था कस्तो रहन्छ भन्ने हिसाबमा हामी सबैलाई थाहा हुन्छ। त्यसो हुँदाखेरि तपाईँले एउटा कुरा के को पनि ध्यान दिनु पर्यो भने हामी धेरै कर्महरू गर्छौं, त्यो कर्मको फल यानि कि हामी कर्म गर्दै गर्दाखेरि कति कुराहरू हामीले बा भुलेका पो छौं कि भन्ने कुराको पनि हामीलाई हेक्का रहनु जरुरी रहेछ है। हामी कार्यक्रममा ज्योतिष दर्पणको अवस्थामा एउटा कुरा भन्छु, स्त्री जातिलाई सबैभन्दा धेरै ग्रहण युगमा जन्मे पनि ऋतु धर्ममा अलिकति विनाश हुन्छ, यानि कि छोरी मान्छेलाई महिनावारी मिन्सुरेसनको बेलामा के समस्या हुन्छ शास्त्रमा लेखेको छ। अब यसको शान्ति कसरी गर्ने होइन, अब यो शान्ति गर्दाखेरि अलिकति शान्ति गर्दाखेरि चाहिँ विशेष गरी चन्द्र ग्रहण योग लागेको मान्छेलाई चन्द्रमाको मूर्ति बनाएर प्राण प्रतिष्ठाहरू गरेर इमन देवा अश्वपत्न गुम शुभ धम महते सत्राय यो मन्त्रले, यानि कि चन्द्रमाको मन्त्रले के गर्ने, त्यसको प्राण प्रतिष्ठाको विधानले आह्वान गरेर त्यहाँ पूजा गरेर महामृत्युञ्जयको जग गर्ने र चाँदीको चन्द्रमाहरू बनाएर दान गर्ने, अथवा सकिँदैन भने सामान्य विधि फूलहरू दान गरेर पनि यो विधि हुन्छ। मेन कुरा चाहिँ पूजा हुनु पर्यो, मेन कुरा चाहिँ जप हुनु पर्यो है। सूर्य ग्रहण लागेको छ के गर्ने, आ कृष्णेन रजसा वर्तमानो निवेशन अमृतम वर्तन्च, यी यस्ता कुराहरूको चाहिँ मन्त्रहरूको जप गर्ने। यो मन्त्रहरू जप गरिसकेपछि धेरै कुरामा राम्रो हुन्छ। आदरणीय सज्जन, हामी कतै मान्छेहरूले सुन दान गर्नुपर्छ भनिदिनुहुन्छ गुरुहरूले, ओहो बाहुनहरूलाई सुन चाहिने होइन, मान्छेको एउटा गुरुले आफ्नो लागि मागे जस्तो गर्नुहुन्छ, तपाईँहरू अलिकति भ्रममा हुनुहुन्छ। त्यसो हुँदा तपाईँहरू अलिकति एउटा आध्यात्मिक पाठमा हिँडिसकेको मान्छेले शङ्का गर्न छोडिदिनुहोस्। ग्रह शान्ति विधान गुरुहरूद्वारा गराउनुहोस्, राम्रोसँग विधान गराउनु भयो भने तपाईँहरूलाई धेरै कुरामा राम्रो हुन्छ। त्यसो हुँदा तपाईँहरूलाई एउटा कुराको म फेरि पनि जानकारी गराउँछु, तपाईँहरू धेरै चञ्चल, तपाईँहरू धेरै चुलबुले भएर हुँदैन, तपाईँहरू स्थिर हुनुपर्छ। धर्म कर्महरू गुरुले भनेका आदेश नियम पालनाहरू तपाईँले गरेर अगाडि बढ्नु भयो भने तपाईँलाई हो वास्तवमा फाइदा हुने। तपाईँ कुनै पनि खोलामा बाट पारी जाँदाखेरि कुनै नाउमा आएर नाउको त्यो जुन नाउ चलाइरहेको व्यक्तिले म तिमीलाई पारी पुर्याइदिन्छु पैसा देऊ मलाई भनाउने, उसले पैसाको लागि तपाईँलाई बार्गेनिङ गरेको छैन, तपाईँको उसले सेवा पनि गरिरहेको छ। किनभने तपाईँ पारी तर्दा खोलामा डुब्दा पानीमा चिप्लिन सक्नुहुन्थ्यो, डुब्न सक्नुहुन्थ्यो, तपाईँको वस्त्रहरू शरीर भिज्न सक्थ्यो, तपाईँ उसले सेवा पनि गरेको छ। सेवा गरे बापत तपाईँले केही दिने दक्षिणा आफ्नो ठाउँमा छँदैछ, चलेको नियम संसारले दिन्छन्, जता पनि कसैले फेरि केही पनि गर्न सक्दैन। तथापि त्यस्तै गरी गुरुहरूले तपाईँको कर्म गरिदिनुहुन्छ, कर्म गर्दा हामी भन्ने गर्छौं यज्ञको पत्नी हो दक्षिणा, बिना दक्षिणाको यज्ञ परिपूर्ण हुँदैन। आदरणीय सज्जन, त्यसो हुँदाखेरि तपाईँले यो कर्महरू बुझेर कामहरू गर्नुहोला, तपाईँलाई धेरै कुरामा राम्रो हुन्छ। यो कर्म बुझ्नुभयो र कर्म अनुसारको तपाईँले कामहरू पनि गर्नुभयो भने तपाईँहरूलाई धेरै कुरामा राम्रो हुन्छ।
है यसो गर्नुहोला। मैले तपाईँलाई यो कुराको चर्चा अनि परिचय गरिहाले होइन। अब हामी तपाईँलाई विदुप्त धर्महरूको बारेमा पनि तपाईँलाई जानकारी गराइरहेका छौँ होइन। हामी बच्चाहरूलाई माथिल्लोपट्टि दाँत आए गुरु के गर्ने भन्छौ नि होइन। यहाँ शास्त्रहरूमा लेखिएको छ क्या हजुर, मातरम पितरम वाथ खाद्यदात्मानमे वचः गज पृष्ठगतम बालम नोस्तम वाहनास्पयेत द्विजः तद भावेतु धर्मज्ञ कांचने वा वरासने सर्वौषधो सर्वगंधिर बीजै पुष्पै फलस्तथा पञ्चगव्येन रत्नेश्च पताकाभिश्च भार्गव स्थाली पाकेन धातारम पूजयेत तदंतरम सप्ताहम चात्र कर्तव्यम तथा ब्राह्मण भोजनम भद्रासने निवेश्यनम मृतद्भिर् भूले फलस्तथा सर्वौषधै सर्वगंधै सर्वबीजैस्तथै वचः स्नापयेत् पूजयेश्चात्रम् वह्निशोभम् समीरणम् पर्वतांश तथा ख्यातान् देवदेवं सकेशवम् एतेषामेव जुहुयात् घृतामग्नो यथा विधिः ब्राह्मणानां तु दातव्याः ततः सम्पूज्य दक्षिणा। शास्त्रले भन्दैछ दक्षिणा दिनु भनेर ए मेरो भगवान्। के छ भने माथिबाट दाँत आयो सबैको चिन्ताको विषय, सबैको हात हातमा छोरा छोरी छन् अहिले, कति माया लाग्छ ला माथिबाट दाँत आयो बर्बाद हुने भयो मेरो छोरोलाई होइन, सबैको मनमा चिन्ता हुन्छ हजुर। यसको म आज तपाईँलाई एकदम ढुक्क शान्त हुने खालको जानकारी दिइरहेको छु। के छ भने माथिबाट दाँत आउनु अथवा अशुभ बेलामा अशुभ महिनामा दाँत आउनु बालक र बालकको आमा बाबाहरूलाई अनि आफैलाई पनि पिर्छन्, आफै पनि रोगी हुन्छन्। भन्न त के लेखाएको छ भने अलिकति मृत्यु नै हुन्छ भनेर पनि शास्त्रमा लेखिएका छन्, तर कष्ट चाहिँ हुन्छ पक्कै पनि होइन। अब यहाँ म आज तपाईँलाई एकदम धेरै कुराको चर्चा गर्छु, अवश्य मलाई सुन्नुहोला। यो कार्यक्रम म तपाईँलाई फेरि पनि दोहोऱ्याउँछु एकचोटि, किनभने यो एकदम महत्वपूर्ण कुराहरू छ। मातरम पितरम वाथ खाद्यदात्मा नमेव गज पृष्ठगतम बालम, माथिबाट दाँत आयो अशुभ महिनामा दाँत आयो भने शास्त्रको नियम छ हात्ती माथि चढाउनु लुरादै त्यहाँ छोराको नियम आफू पनि चल्न पाइने भयो होइन। अथवा हात्ती पाइँदैन गुरु के गर्ने, हाम्रोतिर हजुरको चितवनतिर हुनुहुन्छ, हामी के गर्ने भन्दा कम्तीमा नाउ डुङ्गामा चढाउनु पानीमा के भन्छ त अब आजभोलि के आएको छ ड्राफ्टिङहरू के होइन, त्यसमा पानीमाथि उतार्नु बच्चालाई। अनि हात्ती पनि चढाउन सकिएन, डुङ्गामा पनि आफ्नो राख्न सकिएन भने एउटा सुनको सुन्दर आसन बनाएर सर्वौषधि राखिदिने, यानि कि कुट तास तालिस पत्र हलेदु कचुर जटामसी पत्थर कुमकुम श्रीखण्ड बोजु र चाबो सर्वगन्ध यी कस्तुरी श्रीखण्ड पत्थर कुमकुम ओहो यस्ताहरू यस्तो माथि चाहिँ के गर्नु, सबै कुराले चाहिँ पानीमा मिसाएर त्यो बच्चालाई के गर्नु स्नान गर्नुपर्छ। लेखेको छ कहाँ लेखेको छ गुरु भन्दा गुरुहरूले पनि कार्यक्रम सुनिरहनु भएको छ, म तपाईँहरूलाई शास्त्रमा देखाइदिन्छु, आउनुहोला सम्पर्कमा रहनु होला है। अब तँ पनि गर्न सकेन के गर्ने, तँ पनि गरिएन भने गाईको दुधमा पकाएको खिर ब्राह्मणलाई भोजन गराउनु, तर भैँसीको दुधमा पकाएको खिर ब्राह्मणलाई अपाच्य हुन्छ हजुर, पेट अगाउनको लागि खान्छन् ब्राह्मणले, तर तपाईँको दान तपाईँको शान्ति मिल्दैन हजुर कहिले पनि, किनभने शास्त्रमा लेखेको छ नि त हजुर होइन। त्यसो हुँदाखेरि तपाईँहरूले के गर्नुपर्ने, गाईको खिरमा पकाएको गाईको दुधमा पकाएको खिरलाई ब्राह्मणहरूलाई भोजन गराउनु, सकिन्छ भने गाई नै दान दिनु। अब त्यति मात्र छैन, भगवान अग्नि देवता चन्द्र देवता वायु देवता र प्रसिद्ध पर्वतहरूको देवताहरूको
भगवान नारायणको सत्य नारायण पूजा लगाउनु। आज एकदमै भावुक भन्न भनेको छु मैले तपाईँलाई, याद गर्नुहोला, सुन्नुहोला, काम लाग्ने कुरा भनेको छु। अनि सकिन्छ भने घरमा आहुति यानि यो हवन आदि कर्महरू पनि गर्नु, जसको अशुभ महिनामा दाँत पलायो अथवा माथिबाट दाँत पहिलो पाली पलायो भने यो कर्म गर्ने, अहिले भने जति पनि भने यी कर्महरू गर्नुपर्छ। अब यो के छ भने यज्ञ गराइसकेपछि ब्राह्मणलाई दक्षिणा दिएर भने पूरा हुँदैन, तर कति दिने भन्ने तपाईँको आफ्नो स्वविवेकले दिनुहोस्, फेरि त्यसमा हामीलाई केही भन्नु छैन। तर तपाईँले दक्षिणा बिनाको यज्ञ कहिल्यै पनि नलगाउनुहोला है। अब के छ भने आमाहरूलाई कष्ट हुन्छ, मामाहरूलाई कष्ट हुन्छ भनिएको छ। प्रथमम दन्तनिर मुक्तिर ऊर्धम बालचेत भवेन कृषाय मातुल सिंह तथा प्रोक्ता मनीषिभिः। मनीषिभिः ऋषिहरू भन्नुहुन्छ, एकदम विद्वान गणहरू भन्नुहुन्छ, माथिबाट पहिलो महिनामा दाँत आयो भने मामालाई धेरै कष्ट, आमालाई कष्ट लेखेको छ शास्त्रमा बकैदा। यस्ता कुराहरू तपाईँले ख्याल गर्नुहोस्, यो ख्याल गर्नुभयो भने धेरै कुराहरूमा तपाईँलाई राम्रो हुन्छ है। यो ब्रह्मयामले भनेका छन् पहिलो महिनामा माथिबाट दाँत आउनु झनै धेरै कष्ट है हजुर, फेरि ल धेरै नै कष्ट हो यो, अथवा जन्मिँदैखेरि दाँत लिएर आउने बच्चा पनि एकदम आयु क्षण हुन्छ भनेर लेखा छ, छोटो आयु हुन्छ भनेर लेखा छ। अब तपाईँहरूका कुराहरू, तपाईँहरूलाई यस्तै यस्तै कुराहरू के चाहिएको छ, तपाईँले हामीलाई हाम्रो पात्र एप्लिकेशनमा गएर सनातन रेडियो नेटवर्कमा कमेन्ट गर्नुहोला, गुरु यसको बारेमा लु त भोलि चर्चा भन्नु, म त्यही कुरा भोलि भनिहाल्छु, फेरि भोलि भएन भने पाँच दिन पछाडि दस दिन पछाडि भए पनि भन्छु, तर तपाईँले यस्तै बारेमा धेरै चर्चा अनि परिचर्चाहरू हामी अवश्य गर्ने प्रयास गरिरहेका छौँ आदरणीय सज्जन। अब यो विशेष गरी मामाहरूलाई पनि कष्ट हुन्छ गुरु, मामाहरूले के गर्ने त भन्दा सुन चाँदी तामा काँसको पात्रमा दही भात भनेर, यानि कि दही भात मुसेर चाहिँ के गर्ने, मामाहरूले सकिन्छ भने भान्जा भान्जीको हातमा राखिदिने अनि भन्ने रक्षमाम भागिनेय भागिनेयी भन्ने, लो भान्जालाई रक्षा गरिदिनु, भान्जीलाई रक्षा गरिदिनु भन्नेको क्या। त्यसो गरियो भने सबै के हुन्छ, सबै कुराको शान्ति हुन्छ, सबैले सबै कर्महरू गर्नुपर्छ, कर्म गरियो भने सबैको फल मिल्छ। मैले तपाईँलाई यो अलिकति थोरै प्रसङ्ग तर एकदम घटलाग्दा कुराहरू जस्तो लाग्छ मलाई चाहिँ, मेरो हिसाबमा तपाईँलाई कस्तो लागिरहेको छ, तपाईँहरूले सुन्नुभयो, सम्पर्कमा रहनुभयो आदरणीय सज्जन। हामी यो कार्यक्रममा ज्योतिष दर्पण हरेक दिन यसै समयमा तपाईँहरूको रेडियो स्टेटमा गुन्जायमान भइरहेका हुन्छौँ। यस्तै तपाईँहरूलाई के अब यस्तो हुन्छ क्या, यो के हुन्छ भने हामी बोल्दै जाने मान्छेलाई कताको प्रसङ्ग भन्दा तपाईँलाई ठिक हुन्छ। अब पूर्वतिरको संस्कार एउटा हुन्छ, पश्चिमतिरको संस्कार एउटा होला, तर तपाईँहरूलाई कथाको बारेमा भनिदिने भन्ने कुरा हामीलाई पनि थाहा हुँदैन। त्यसो हुँदा तपाईँहरूले फोन गरेर हुन्छ अथवा हामीलाई कुनै पनि फेसबुकतिरबाट, फेसबुकमा लक्ष्मण सुवेदी 333 सर्च गरेर त्यहाँबाट पनि हामीसँग जोडिन सक्नुहुन्छ, अनि हाम्रा नम्बरहरूमा वाट्सएप भाइबर गरेर पनि गुरु यस्तो बारेमा भनिदिनु पर्यो पनि भन्न सक्नुहुन्छ। लगायत धेरै माध्यमद्वारा छन्, विशेष चाहिँ हामी हाम्रो पात्र एप्लिकेशनबाट सनातन रेडियो नेटवर्कबाट यो कार्यक्रमलाई प्रसारण गरिरहँदा तपाईँहरूसँग त्यहीँबाट कन्टिन्यू हुन पाए, त्यहीँ तपाईँका जिज्ञासाहरू आयो भने हामी यसको बारेमा धेरै चर्चा अनि परिचर्चा अवश्य गर्नेछौँ। भोलि पनि तपाईँले यस्तै कुराहरूको जानकारी गराउँछौँ आदरणीय सज्जन। आजको लागि भने हामी कार्यक्रमको अन्तिम भागमा आइसकेका छौँ। यतिजेल तपाईँहरूले कार्यक्रम सुनिदिनु भयो, कार्यक्रमलाई मन पराइदिनु भएको छ, माया गर्नु भएको छ, धेरै विशेष विशेष आभार तपाईँलाई दिन चाहन्छु। भोलि पनि यस्तै प्रसङ्गहरूको साथमा म ज्योतिष पण्डित लक्ष्मण सुवेदी उपस्थित हुन्छु। तपाईँहरूलाई कुनै पनि प्रसङ्गहरू चाहिएमा 98 453 97 658
र 98 42 73 601 तपाईँ सिधा रूपमा सम्पर्कमा आउँदै आफ्नो अनि आफन्तहरूको बारेमा धेरै भन्दा धेरै चर्चा अनि परिचर्चाहरू तपाईँले सक्नुहुन्छ। आदरणीय सज्जन, यति भन्दै भोलि तपाईँ र मेरो भेट पुनः हुनेछ, तबसम्मको लागि हुने आज्ञा दिनुहोस् भन्दै आजको लागि आज्ञा चाहन्छु। तपाईँको दिन आनन्दमय, गर्मी धेरै बढ्दो छ, केही हल्का शीतलता हुँदै गइरहेको छ। तपाईँ सम्पूर्णलाई आशीर्वाद, शुभ आशीर्वाद सहित तपाईँको दिन आनन्दमय रहोस्, भगवतमय रहोस्, राधा कृष्णमय रहोस्। श्री राधे गोविन्द।

0: एकदमै सरले एकदम ठिक भन्नुभयो
1: हो। यही बुदामा रहेर कुरा जोड्दै गर्ने हो भने रासायनिक खेती चाहिँ कम गर्ने, कम गर्दै जाने, जानु अब चाहिँ अपरिहार्य छ भनेर तपाईँहरूले भन्नुभएको छ, यो प्रयोग हटाउन कति सम्भव छ, कति असम्भव छ त?
0: अब होइन, यस्तो छ, अब असम्भव भन्ने त केही पनि छैन, हेर्नुहोस्, होइन, जब मैले अघि पनि सुरुमा राखेँ कि हामीले हजारौं मान्छेहरूलाई भेट्दाखेरि, जो नीति निर्माण तहमा बसेका, उत्पादकदेखि नीति निर्माण तहमा बसेका मान्छेहरूसँग बुझ्दाखेरि पनि उहाँहरू कसैको यसमा विमति छैन, आजसम्म हामी लाखौं मान्छेसँग एक खालको अन्तर्क्रिया गरिसक्यौं, होइन, यो मुद्दा यो गलत मुद्दा हो, यसमा जानु हुँदैन, यो चाहिँ यो तिमीले भनेको बाटो चाहिँ खराब छ भन्दा आजसम्म कसैले पनि भनेको छैन, होइन, त्यो हिसाबले यो स्वाभाविक बाटो छ। तर के छ भने सम्भावनाबाट हेर्ने हो भनेदेखि यसमा किसान आफैले मात्र केही गर्न सक्दैन, यसमा राज्यको सपोर्ट चाहिन्छ, राज्यको दुईटा खालको सपोर्ट चाहिन्छ, एउटा उसलाई नबिगार्ने खालको सपोर्ट चाहिन्छ, होइन, एउटा बनाउनका लागि सपोर्ट चाहिन्छ, होइन, अब अहिले भइरहेको सपोर्ट चाहिँ कता कता बिगार्नका लागि बढी केन्द्रित भयो कि भन्ने लाग्छ, होइन, त्यसैले त्यो बिगार्नका लागि प्रयोग भएको स्रोतहरूलाई बिस्तारै बनाउनतर्फ चाहिँ केन्द्रित गर्ने हो भने मलाई लाग्छ अघि तपाईँले जुन शंका व्यक्त गर्नुभयो, होइन, आय आर्जनको कुरा, होइन, अब हाम्रो राज्यले जसरी पटक पटक चिन्ता व्यक्त गर्ने गरेको विषय, होइन, जनता भोकै रहलान् कि उत्पादन घट्ला कि भन्ने खालको जो चिन्ता छ, यद्यपि हामीले चाहिँ वर्षको धान चामलबाट मात्रै हेर्ने हो भने पनि 30-40 अरबको चाहिँ धान चामल मात्रै आयात गरेर खानुपर्ने अवस्थामा छौं, झन् 4 खरबको आरआरले चाहिँ कृषिजन्य उपजहरू आयात गर्ने एउटा कृषि प्रधान मुलुक बनिराखेका छौं, भनेपछि उहाँहरूले खालको होइन उत्पादन घट्छ भन्ने गरेको चिन्ताको पुष्टि पनि त्यहाँनिर हुन सक्दैन। त्यसैले हामीले चाहिँ अब सबै कुरालाई एक ठाउँमा ल्याएर जोड्ने हो भने सम्भावना असाध्य धेरै छ, र अब जानुपर्ने बाटो यो नै हो, व्यापी रूपमा जो कृत्रिम रसायनमा आधारित जुन खालका ठूला ठूला व्यावसायिक देशहरू पनि अब विस्तार यतै फर्कँदैछन्, र हामी त लकीली पहाड़ी होइन एक खालको अधिकांश पहाड़ी भूभाग भएको र गाउँ नै गाउँले भरिएको मुलुक छ, र हामी अभ्यासले पनि हामीलाई चाहिँ फेरि अर्को 2-3 वर्ष कोर्स लिएर पढेर अथवा 2-3 महिने तालिम लिएर फेरि कृषि खेतीपाती गर्न जरुरी छैन, हामी आफैमा हाम्रो जिनमै त्यो खालको होइन कृषि कसरी गर्ने भन्ने खालको अभ्यास छ, त्यो अभ्यासलाई थोरै अलिकति विज्ञानसम्मत बनाउने, त्यसलाई अलिकति होइन विधिहरूको सहयोग गर्ने होइन र त्यसलाई सजिलो बनाउने बाटोतिर जान सकियो भने यसबाट घाटा हुने यसबाट होइन भन्ने चाहिँ यो खेतीपातीबाट कुनै पनि एंगलबाट घाटा छैन।
1: अधिकारीजी, उसो भए चाहिँ माटो जोगाउनु पर्यो दिगो कृषि उत्पादनको लागि, रासायनिक विषादी मल घटाउनु पर्यो तपाईँले भन्न खोजे अनुसार, पानीको जुन असन्तुलन देखिरहेको छ, मौसमी चक्र जुन खलबलिरहेको छ, पानी चाहिँ जोगाउने प्रयासहरू चाहिँ किसानहरूले गर्नु पर्यो, किसानको पलायन पनि रोक्नु पर्यो जुन अघि तपाईँले एउटा जोड्नु भएको थियो, र बजारको पहुँचका कुराहरू जुन एउटा श्रृंखला चल्नको लागि यो चाहिँ गर्नु पर्यो, यी चाहिँ सार संक्षेपका चाहिँ विषयहरू रहे।
0: एकदमै सरले राम्रो संक्षेपीकरण गर्नुभयो, एकदमै खालि यथार्थ कुरा के भने हामीले यो नयाँ खालको हामीले जुन खालको पुरानो अभ्यासहरूलाई नै अलिकति परिमार्जन गर्ने भने हामी धेरै कुरा त्यो टुङ्गोमा पुग्न सक्छौ, होइन, अब खालि हामीले मैले अघि भने हाम्रा स्रोतहरू हाम्रा साधनहरू हामीले चाहिँ बनाउनेतिर भन्दा पनि बिगार्नेतिर बढी केन्द्रित भयो कि भन्ने ठाउँमा आज परिणामले त्यहाँ पुर्यायो हामीलाई, होइन, यद्यपि हामीलाई उहाँहरूलाई दोष लगाउन मन छैन तर परिणामले हामीलाई त्यहाँ पुर्याउँदै गर्दा अब चाहिँ सच्चिने ठाउँमै सबैजना जानुपर्छ होला, होइन, एकअर्कालाई दोष लगाएर हामी कहीँ पनि पुग्न सक्दैनौं। यो खाद्य सुरक्षा भनेको यो धेरै ठूलो पेचिलो प्रश्न हो, यसले भोलिका दिनमा गएर यसले थुप्रै होइन राष्ट्रिय सुरक्षासँग जोडिएको विषय हो, मान्छेले भोको पेटमा सायद भेद पर्दैन भन्छन्, होइन, त्यसैले यो खाद्य सुरक्षासँग सम्बन्धित चिजहरू आज जसरी जमिनहरू बाँझिँदैछ, हरेक एक दशकमा चाहिँ 3 लाख हेक्टर भन्दा बढी चाहिँ कृषिहरूको जमिनहरू चाहिँ घडेरीकरण भइसक्यो भन्नेबाट तपाईँ अघिल्लो त 78 को चाहिँ सार्वजनिक भएको तथ्याङ्कलाई लिने हो भने त्यसरी जमिनहरू घटिरहेको छ, भएका कृषिहरूको जमिनहरू चाहिँ बाँझो रहिरहेका छन्, वन्यजन्तुको त्यतिकै त्यो ठूलो प्रभावहरू बढ्दै गइरहेको छ, 3 बाली लाग्ने जमिनहरू अहिले पनि बाँझा देखिन्छन्, होइन, हाम्रो यतातिर आयातको ग्राफहरू एकदम बढ़िरहेको छ, राज्य व्यापार घाटामा गइरहेको छ, यसको ऋण बढ़िरहेको छ, यसको थुप्रै कथाहरू छन्, होइन, तर यसलाई फेरि सही ट्र्याकमा ल्याउनको लागि चाहिँ के भने फेरि पनि आम किसान समुदायलाई होइन कसरी गाउँ फर्काउन सकिन्छ, कस्तो प्याकेजसम्म दिएर ती किसानहरूलाई फेरि पनि एउटा गाउँ फर्काएको राष्ट्रिय अभियान नै चलाएर र ती वनपाखाहरूलाई फेरि हराभरा बनाउन सकिन्छ, र ती वन्यजन्तुलाई फेरि चाहिँ लखेटेर जंगलभित्रै छिराउन सकिन्छ, कसरी ती आज बाँझा रहेका जमिनहरूलाई चाहिँ हराभरा बनाउन सकिन्छ, र त्यो बारेमा चाहिँ राज्यले सोच्नु पर्यो। अहिले पनि जस्तो भनौँ न एक खालको त्यहाँ एउटा शब्द अघि तपाईँले भन्दै हुनुहुन्थ्यो, नीति कार्यक्रममा आएको छ, अलिकति यो ग्रामीण जनजीवनलाई होइन प्रवर्धन गर्ने जुन कुरा छ यो एकदम सकारात्मक, यसले राम्रोसँग प्रवर्धन गर्ने भने यो यसले थुप्रै सूचकहरूलाई सकारात्मक गराउन सक्छ। खालि अब यो खालि बोल्नका लागि मात्रै बोलिने कुरा हुन् र नीति कार्यक्रमहरू अब चार वर्ष पाँच वर्ष अगाडिको मात्रै नीति कार्यक्रम पल्टाएर हेर्ने भने आज हामीलाई आफैलाई हाँस उठ्छ मनमुनि होइन। त्यसैले अब नीति कार्यक्रम आयो, हामी उत्साहित छौँ, खुसी छौँ होइन। सामान्य राष्ट्रपतिज्यू मार्फत चाहिँ त्यत्रो सदनमा पेश भएको नीति कार्यक्रम स्वाभाविक रूपमा त्यहाँ जे आयो बजेटमा पनि त्यो कुरा सम्बोधन हुन्छ होला, हामी त्यही आशा गरौँ। खेतीपाती प्रकृतितर्फ फर्किने लाइनमा अहिले भएको नीति कार्यक्रम चाहिँ कम्तीमा रसायनतर्फ बरालिने कुराहरू कम देखिन्छ होइन। अब प्रकृतितिर फर्केला नफर्केला त बजेटले सम्बोधन गर्ला, तर कम्तीमा रसायनतिर बरालिने चाहिँ त्यो खालको कमजोरी चाहिँ अहिलेको नीति कार्यक्रमले गरेका छैन भन्ने ठाउँमा चाहिँ हामी
1: छौँ। उसो भए तपाईँले भनेकै जस्तो आशा गरौं, अपेक्षा पनि त्यस्तै राखौं, किसानको पनि समृद्धि होला भोलिका दिनमा चाहिँ हामी अपेक्षा गरौं। कुराकानीको हामी अन्तिममा छौं, मै माग्ने ढुङ्रो लुकाउने यो काम चाहिँ नगरौं, जैविक कृषि प्रवर्धनमा चाहिँ पालिकाको भूमिका चाहिँ के हो त उसो भए?
0: मुख्य कुरो अब अहिले तीन तहको सरकार हुँदै गर्दा संविधानबाट निहाल्ने हो भने पनि सबैभन्दा बढी जिम्मेवारी चाहिँ पालिका तहमै छ होइन, किसान त्यहीँ छन्, खेतीपाती त्यहीँ छ र नीतिले पनि एनले संविधानले पनि अधिकांश भार चाहिँ स्थानीय सरकारलाई नै दिएको छ। तर अब स्थानीय सरकारहरूको प्राथमिकताबाट हेर्ने हो भने फेरि त्यो चाहिँ चुत्थो प्राथमिकतामा देखिन्छ फेरि होइन। उहाँहरूले विनियोजन गरेको गत वर्षको बजेटलाई हेर्नुहुन्छ भने समग्र 753 लाख ठाउँमा ल्याएर हेर्नुहुन्छ भने 1% वरिपरि मात्रै छ होइन। अब त्यहाँबाट उहाँहरूले कृषि शाखालाई दिनुभएको प्राथमिकता, कृषि शाखाले त्यहाँबाट गरिरहेको प्रसारमा जुन खालको यो के भन्छ विदेशी बिउहरूको जुन खालको एउटा एजेन्टको रूपमा उसले जसरी चाहिँ कृषि शाखाले त्यहाँ व्यवहारहरू गरेको थियो, थुप्रै कुराहरू फेरि त्यो लय मिलिराखेका छैन।
1: यो चाहिँ तपाईँहरूको बुझाइ हो कि आरोप हो?
0: होइन, यो आरोप पनि हो, जे देखियो त्यही बोलिएको कुरा होइन। यो चाहिँ के भने अहिले यो किसानलाई केही सेवा सुविधा प्रदान गर्ने नाममा केही कार्यक्रमहरू राख्छ स्थानीय सरकारले, त्यो स्थानीय सरकारले राख्दा गर्दा उसले केही वितरणमुखी कार्यक्रमहरू राख्छ र त्यो वितरणमुखी कार्यक्रमभित्र के हुन्छ भन्दा तपाईँले त्यहाँ बाँडिने बिउ हेर्नुहोस्, तपाईँले त्यहाँ बाँडिने प्रविधिहरू हेर्नुहोस्, ती सबै प्राय आयातित छन् र ती प्रकृतिलाई खासै फाइदा लाग्ने खालका छैनन्। यद्यपि किसानले त्यसलाई एक्सेप्ट गर्छ, किसानले त्यसलाई राम्रै मान्छ होइन, तर त्यसलाई त्यसको विवेक प्रयोग गर्ने काम त अभिभावकको हैसियतले त स्वाभाविक रूपमा सरकारको। त्यसैले स्थानीय सरकारले चाहिँ यसमा अलि बढी गम्भीर ढंगले लाग्ने हो भने नेपालको कृषि धेरै हदसम्म सुध्रिन सक्छ। र मैले अघि पनि भने थुप्रै पालिकाहरूले त्यो खालको अभ्यास शुरूआत पनि गर्नु भएको छ र भोलिका दिनहरूमा यसबाट पाठ सिकेर होइन, अब यसरी त हामी बालुवामा पानी जति पैसा हामी यहाँ लगानी गर्छौँ इनपुटमा, चाहे त्यो सरकारको कुनै पनि शीर्षक अन्तर्गत, त्यो उडेर गुडेर कुनै पनि हिसाबले विदेश जाने र रोग र होइन हाम्रो चाहिँ खालको पर्यावरणीय असन्तुलनको दुष्चक्रमा चाहिँ हामी फसिराख्ने जुन खालको परिस्थिति छ त्यसबाट बाहिर निक्लिनका लागि चाहिँ सबैभन्दा बढी भूमिका नै अहिले स्थानीय सरकारको देखिन्छ। स्थानीय सरकारले नै किसानलाई विश्वासमा लिएर त्यहाँको प्रकृति जोगाउने, पर्यावरण जोगाउने, आफ्नो नगरपालिकाभित्रलाई आगामी होइन 50 वर्ष 100 वर्षको लागि खाद्यान्न कसरी सुरक्षित गर्न सक्छ, त्यहाँको होइन जैव विविधता, बिउ लगायतको जैव विविधता कसरी संरक्षण गर्न सक्छ, त्यहाँका रैथाने बाली वस्तुहरूको कसरी संरक्षण प्रवर्धन गर्न सक्छ भन्ने बारेमा त स्थानीय तह जतिको बलियो त्यसमा विचार विवेक पुग्ने अर्को सरकार हुन सक्दैन। भलै त्यसमा प्रदेश र संघ सरकारले सपोर्ट गर्नुपर्छ, अलग कुरा रह्यो, स्थानीय सरकारको मात्र सीमित स्रोत साधनले भ्याउँदैन, त्यो एकदम घाम जतिको छर्लङ्ग छ, सबै कुरो स्थानीय सरकारको टाउकोमा हालिदिएर पनि हुँदैन। संघीय सरकारले चाहिँ त्यहाँ जुन जुन पालिकाहरूले प्रकृतितर्फ फर्किन खोजेका छन्, एक खालको चाहिँ नि भनौँ न आत्मनिर्भरतामा अन्तर्निर्भरतामा आधारित आत्मनिर्भरताको अभ्यास गरेका छन्, त्यस्ता खालका पालिकाहरूलाई चाहिँ संघीय र प्रादेशिक सरकारले अनुदानहरू दिने, सपोर्ट गर्ने र उनीहरूलाई बल पुर्याउन सकियो भने 753 मध्ये तपाईँ एक वर्षमा 50 पालिका मात्र एक खालको समृद्ध पालिका, आत्मनिर्भर पालिका, कृषिजन्य उपजहरूमा आत्मनिर्भर पालिका घोषणा गर्न सक्नुभयो भने मलाई लाग्छ त्यो सकारात्मक रोग होइन त्यो भोलि देशैभर फैलिनलाई समय लाग्दैन। तर सुरु कहीँ न कहीँबाट भएको छ, थप बल पुर्याउने काम चाहिँ अब संघीय सरकारले गर्नु पर्यो, त्यो खालको प्रतिबद्धता चाहिँ स्थानीय सरकारले गर्नु पर्यो।
1: तपाईँ कृषि विशेष कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ। हामी कार्यक्रमको अन्तिममा छौं, खाद्यका लागि कृषि अभियानका संयोजक उद्धव अधिकारी यो कुराकानीमा हुनुहुन्छ। आउँदो जेठ 15 संघीय संसदमा बजेट सार्वजनिक हुँदैछ, बजेट सार्वजनिक हुँदै गर्दाखेरि तपाईँहरूको बजेटमा चासो र प्राथमिकता चाहिँ के रहला?
0: धेरै अपेक्षा राखेर पनि हुँदैन, किनभने तपाईँको 18-19 खरबको बजेटमा होइन हामीले कृषिले प्राप्त गरेको बजेट हेर्ने हो भने अब अहिले गत वर्षको भन्दा अहिले सिलिङ कम आएको छ भन्ने सुनेको छौँ हामीले मन्त्रालय मार्फत होइन, त्यसैले 4-5 अरब जति त अहिले घटेर आयो भन्ने सुनिहाल्छ सिलिङका हिसाबले। अब थाहा छैन, अब बजेट नै कम आयो भन्ने बाहनामा, पैसै थोरै भयो भन्ने बाहनामा अरू थुप्रै बाहना भेटिन सक्छन्, त्यो बाहना हामीलाई स्वीकार्य छैन। अहिले सरकारले जे जे कुरा एनाउन्स गरेका छ, हामीले जैविक मल दलहरूलाई प्रवर्धन गर्ने र स्थानीय बिउहरूलाई प्रवर्धन गर्ने कुरा होइन के समर्थन मूल्य कायम गर्ने कुरा समर्थन मूल्य अनुसारको चाहिँ नि त्यो किसानको खातामा चाहिँ होइन अनुदान रकमहरू जाने कुरा यी यावत कुराहरू हामी अभ्यासमा देख्न चाहन्छौँ जुन कुरो बजेटमा आओस् होइन अब हामी थुप्रै कुरा भन्न सक्छौँ थुप्रै कुरा हामी सरकारसँग माग गर्न सक्छौँ तर आज सबै कुरो त्यहाँको चित्र देख्दै गर्दा गत सालको भन्दा बजेट पनि कम आउने र अनि यता चाहिँ अलिकति भनौँ न रूपान्तरणकारी योजनाहरू पनि यहाँनिर ल्याउँदै गर्दा चाहिँ अब सबै कुरो चाहियो भनेर हामीले माग्नुभन्दा पनि जे जे नीति कार्यक्रमले बोल्या छ कम्तीमा ती कुराहरूमा चाहिँ इमान्दारीतापूर्वक ती कुराहरू चाहिँ बजेटमा आइदियोस् हाम्रो अपेक्षा अहिलेलाई यति नै छ। माग त हेर्नुहोस् 32 पानी कापी भरिन्छ किसानका माग त्यति धेरै छन्।
1: उहाँ हुनुहुन्थ्यो खाद्यका लागि कृषि अभियानका संयोजक उद्धव अधिकारी। कृषि र पशु सम्बन्धी समस्या तथा कुनै जिज्ञासा भएमा तपाईँले नार्कको पैसा नलाग्ने फोन नम्बर 1135 हरेक शुक्रबार बेलुका 4 बजेसम्म फोन पनि गर्न सक्नुहुन्छ। उज्यालो रेडियो नेटवर्क र नेपाल कृषि अनुसन्धान परिषद राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रको सहकार्यमा तयार पारिएको आजको कृषि विशेष कार्यक्रम बदलिदो नेपालबाट प्राविधिक साथी दिनेश निरौलासँगै म मदन पौड्याल पनि बिदा हुन्छु। नमस्कार।

0: हरे कृष्ण कृष्ण, ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुनी?
1: हो आमा, मैले पनि सुनेको हुँ, यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
0: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
1: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्। ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक ईएमएस सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
0: ए हो र बाबु?
1: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
0: ए
1: हुलाकको अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
0: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: Isn't it amazing when the internet just works? For binge watcher to binge shoppers. For the dancing shoes to midnight truce. Speed the juice. For the weird poses and funny noses. Making spaces to messy faces. We are Subisu Internet. Subisu, gig fiber, exceeding expectation.
4: गोदावरी नगरपालिकाको अत्यन्त जरुरी सूचना। यस नगरपालिकाभित्र सञ्चालनमा रहेका पसल व्यवसाय फर्म उद्योग बैंक तथा वित्तीय व्यवसाय र संस्थागत विद्यालय गोदावरी नगरपालिकामा व्यवसाय दर्ता गरेर मात्र सञ्चालन गर्नुहुन हार्दिक अनुरोध छ। यस नगरपालिकामा दर्ता भएका सम्पूर्ण व्यवसाय पसल फर्म उद्योग बैंक तथा वित्तीय व्यवसाय र संस्थागत विद्यालय प्रत्येक नयाँ आर्थिक वर्षमा नवीकरण गर्नुपर्ने व्यवस्था छ। व्यवसाय नवीकरण आर्थिक वर्षको 60 दिनभित्र दर्ता गरी नगरपालिकाबाट प्रदान गरिने छुट प्राप्त गर्नुहुन हार्दिक अनुरोध गरिन्छ। गोदावरी नगरपालिका, ललितपुर।

0: सीधा कुरा प्रश्न विचार
1: उज्यालो रेडियो नेटवर्क
2: अहिले बिहानको 9 बज्यो।
3: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो।
2: राष्ट्रको शान किसान।
3: अ कम्प्लिट पाइपिंग सोल्युसन्स।

नमस्कार, म सम्झना महर्जन। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। प्रतिनिधि सभामा विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकता बारे छलफल 4 गतेदेखि, प्रस्तावमा 5 सिद्धान्त र 5 प्राथमिकता। अत्यावश्यक बाहेक नयाँ सामग्री खरिद नगर्न प्रधानमन्त्री कार्यालयको परिपत्र, सार्वजनिक खर्चलाई मितव्ययी बनाउन निर्देशन। आज पनि देशका धेरै ठाउँमा वर्षा र हिमपातको सम्भावना, अझै केही दिन मौसम यस्तै रहने। द्वन्द्वका कारण अफगानिस्तानमा बाल कुपोषण संकट झनै गहिरिँदै, मूल्य वृद्धि र आपूर्ति श्रृंखलामा आएको अवरोधले मानवीय सहायता ढुवानीमा ढिलाइ। र असार 5 गतेदेखि तेस्रो ई स्पोर्ट्स राष्ट्रिय प्रतियोगिता हुने।

0: विविधीकरण रहेका छन्। अर्थमन्त्री वाग्लेले सामाजिक बजार अर्थतन्त्रलाई सुदृढ गर्ने, डिजिटल सार्वजनिक पूर्वाधार विकास र सरल कर प्रणाली लागू गर्ने पनि घोषणा गर्नुभएको छ। प्रधानमन्त्री कार्यालयले अत्यावश्यक बाहेक नयाँ सामग्री खरिद नगर्न र सार्वजनिक खर्चमा मितवेयता अप्नाउन निर्देशन दिएको छ। कार्यालयले सबै मन्त्रालय, आयोग, सचिवालय, कार्यालय, निकाय, मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालय र प्रदेशहरूलाई परिपत्र गर्दै अत्यावश्यक बाहेकका सामान नकिन्न निर्देशन दिएको हो। कार्यालयमा भइरहेका सामान, औजार, उपकरण, फर्निचर, गाड़ीलाई चालू अवस्थामा राखी प्रयोग गर्ने र सार्वजनिक खर्चलाई मितवेय बनाउन कार्यालयले भनेको छ। कतिपयले प्रयोगमा आइरहेका कुर्सी, दराज, सोफा, कार्पेट, पर्दा, गमला, कम्प्युटर, मोबाइल, ल्यापटप लगायतका सामग्रीहरू प्रयोग नगरी नयाँ खरिद गर्न लगाउने र मरमतमा अस्वाभाविक खर्च गरी राज्य कोषमा अत्यधिक भार सृजना गर्ने गरेको गुनासो आएपछि कार्यालयले खर्चमा मितवेयता अप्नाउन निर्देशन दिएको हो। पूर्व गृह मन्त्री सुदन गुरूङ मन्त्री हुँदा र त्यसपछि उठेका सार्वजनिक सरोकारका विषयमा अध्ययन तथा छानबिन गर्न सरकारले समिति गठन गरेको छ। उच्च अदालतका पूर्व न्यायाधीश अच्युत प्रसाद भण्डारी अध्यक्ष, महालेखा नियन्त्रक शोभाकान्त पौडेल र सह न्यायाधिवक्ता अच्युत मणि नेउपाने सदस्य रहने गरी समिति गठन भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। समितिलाई गुरूङका सम्बन्धमा सार्वजनिक रूपमा उठेका विषयमा सत्य तथ्य अध्ययन तथा छानबिन गरी सरकार समक्ष राय सुझाव सहित 15 दिनभित्र प्रतिवेदन बुझाउने जिम्मेवारी दिएको छ। व्यापारी दीपक भट्टसँग व्यापारिक शेयर साझेदारी रहेको सार्वजनिक भएपछि गुरूङले वैशाख 9 राजीनामा दिनुभएको थियो। काठमाडौँ उपत्यका सहित देशका धेरै ठाउँमा यति बेला मौसम सफा छ। दिउँसो र बेलुकी पख भने आज पनि पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका केही ठाउँहरूमा, बाँकी हिमाली र पहाड़ी भूभागका थोरै ठाउँहरूमा तथा तराई भूभागका एक दुई ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षा र हिमपातको सम्भावना रहेको छ। यसै गरी राति कोशी र मधेस प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका हिमाली र पहाड़ी भूभागका थोरै ठाउँहरूमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागको एक दुई ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ। अझै केही दिनसम्म बदली र वर्षा हुने मौसमविदहरूले बताएका छन्। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 नेपाल खबरमा चार भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध,
2: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौं, फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौं,
1: विद्युतीय उपकरण बन्द गरौं, टेलिभिजन, वासिङ मशिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौं,
2: घर बाहिर भएमा रुख, बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौं,
1: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौं, पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ,
2: नदी, तलाउ वा पोखरीबाट टाढा बसौं,
1: गाडी भित्र भएमा झ्याल बन्द गरेर बसौं। थोरै बचत धेरै कायदा, बिमाका छन् फाइदै फाइदा। बिमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बिमा कम्पनीमा जीवन बिमा गरी निश्चिन्त बनौ। न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बिमा कम्पनी लिमिटेड, साबिकको राष्ट्रिय बिमा संस्थान।
0: सिधा कुरा प्रष्ट विचारी हो, उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। अब थप खबरहरू। दिगो विकास, सामाजिक समावेशिता र परिवारको सशक्त भूमिकामा केन्द्रित रहेर आज विश्वका विभिन्न देशमा अन्तर्राष्ट्रिय परिवार दिवस मनाइँदैछ। यसै अवसरमा संयुक्त राष्ट्र संघको प्रधान कार्यालयमा आगामी दोस्रो विश्व सामाजिक विकास शिखर सम्मेलनको तयारी स्वरूप दिगो विकासका लागि नीतिगत समाधानबारे विशेष छलफल हुँदैछ। यो दिवस सन् 1994 औपचारिक रूपमा विश्वभर मनाउन थालियो। लागिएको हो। अन्तर्राष्ट्रिय परिवार दिवसले परिवारसँग सम्बन्धित सामाजिक आर्थिक तथा जनसांख्यिक प्रक्रियाबारे चेतना अभिवृद्धि गर्ने अवसर प्रदान गर्ने विश्वास गरिएको छ। राष्ट्रसंघका 193 सदस्य राष्ट्रले सन् 2000

15 अनुमोदन गरेका दिगो विकास लक्ष्य प्राप्तिमा परिवार र परिवार मैत्री नीति तथा कार्यक्रमलाई महत्वपूर्ण आधारका रूपमा लिइएको छ। पृथ्वी राजमार्ग सड़क विस्तारसँगै तनहु खण्डमा पर्ने राजमार्ग किनार क्षेत्रका ऐतिहासिक सम्पदाहरूको पुनर्निर्माण भइरहेको छ। सड़क विस्तार सम्पन्न भएसँगै आयोजनाले अहिले सड़क सीमाभित्र परेका ऐतिहासिक सम्पदा मठ मन्दिर र पाटी पौवाहरूको पुनर्निर्माणलाई तीव्रता दिएको हो। पृथ्वी राजमार्ग अन्तर्गत मोगलिन पोखरा सड़क विस्तारको पूर्वी खण्ड आबु खैरेनी जामुनीको सड़क निर्माण सकिएसँगै सम्पदा निर्माणमा तीव्रता दिएको पूर्वी खण्डका सूचना अधिकारी इन्जिनियर विष्णु प्रसाद पाण्डेले जानकारी दिनुभयो। एसियाली विकास बैंक एडीबीको करिब 6 अर्ब 31 करोड़ रूपियाँ लागतमा स्तरोन्नति भएको 41 किलोमिटर सड़क खण्डको निर्माण पूरा भइसकेको छ। अब विदेशको खबर। पाकिस्तानसँगको तनाव र इरान युद्धका कारण आपूर्ति श्रृंखला अवरूद्ध हुँदा अफगानिस्तानमा कुपोषणको संकट अझ गहिरिँदै गएको छ। संयुक्त राष्ट्रसंघले पर्याप्त स्रोत र सहज ढुवानी सम्भव भएको भए कुपोषणको जोखिममा रहेका थप 10 लाख बाल बालिकालाई सहयोग पुर्याउन सकिने अवस्था हुने बताएको छ। संयुक्त राष्ट्रसंघीय विश्व खाद्य कार्यक्रम डब्ल्यूएफपीका एक वरिष्ठ अधिकारीका अनुसार अहिलेको द्वन्द सीमा अवरोध र बढ़दो लागतले मानवीय सहायता वितरणलाई गम्भीर रूपमा प्रभावित गरेको छ। पछिल्लो महिनाहरूमा अफगानिस्तानले भूकम्प, जलवायुजन्य प्रकोप र छिमेकी देशहरूबाट ठूलो संख्यामा फर्किएका नागरिकको चाप समेत सामना गरिरहेको छ। यसले खाद्य असुरक्षा र स्वास्थ्य संकटलाई थप तीव्र बनाएको छ। यसैबीच पाकिस्तानसँगको द्वन्द्वका कारण करिब 8 महिनादेखि सीमा लगभग पूर्ण रूपमा बन्द रहेको छ। यसले खाद्यान्न, औषधि र इन्धन आपूर्तिमा ठूलो अवरोध सृजना गरेको छ। इरानमा जारी युद्धका कारण उत्पन्न विश्वव्यापी आर्थिक प्रभावले पनि अवस्था थप जटिल बनाएको छ। अब खेल खबर। ई स्पोर्ट्स संघ नेपाल इशानले तेस्रो ई स्पोर्ट्स राष्ट्रिय प्रतियोगिता आउँदो असार 5 गतेदेखि आयोजना गर्ने भएको छ। प्रतियोगितामा फ्री फायर, पबजी मोबाइल र ई फुटबल गरी 3 विधामा प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ। ई फुटबल व्यक्तिगत विधामा खेलाइनेछ भने फ्री फायर र पबजी मोबाइल टीम प्रतिस्पर्धाका रूपमा सञ्चालन गरिने आयोजकले जनाएको छ। प्रतियोगितामा प्रारम्भिक छनौट खेल अनलाइन मार्फत गरिनेछन्। फाइनल चरण भने प्रत्यक्ष उपस्थितिमा ल्यान्ड इभेन्टका रूपमा हुने आयोजकले जनाएको छ। प्रतियोगितामा सहभागी हुन इच्छुक खेलाड़ी तथा टोलीले स्थानको आधिकारिक वेबसाइट मार्फत दर्ता गर्न सक्नेछन्। प्रतियोगितामा 5,000 भन्दा बढ़ी खेलाड़ी तथा टोली सहभागी हुने आयोजकको अपेक्षा छ। चार भन्जाङभित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। प्रतिनिधि सभामा विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकता बारे छलफल 4 गतेदेखि, प्रस्तावमा 5 सिद्धान्त र 5 प्राथमिकता। अत्यावश्यक बाहेक नयाँ सामग्री खरिद नगर्न प्रधानमन्त्री कार्यालयको परिपत्र। सार्वजनिक खर्चलाई मितव्ययी बनाउन निर्देशन। आज पनि देशका धेरै ठाउँमा वर्षा र हिमपातको सम्भावना, अझै केही दिन मौसम यस्तै रहने। द्वन्द्वका कारण अफगानिस्तानमा बाल कुपोषण संकट झनै गहिरिँदै, मूल्य वृद्धि र आपूर्ति श्रृंखलामा आएको अवरोधले मानवीय सहायता ढुवानीमा ढिलाइ। र असार 5 गतेदेखि तेस्रो ई स्पोर्ट्स राष्ट्रिय प्रतियोगिता हुने।

0: रेडियो टाइगर 99.2 MHz गर्जन छ सधैँ बाज छैन
1: केपी पोली किन्ने गुरी गाउँमा काठमाडौँबाट डाक्टर आउने बारे सूचना
2: यही जेठ 8 गते शुक्रबारको दिन
1: पेट छाती सुगर प्रेसर र थाइराइड रोग विशेषज्ञ डाक्टर नवीन रौनियार एवं पाइल फिसर फिस्टुला विशेषज्ञ डाक्टर प्रभाकर शाहद्वारा बिरामी जाँच उपचार तथा अपरेसन हुने जानकारी गराउँदछौ उक्त दिन दम रोगीहरूको लागि फोक्सो सम्बन्धी विशेष जाँच पीएफटी समेत गरिन्छ स्थान केपी पोली क्लिनिक भुरीगाउँ बर्दिया
3: खबर प्रतिमा प्लास्टिक एन्ड ट्रेडर्स नयाँ व्यवस्थापनका साथ पुरानो ठाउँदेखि किसान एजेन्डा विकै सरेको सहर्ष जानकारी गराउँदछौ हाम्रो यहाँ भान्सामा परेको नि सम्पूर्ण किसिमका सामानहरू उपलब्ध छन् काँच तामाका भाँडाहरू कुर्सी टेबल ड्रम डार्किन लगायत प्लास्टिकका सामानहरू पाइनुका साथै सम्पूर्ण किसिमका भाँडाहरू सुखद मूल्यमा चाहिएमा हामीलाई सम्झनुहोस् रोप राइटर सरस्वती शर्मा सम्पर्क नम्बर 98589453 प्रतिमा प्लास्टिक एन्ड ट्रेडर्स गुलरिया रोड किसान एजु नजिकै भुरीगाउँ बजार बर्दिया
4: ओइ सन्जु कहाँ हो कि यति हतार हतारमा
5: अन्त कहाँ हुनु नि नमन सपिङ सेन्टरमा हो
4: अरे अरे सपना तिमी कता जान लागे कि
6: कहाँ हुनु नमन सपिङ सेन्टरतिर
4: ए रमेश पर्ख न कता हेरेको के
7: कहाँ रहिनी दिदी नेपालगञ्जमा पाइन सबको सामान नमन सपिङ सेन्टरमा पाए ओ मारस म फेरि नमन सपिङ सेन्टरमा जाइदु
4: नै सबैजनाले नमन नमन भन्छन् के छ र त्यहाँ
5: के छैन र त्यहाँ खाद्य तथा किरानाका सामान कस्मेटिक सामान दैनिक उपभोग्य सामग्री होटलका लागि आवश्यक सम्पूर्ण सामान गिफ्ट खेलौना र बर्थडेका सामग्री सजावटका सामग्री संगीत र खेलकुदका सामग्री घर र भान्सामा प्रयोग हुने भाँडाकुँडा स्वदेशी तथा विदेशी चिसो पेय पदार्थ होलसेल तथा फुटकर मूल्यमा पाइन्छ अनि त्यहाँ नगर कहाँ जाउँ त सबैजना
4: रोप राइटर दुर्गा प्रसाद खरेल र निशान भण्डारी सम्पर्क मोबाइल नम्बर 98570 29017 र 98570 33582
5: नमन सपिङ सेन्टर ठाकुर बाबा नगरपालिका 1 भुरीगाउँ बजार बर्दिया विजय प्लाजा होटलको अगाडि
8: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज रेडियो टाइगर 99.2 MHz गर्जन

0: होइन अञ्जना, पैसा छन् शान्ति गनेर बसेकी छौ त कताको तयारी हो?
1: तयारी त तयारी नै हो, यसपालिको दसैँमा टिभीएस कम्पनीको स्कुटी किनौ कि भन्ने तयारी गर्दैछु।
0: अनि टिभीएस कम्पनीकै किन नि?
1: टिभीएस कम्पनीको बाइक र स्कुटीमा माइलेज राम्रो दिने, पार्ट पुर्जा सस्तो र जता पनि पाइने भएकाले टिभीएस नै मेरो रोजाइ हो।
0: ओहो, टिभीएस को बाइक र स्कुटीमा यत्रो सुविधा रहेछ, त्यसो भए म पनि टिभीएस कम्पनीकै बाइक किन्छु। बरु किन्न पो कता जाने हो?
1: अब कता हुनु नि, हाम्रै भुरिगामा रहेको लाछा मोटरसाइकल वर्कसपमा जाने नि। त्यहाँ त दसैँ र तिहारको उपलक्ष्यमा सस्तो अनि सुखद मूल्यमा नेपालगंजकै मूल्यमा टिभीएस कम्पनीको स्कुटी र बाइक समाधान बिक्री भइरहेको छ। यति मात्रै कहाँ हो र, आफ्नै गाउँ ठाउँमा कमाई खाने ई रिक्सा साथै जुनसुकै कम्पनीका बाइक स्कुटी र ई रिक्साका पार्ट पुर्जा पाउनुका साथै मर्मत समेत गरिन्छ। तपाईँ पनि छिटो गर्नुहोस् है, यो अफरबाट छुट्नुहोला नि फेरि।
0: ठाकुर बाबा नगरपालिका एक भुरीगाउँ बर्दिया, प्रोप्राइटर टोप बहादुर थारू, सम्पर्क मोबाइल नम्बर 9814 72681 र 9814 64 24 650।
2: नमस्कार, तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज, गर्जन छ सधैँ बाप झैं।

0: विगत लामो समयदेखि तपाईँहरूको विश्वासमा स्थापित किसान एग्रो एन्ड अर्डर सप्लायर्सले किसानहरूको माग र चाहनालाई मध्यनजर गरी नयाँ व्यवस्थापनका साथ स्वदेशकी प्रविधि र पुँजीमा आधारित श्री मुक्तिनाथ कृषि तथा ट्रेनिङ कम्पनीद्वारा उत्पादित मुक्तिनाथ एवं कृषिनरी ब्रान्डका कृषि औजार उपकरणहरू र जसका आवश्यक पार्टहरूको बर्दिया जिल्लाको एकमात्र आधिकारिक विक्रेताको रूपमा निशुल्क परामर्श सेवासँगै कारोबार शुरू गरिसकेको सहर्ष जानकारी गराउँदै समयमै मौकाको फाइदा लिनाउन हार्दिक अनुरोध गर्दछौ।
1: ठाकुर बाबा लगायत यस क्षेत्रका सम्पूर्ण किसान वर्गको हौसला अनि सारथी बन्न आजको लगानी भोलिको उपलब्धता गुणस्तरीयतामा हाम्रो प्रतिबद्धताका साथ सिजन अनुसार गुणस्तरयुक्त उन्नत तथा हाइब्रिड विभिन्न बालीका बिउ बिजनहरू प्राङ्गारिक तथा रासायनिक मलखाद च्याउको विभिन्न प्रजातिको बिउहरू रासायनिक विषादी तथा झारनाशक विषादी सूक्ष्म तत्व एवं भिटामिनहरू इन्डियन तथा चाइनिज ब्रान्डका मिनी टिलर पावर टिलर टिपर मकै रोप्ने आलुको ड्याम बनाउने रोप्ने मेसिन कम्बाइन मिल राइस मिल र थोपा सिँचाई सेटहरू प्लास्टिक टनेल ग्रिनेट सिल्भर नेट पावर स्पेयर टंकी नर्मल स्पेयर टंकी भाइजर मास्क विषादी छता प्रयोग हुने बुट सहितको एप्रोन गार्डन उपकरणहरू लगायत माग बमोजिम गुणस्तरीय सामग्रीहरू उपलब्ध गराइनुका साथै यस मानवी मुरी फलाउने वर्ष सिजनका लागि हजुरहरूको माग तथा रोजी खोजेक मसिना तथा बासनादार एवं चितवनको मसिनो साबिती धानको जात लगायत उन्नत र नेपाल सरकारद्वारा सूचीकृत हाइब्रिड जातका धान बिउहरू थोक एवं खुद्रा रूपमा सुपथ मूल्यमा उपलब्ध गराइनुका साथै कृषि औजार उपकरण मिनी पावर टिलर मर्मतका लागि अनुभवी मिस्त्रीद्वारा सशुल्क होम सर्भिस सेवा र भेटेरिनरी प्राविधिक एवं लामो समय सरकारी सेवामा कार्यरत कृषि प्राविधिकद्वारा निशुल्क परामर्श सेवा समेत उपलब्ध भइरहेको सहर्ष जानकारी गराउँदछौ।
0: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोस्। श्री किसान एग्रो एन्ड अर्डर सप्लायर गुलरिया रोड भुरीगाउँ बजार बर्दिया रोड राइटर सुनिता कुमारी शाही बम सम्पर्क मोबाइल नम्बर 9861443492 र 9415478917।
2: गाउँघरको रेडियो ठाउँ ठाउँको आवाज रेडियो।

0: होइन त्यहाँ के को भिड लागेको छ के त्यस्तो जम्मै मान्छे त्यतै गइरहेछन् त
1: ल साल दिदी पनि सबै सामान एकै ठाउँमा पाइने अल पसल भएपछि अनि भिड लाग्दैन त
0: हामी कहाँ दैनिक उपभोग्यका सम्पूर्ण सामग्री चिसो पेय पदार्थका सामानहरू कस्मेटिकका सामानहरू लगायतका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा उपलब्ध गराइने जानकारी गराउँदछौ सबैभन्दा बढी शाखा सञ्जाल भएको अल पसलको शाखा अब भुडिका बजार बर्दियामा अल पसल ठाकुरबाबा नगरपालिका एक कञ्चनपुर जाने बाटो भुडिगाउँ बर्दिया प्रोप्राइटर हेमराज आचार्य सम्पर्क मोबाइल नम्बर 98482979774
2: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज रेडियो टाइगर 99.2 MHz
3: रेडियो टाइगर स्टुडियो टाइम अहिले बिहानको 10 बजेको छ आइयो अब भोकै घर जाने कुरा पनि त भएन
4: जहाँ पाए त्यहाँ नास्ता खाने कुरा पनि त भएन
3: जहाँ पाए त्यही जाने पनि होइन भुरीगाउँ बजारको बाटो भन्दा पारी साउथ मिष्ठान भण्डार छ हेर त त्यही जाने हो नि साउथ मिष्ठान भण्डारमा चिया छोला समोसा दुनट पकौडा चाउमिन भटौरा पाउनुका साथै अर्डर अनुसारका केक र सबै प्रकारका मिठाईहरू सुपथ मूल्यमा उपलब्ध छ स्मरण रहोस् हाम्रो यहाँ स्पेसल खुवा उपलब्ध छ शुद्ध शाकाहारी नास्ताका लागि ठाकुरबाबा नगरपालिका एक भुरीगाउँमा रहेको साउथ मिष्ठान भण्डारण नास्ता पसललाई सधैँ सम्झनुहोस् प्रोप्राइटर भीम बहादुर छेत्री सम्पर्क मोबाइल नम्बर 98482958950 र 98480979761
5: उन्नत जातका तरकारीका बिउ बिजन कीटनाशक विषादी र मल खाद ल्याउनु पर्यो
6: पछि नेपालगञ्ज गुलेरियातिर गएको बेला ल्याउला नि
5: कहाँ त्यस्तो भन्नुभएको हजुर हाम्रै भुरीगाउँ बजारको उही चिर परिचित सृजना एग्रोभेटमा त सबै उन्नत जातका बिउ बिजन मल कीटनाशक विषादी पाइन्छ नि
7: हजुर तपाईँहरू पनि उन्नत जातका तरकारी एवं विभिन्न जातका खाद्य बालीका बिउ बिजन मल खाद कीटनाशक विषादीका साथै कृषि सामग्री सुपथ मूल्यमा किन्नु परेमा हामीलाई सम्झनुहोस्
8: उन्नत जातका बिउ बिजन कीटनाशक औषधि कुखुराका दाना चल्ला भाँडाहरू रासायनिक मल खाद थोक तथा फुटकरमा सुपथ मूल्यमा पाइन्छ प्रोप्राइटर खडकलाल पन्थी सिर्जना एग्रोभेक सेन्टर भुरीगाउँ बजार मेन चोक बर्दिया सम्पर्क मोबाइल नम्बर 98649201
9: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्
10: उनीहरूमा रहेको ज्ञान सिप र अनुभवलाई पुस्तान्तरण गरौं
9: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार माया र सम्मान गरौं
10: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार सरसफाई र उपचारमा ध्यान पुर्याउ
9: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्
10: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन
9: सजग रहौ आफ्ना अग्रजको सम्मान गरौं आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिऊ
10: नेपाल सरकार विज्ञापन बोर्ड

0: नमस्कार, तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 MHz गर्जन छ सधैँ बाज छै।
1: रेडियो टाइगर स्टुडियो टाइम। यति बेला बिहानको 11 बजेको छ।

0: हुनुहुन्छ रेडियो टाइगर 99.2 MHz गर्दन सधैँ बाजुसँगै।
1: बाबु, एउटा राम्रो घरको नक्सा बनाउनु पर्यो।
2: राम्रो सँगसँगै बलियो, बस्न योग्य र किफायती घर पनि बनाउनु पर्छ नि काकी।
1: बस्न योग्य र किफायती भन्या चाहिँ के हो बाबु?
2: हेर्नुहोस् काकी, हाम्रा पूर्वजहरूले हिमाल, पहाड र तराईमा हावापानी अनुकूल घर बनाउँथे, तर अचेल सबैतिर हावापानी अनुकूल नभएका एकै खाले घर बन्न थालेपछि गर्मीमा तातो र जाडोमा असाध्यै चिसो हुने गरेको छ, जसले अनेकौं स्वास्थ्य समस्या निम्तने। पंखा, एसी र हिटरहरूको बढी प्रयोग गर्दा बिजुलीको खपत बढी हुन गई बिल धेरै तिर्नुपर्ने भइरहेको हुनाले आर्थिक भार बढ़िरहेको छ।
1: तिमीले त बडो गम्भीर कुरा पो गर्यौ बाबु।
2: हो काकी, बस्न योग्य घरमा स्वास्थ्य राम्रो हुन्छ, आर्थिक भार कम पर्छ र यस्तो घर बनाउन बैंकबाट सहुलियत दरमा कर्जा पनि पाइन्छ। थप जानकारी चाहिएमा आफ्नो पालिका वा पिन परियोजनाको फोन नम्बर 01-5421-760 सम्पर्क गर्नुहोस्।
3: अब बन्ने घर बस्न योग्य घर युरोपियन युनियनको आर्थिक सहयोगमा पिन परियोजना तथा ठाकुर बाबा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
4: जातका तरकारीका बिउ बिजन, कीटनाशक विषादी र मल खाद ल्याउनु पर्यो।
5: पछि नेपालगञ्ज गुलेरियातिर गएको बेला ल्याउला नि।
4: कहाँ त्यसो भन्नुभएको हजुर? हाम्रै भुरीगाउँ बजारको उही चिर परिचित सृजना एग्रोभेटमा त सबै उन्नत जातका बिउ बिजन, मल, कीटनाशक विषादी पाइन्छ नि।
6: हजुर, तपाईँहरू पनि उन्नत जातका तरकारी एवं विभिन्न जातका खाद्य बालीका बिउ बिजन, मल खाद, कीटनाशक विषादीका साथै कृषि सामग्री सुपथ मूल्यमा किन्नु परेमा हामीलाई सम्झनुहोस्।
7: उन्नत जातका बिउ बिजन, कीटनाशक औषधि, कुखुराका दाना, चल्ला, भाँडाहरू, रासायनिक मल खाद थोक तथा फुटकरमा सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर खड़कलाल पन्थी, सृजना एग्रोभेट सेन्टर, भुरीगाउँ बजार, मेन चोक, बर्दिया। सम्पर्क मोबाइल नम्बर 98-649-20-111।
8: बर्दिया जिल्लाका धेरै किशोरीहरूमा रगतको कमी अर्थात रक्त अल्पता देखिएको छ। रक्त अल्पताले सधैँ थकान लाग्ने, चक्कर आउने, अनुहार फिक्का हुने र पढाइमा ध्यान नजाने समस्या ल्याउन सक्छ। यसबाट बस्नका लागि हरियो साग सब्जी, दाल, गेडागुडी, अण्डा, मासु, माछा, गुड र फलफूल जस्ता आयरन युक्त खाना नियमित रूपमा खाने गर्नुहोस्। जंक फूड कम गरौं, सन्तुलित घरको खाना रोजौं। स्वस्थ किशोरी नै स्वस्थ भविष्यको आधार हो। स्वास्थ्य कार्यालय बर्दिया र रेडियो टाइगरद्वारा जनहितमा जारी सन्देश। आमाको दूध बच्चाको पहिलो औषधि हो। जन्मेको एक घण्टाभित्र अनिवार्य रूपमा स्तनपान शुरूआत गरौं। 6 महिनासम्म आमाको दूध मात्रै खुवाऊ, स्वस्थ बच्चा, उज्यालो भविष्य। स्तनपान गराऊ, स्वास्थ्य बचाऊ।
0: रेडियो टाइगर 99.2 MHz नामै काफी छ। रेडियो टाइगर स्टुडियो टाइम। अहिले दिउँसोको 3 बजेको छ।

0: नमस्कार, म मदन पौड्याल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। 10 महिनामा झण्डै 60% बजेट खर्च, विकास खर्च 28% मात्र। महालेखा परीक्षकको वार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष पेश। मुआवजा विवाद मिलेसँगै हेटौडा ढल्केवर प्रसारणलाई निर्माणले गति लियो। कालीकटको सेरावाडामा 420 मेगावाटको जलविद्युत आयोजना निर्माण शुरू। उत्तर दक्षिण जोड्ने कोरला सड़कमा 5 वटा पुल निर्माणका लागि स्रोत सहमति, 1 महिनामै ठेक्का प्रक्रियामा लगिने। भारतमा 4 वर्षपछि पेट्रोल र डिजलको मूल्य बढ़्यो, ऊर्जा खपत घटाउन मितव्ययिताका कार्यक्रममा कड़ाई। र आईपीएल क्रिकेटमा आज राति लखनऊ र चेन्नई खेल्दै। नेपाल खबरमा अब पूरा खबर। चालू आर्थिक वर्षको वैशाख मसान्तसम्ममा सरकारको बजेट खर्च वार्षिक विनियोजनको झण्डै 60% भएको छ। महालेखा नियन्त्रक कार्यालयका अनुसार बितेका 10 महिनामा 11,73,52,00,00,00 बजेट खर्च भएको छ। चालू आर्थिक वर्षका लागि सरकारले कुल 19,64,11,00,00,00 बराबरको बजेट ल्याएकोमा अहिलेसम्म वार्षिक विनियोजनको 59.75% खर्च भएको छ। कार्यालयका अनुसार चालू आर्थिक वर्षका लागि चालूतर्फ 11,80,98,00,00,00,00 विनियोजन भएकोमा वैशाख मसान्तसम्ममा 68.98% अर्थात 8,14,65,55,00,00,00 रूपियाँ खर्च भएको छ। त्यस्तै पूँजीगत तर्फ 4,07,88,00,00,00,00 विनियोजन भएकोमा 27.91% अर्थात 1,13,84,92,00,00,00 बराबर खर्च भएको छ। वित्तीय व्यवस्थापन तर्फ अहिलेसम्म बजेट खर्च 65.30% छ। यो शीर्षकमा चालू आर्थिक वर्षका लागि सरकारले 3,75,24,20,00,00 विनियोजन गरेकोमा अहिलेसम्म 2,45,54,00,00,00 बराबर खर्च भएको हो। वैशाख मसान्तसम्ममा सरकारको आमदानी वार्षिक लक्ष्यको 67% खुम्चिएको छ। चालू आर्थिक वर्षका लागि कुल 15,33,44,69,00,00,00 बराबर आमदानी गर्ने लक्ष्य रहेकोमा सरकारले अहिलेसम्म 10,12,05,24,00,00,00 बराबर आमदानी गरेको हो। राष्ट्रपति रामचन्द्र पौडेल समक्ष महालेखा परीक्षकको आर्थिक वर्ष 81-82 वार्षिक प्रतिवेदन पेश भएको छ। राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित विशेष कार्यक्रममा राष्ट्रपति समक्ष महालेखा परीक्षक तोयम रायले प्रतिवेदन पेश गर्नुभएको हो। लेखा परीक्षणबाट कुल बेरुजो 88,09,11,00,000 कायम भएको छ, जसमध्ये संघीय सरकारी कार्यालयतर्फ 53,48,77,00,000, प्रदेश सरकारी कार्यालयतर्फ 5,22,87,00,000, स्थानीय तहतर्फ 19,04,77,00,000 र समिति एवं अन्य संस्थातर्फ 10,32,70,00,000 रहेको छ। प्रतिवेदन बुझ्दै राष्ट्रपति पौडेलले बढ़दो बेरुजुप्रति चिन्ता व्यक्त गर्नुभएको छ। साथै उहाँले सार्वजनिक निकायले जवाबदेहिता, पारदर्शिता र आर्थिक अनुशासन कायम गर्नुपर्नेमा जोड़ दिनुभएको छ। लामो समयदेखि काममा अवरोध भइरहेको हेटौडा ढल्केवर दुहबी 400 केभी प्रसारण लाइन निर्माणले गति लिएको छ। स्थानीय बासिन्दाको असन्तुष्टिका कारण रोकिँदै आएको प्रसारण लाइन सरकारको पहलपछि निर्माण थालिएको हो। यसमा मुख्य गरी मुआवजा र जग्गा विवाद रहेको थियो। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले अवरोध खुलाउन पहल गर्नुभएको थियो। जग्गा धनीले मुआवजा स्वीकार गरेकोले प्रसारण लाइनको टावर निर्माण अगाडि बढ़ेको मन्त्रालयले जनाएको छ। सन् 2012 निर्माण शुरू भएको प्रसारण लाइन अन्तर्गत हेटौडाको हटिया क्षेत्रमा टावर निर्माण रोकिँदा आयोजना वर्षौंदेखि प्रभावित बनेको थियो। कुल 288 किलोमिटर लम्बाईको आयोजना मध्ये पूर्वी खण्ड 154 किलोमिटर लामो ढल्केवर इनरुवा खण्ड 3 वर्ष अघि नै संचालनमा आइसकेको छ, तर 134 किलोमिटर लामो हेटौडा ढल्केवर खण्ड भने मुआवजा विवादका कारण ढिलाइ भइरहेको थियो। कालीकोटको खाँडाचक्र नगरपालिका 8 सेराबाडामा 420 मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण हुने भएको छ। आयोजनाको पावर हाउस र सुरुङ अर्थात टनल निर्माणको आज औपचारिक शिलान्यास गरिएको छ। ऊर्जा तिला पावर कम्पनी प्रालीद्वारा निर्माण हुन लागेको यो आयोजनाको कुल लागत झण्डै 70 अर्ब रूपियाँ रहने अनुमान गरिएको आयोजनाका प्रतिनिधि कृष्ण बहादुर चौधरीले बताउनुभयो। यो आयोजनाको सुरुङ तिला गुफा नगरपालिकाको धनाडादेखि शुरू भई खाँडाचक्र नगरपालिकाको सेराबाडामा निस्कनेछ। आयोजनाका लागि आवश्यक पर्ने जग्गा अधिग्रहणको काम अन्तिम चरणमा पुगेको र प्रभावित क्षेत्रका बासिन्दालाई जग्गाको मुआवजा वितरण गर्ने काम भइरहेको आयोजनाले जनाएको छ। खाँडाचक्र नगरपालिकाका मेयर कमल बहादुर शाहीले यो आयोजना कर्णाली प्रदेशकै समृद्धिका लागि कोसे ढुंगा साबित हुने विश्वास व्यक्त गर्नुभयो। तिला नदीको पानी उपयोग हुने गरी निर्माण हुन लागेको यो आयोजनाले राष्ट्रिय प्रसारण लाइनमा ठूलो योगदान पुर्याउने अपेक्षा समेत गरिएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा चार बन्झ्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध।
2: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौं, फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौं,
1: विद्युतीय उपकरण बन्द गरौं, टेलिभिजन, वासिङ मसिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौं,
2: घर बाहिर भएमा रुख, बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौं,
1: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौं, पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ,
2: नदी, तलाउ वा पोखरीबाट टाढा बसौं,
1: गाडी भित्र भएमा झ्याल बन्द गरेर बसौं।
3: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
4: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
3: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
5: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
6: फोन 0556943333 4935555।
0: सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल खबरमा अब थप खबरहरू। उत्तर दक्षिण जोड्ने कालीगण्डकी करिडोर म्याग्दीको बेनी, मुस्ताङको जोमसोम कोरला सड़क आयोजना अन्तर्गत 5 वटा पुल निर्माणका लागि 96,80,00,000 रूपियाँ बराबरको स्रोत सहमति प्राप्त भएको छ। मालडुंगा बेनी र बेनी जोमसोम सड़क खण्डमा पक्की पुल निर्माणका लागि अर्थ मन्त्रालयले स्रोत सहमति दिएको हो। कोरला सड़कमा बहुवर्षीय पुल निर्माणका लागि मन्त्री स्तरीय निर्णय भएको बेनी जोमसोम कोरला सड़क आयोजनाका आयोजना प्रमुख तेजस्वी शर्माले जानकारी दिनुभयो। आयोजनाका अनुसार कोरला सड़क अन्तर्गत पर्वत म्याग्दी जोड्ने बेनीको कालीगण्डकी नदी, म्याग्दीको अन्नपूर्ण गाउँपालिका 3 रूपसे झरना, थासाङ 2 को सुनखोला र घट्टे खोलाको बेलीब्रिज रहेको ठाउँ, थासाङ गाउँपालिका टुकुचेको थापा खोलाको बेलीब्रिज रहेको ठाउँमा पक्की पुल निर्माणका लागि स्रोत सहमति भएको हो। 5 वटै पुल निर्माणका लागि 1 महिनाभित्रै ठेक्का प्रक्रियामा लगिने आयोजना प्रमुख शर्माले बताउनुभयो। उत्तर दक्षिण जोड्ने कोरला सड़क आयोजना अन्तर्गत अहिलेसम्म 15 वटा पक्की पुल निर्माण सम्पन्न भइसकेको छ। कोरला सड़क अन्तर्गत उपल्लो मुस्ताङको घमी खोलामा निर्माणाधीन पुल अन्तिम चरणमा रहेको र चालू आर्थिक वर्षभित्रै सम्पन्न हुने अवस्थामा रहेको आयोजनाले जनाएको छ। सरकारले विज्ञान, प्रविधि र नवप्रवर्तन क्षेत्रलाई केन्द्रमा राख्दै औपचारिक रूपमा नयाँ मन्त्रालय विज्ञान, प्रविधि तथा नवप्रवर्तन गठन गरेको छ। अहिले यो मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री बालेन्द्र शाह बालेनले नै सम्हालिराख्नु भएको छ। नवगठित विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयलाई विज्ञान, प्रविधि तथा नवप्रवर्तनसँग सम्बन्धित नीति, कानून तथा मापदण्ड निर्माण गर्ने अधिकार दिइएको छ। त्यस्तै वैज्ञानिक अनुसन्धान, अन्तरिक्ष विज्ञान तथा खगोल विज्ञान सम्बन्धी अध्ययन र अनुसन्धानको जिम्मेवारी पनि यो मन्त्रालयगत रहने व्यवस्था गरिएको छ। नयाँ मन्त्रालयका काम बारेको विस्तृत खबर तपाईले उज्यालो अनलाइनमा हेर्न र पढ्न सक्नुहुन्छ। अब विदेशको खबर। भारतमा 4 वर्षपछि पेट्रोल र डिजलको मूल्य बढ़ेको छ। आजदेखि लागू हुने गरी पेट्रोल र डिजलको मूल्य प्रति लिटर 3-3 रूपैयाँले बढ़ेको हो। त्यस्तै सीएनजीको मूल्य पनि प्रति किलो 2 रूपैयाँले वृद्धि भएको छ। नयाँ मूल्य अनुसार अब राजधानी दिल्लीमा पेट्रोलको भाव प्रति लिटर 97.77 रूपैयाँ भारतीय रूपैयाँ र डिजलको भाव प्रति लिटर 90.67 रूपैयाँ भारतीय रूपैयाँ कायम भएको छ। भारतमा सन् 2022 अप्रेलदेखि इन्धनको मूल्य स्थिर रहेको थियो। यद्यपि सन् 2024 मार्चमा लोकसभा चुनाव हुनुभन्दा ठिक अघि पेट्रोल र डिजल दुवैको मूल्य प्रति लिटर 2 रूपियाँले घटाइएको थियो। मध्य पूर्वमा चलिरहेको युद्ध र हर्मुज जलमार्गमा उत्पन्न अवरोधका कारण भारतमा पेट्रोलियम पदार्थको मूल्य बढ़ेको हो। पेट्रोलियम पदार्थको मूल्य वृद्धिले सर्वसाधारणदेखि उद्योग क्षेत्रसम्म थप आर्थिक दबाव सिर्जनामा पर्ने समाचार संस्था एएफपीले जनाएको छ। विश्वको तेस्रो ठूलो तेल आयातकर्ता भारतले सामान्यतया आफ्नो कच्चा तेलको झण्डै आधा हिस्सा हर्मुज जलमार्ग हुँदै आयात गर्ने गर्छ। इन्धनमा मूल्य वृद्धिसँगै भारत सरकारले ऊर्जा खपत घटाउने र विदेशी मुद्रा जोगाउने उद्देश्यले मितव्ययिता कार्यक्रम पनि कड़ा बनाएको छ। अब खेल खबर। राष्ट्रिय खेलकुद परिषद राखेपले अखिल नेपाल फुटबल संघ एन्फा नेतृत्वमाथि लगाएको निलम्बन फुकुवा गरेको छ। एन्फा महासचिव सहितको पदाधिकारीले शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल लगायतलाई भेटेर छलफल गरेपछि निलम्बन फुकुवा गर्ने सहमति भएको हो। यसअघि राखेपले पटक पटक दिएको निर्देशन पालना नगरेको भन्दै खेलकुद विकास समिति ऐन 2077 दफा 29(2) टेकेर एन्फा नेतृत्वमाथि निलम्बन गर्ने निर्णय गरेको थियो। इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा आज राति लखनऊ सुपर जायन्ट्स र चेन्नई सुपर किंग्सले खेल्दैछन्। यो खेल राति 7:45 लखनऊको एकाना क्रिकेट रंगशालामा शुरू हुनेछ। प्रतियोगितामा चेन्नई 11 खेलमा 12 अंकसहित तालिकाको 5औं स्थानमा छ। प्लेअफ होडबाट बाहिरिसकेको लखनऊ 11 खेलमा 6 अंकसहित पुछारमा छ। आईपीएलमा यी दुई टोलीबीच अहिलेसम्म 6 पटक भेट भएकोमा लखनऊ र चेन्नईले समान 3-3 खेल जितेका छन्। चार भन्ज्याङभित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। 10 महिनामा झण्डै 60% बजेट खर्च, विकास खर्च 28% मात्र, महालेखा परीक्षकको वार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष पेश। मुआवजा विवाद मिलेसँगै हेटौँडा ढल्केवर प्रसारणलाई निर्माणले गति लियो, कालीकोटको सेराबाडामा 420 मेगावाटको जलविद्युत आयोजना निर्माण शुरू। उत्तर दक्षिण जोड्ने कोरला सड़कमा 5 पुल निर्माणका लागि स्रोत सहमति, 1 महिनाभित्रै ठेक्का प्रक्रियामा लगिने। भारतमा 4 वर्षपछि पेट्रोल र डिजलको मूल्य बढ़्यो, ऊर्जा खपत घटाउन मितव्ययिताका कार्यक्रममा कड़ाई। र आईपीएल क्रिकेटमा आज राति लखनऊ र चेन्नई खेल्दै।

0: रेडियो टाइगर 99.2 MHz गर्जन छ सधैँ बाघ सुन
1: ये नानी कता हिँड्यो बा आज भोलि त हात बिहार पनि गतिलो हुन छाड्यो बिरामी पनि खुबै हुन थाल्यो गाह्रो पो भयो त बा
2: ल काका किन चिन्ता गर्नु भएको घर संसार स्टोर छ नि
3: ओ, अब चिन्ता छोड्नुहोस् तपाईँको भान्सालाई शुद्ध र विषादी रहित बनाउनका लागि आएको छ घर संसार स्टोर अर्ग्यानिक र विषादी रहित खाद्यान्नका लागि सम्झिनै पर्ने गन्तव्य घर संसार स्टोर तपाईँको स्वास्थ्य आवश्यकतालाई ध्यानमा राख्दै दैनिक रूपमा भान्सामा प्रयोग हुने खाद्य सामग्रीहरू विषादी रहित बनाउन घर संसार स्टोरले ल्याएको छ अर्ग्यानिक विषादी रहित खाद्यान्नहरू पहाड़ी तथा रैथाने गेडागुडी दालहरू शुद्ध र ताजा कोदो र फापरको पिठो जुम्ली मार्सी र स्थानीय अनादि चामल घरमै तयार गरिएको शुद्ध घिउ र मह रैथाने बासमादार काला नमक चामल लगायत अन्य विभिन्न स्थानीय कृषि उपजहरू थप जानकारीका लागि प्रोपराइटर राजा रिजाल 98-699-77-77 घर संसार स्टोर रेडियो टाइगर भएको भवन ठाकुरबाबा नगरपालिका 1 भुरीगाउँ बर्दिया
4: खुशीको खबर के तपाईँलाई पेट तथा कलेजहरूको नयाँ तथा पुरानो समस्या छ यदि छ भने अब तपाईँको लागि खुसीको खबर काठमाडौँको नर्विक हस्पिटलमा कार्यरत पेट तथा कलेज रोग विशेषज्ञ डाक्टर शेखर पौडेल अब प्रत्येक महिनाको तेस्रो शनिबार बीपी चोक नेपालगंज स्थित ग्रीन सिटी हेल्थ क्लिनिक एण्ड फार्मेसीमा आउनुहुनेछ यदि तपाईँलाई ग्यास एसिडिटी पेट पोल्ने खाना नपच्ने डकार धेरै आउने पेट फुल्ने तथा भारी हुने अल्सर बारम्बार पेट दुख्ने अपान्न वाए टाइफाइड एच पाइलोरी संक्रमण कब्जियत वा पखाला गल ब्लाडर स्टोन फ्याटी लिभर जन्डिस हेपाटाइटिस ए बी सी कलेजो सुनिने सिरोसिस कलेजोमा पानी जम्ने कलेजोमा सिस्ट वा ट्युमर अल्कोहलका कारण हुने लिभर ड्यामेज लगायतका ग्यास्ट्रिक वा कलेजोसँग सम्बन्धित कुनै पनि रोग छ भने उपचार तथा परामर्शको लागि अवश्य सम्पर्क राख्नुहोस् पेट र कलेजोका लक्षणहरूलाई हल्का नलिनुहोस् स्वस्थ जीवनका लागि आजै विशेषज्ञसँग जाँच गराउनुहोस् याद राख्नुहोस् प्रत्येक महिनाको तेस्रो सोमबार पेट तथा कलेजो रोग विशेषज्ञ डाक्टर शेखर पौडेलसँग उपचार तथा परामर्श सम्पर्क ग्रीन सिटी हेल्थ क्लिनिक एण्ड फार्मेसी बीपी चोक नेपालगंज नर्सिङ होमको पूर्वी गेट ठिक सामुन्य फोन नम्बर 081-530-105 र 97-053-00-450
5: त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ किन हो तिमीलाई केही थाहा छ
6: खोइ दिदी ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे के भएको हो कुन्नी
5: त्यसो हो भने यसो गर्नु पर्ला भाइ उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ
6: ए दिदीले सही भन्नुभयो उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न
5: ए भाइ बहिनी हो तिमीहरू के गर्दैछौ त्यहाँ
6: यता आइजाऊ न एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो
5: कहाँ जाने दिदी उपप्रमुखलाई भेट्छ नमस्कार उपप्रमुखज्यू
7: ओहो नमस्कार नमस्कार सबैजना आउनु भएछ त ल बसौँ बसौँ कति कामले होला आउँदै नआउने साथीहरूलाई पनि देख्छु त
5: खासमा कुरा के हो भने उपप्रमुखज्यू हाम्रो गाउँ पारीको बाटो बन्दै थियो बन्दा भन्दै रोकिएछ अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुनियो खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई
6: ए त्यो पारीको बाटो बन्दै छ त बनिहाल्छ नि किन हतार गर्नु भए हामी त बाटो बनाउनै भनेर त आएका हौ हतार नगरौ न साथीहरू बन्छ
7: रोकिएको पनि 5-6 महिना भइसक्यो के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उपप्रमुख थियो बाटो बन्छ समयमै बन्छ म अरू के भनौ हेर्नुहोस् अहिले अलि हतारमा छु पछि कुरा गरौँ अहिले चाहिँ म निस्केँ है अब यतिकै छोड्न हुन्न साथीहरू बाटो के कारणले रोकिएको पत्ता लगाएरै छान्नुपर्छ
5: अनि के गर्नु त अब उहाँ त निस्किसक्नुभयो अब यसो गरौ दिदी म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु हेरौ न के भएको रहेछ
8: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण सडक धारा वा अन्य योजनाको निगरानी गरौं शंका लागे उजुरी गरौं भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ सचेत नागरिकको भूमिका
2: निर्वाह गर।
5: तपाई सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्जन त सधैँ

0: के तपाईँलाई दिशा गर्दा मलद्वारमा दुखाइ हुने, चिलाउने, पोल्ने र रगत आउने जस्ता समस्याहरू भएको छ?
1: आउनुहोस्, माथि उल्लेखित भएका समस्या तपाईँमा पनि छ भने विश्वकै उत्कृष्ट छार सूत्र विधिद्वारा बवासिर, भगन्दर तथा फिसर रोगको सफल उपचार अब चौधरी आयुर्वेद औषधालय नेपालगंजमा 25 वर्षदेखिको अनुभवी डाक्टरहरूबाट पूर्ण रूपले उपचार गरिन्छ।
2: मलद्वारमा हुने रोगको लक्षण: मलद्वारमा चिलाउने, चिरा पर्ने, घाउ आउने, दिशामा रगत देखा पर्ने, दिशा गर्दा दुखाइ हुने।
0: उपचारबाट हुने लाभहरू: रोगबाट सधैँका लागि छुटकारा पाइनुका साथै दैनिक रूपमा कामकाज गर्न अप्ठ्यारो नहुने, साथै कुनै पनि प्रकारको जोखिम नहुने।
2: आयुर्वेदी उपचार: मृगौला, पत्थरी, मधुमेह, सुगर रोग, छाला सम्बन्धी रोग, महिलामा हुने विभिन्न रोग जस्तै महिनावारीको खराबी, सेतो पानी जाने, पेट सम्बन्धी रोग, पिनास, पुरानो टाउको दुखाई, पुरुषको नपुग सक्ता, अनुहारमा हुने डन्डीफोर तथा दागहरू आदि रोगको विशेष उपचार गरिन्छ। बिरामी जाँच्ने समय: गर्मीमा बिहान 8 बजेदेखि 11 बजेसम्म, बेलुका 4 बजेदेखि 7 बजेसम्म, जाडो महिनामा बिहान 9 बजेदेखि 12 बजेसम्म र बेलुका 3 बजेदेखि 5-30 बजेसम्म, शनिबार बिहान 9 बजेदेखि 1 बजेसम्म।
1: चौधरी आयुर्वेद औषधालय, जिल्ला प्रशासन, सिडिओ कार्यालयको सामुन्ने, नेपालगंज, बाँके।
0: डाक्टर अनिल कुमार चौधरी, कन्सल्टेन्ट आयुर्वेद विज्ञ, नेपाल सरकारबाट मान्यता प्राप्त एवं परामर्श चिकित्सक। सम्पर्क नम्बर 98480-27590 र 081-534-328। फेरि सुन्नुहोस् है, 98480-27590।
3: यो हो तपाईँको आफ्नै रेडियो, रेडियो टाइगर 99.2 मेगाहर्ज।

0: के तपाईँलाई दिसा गर्दा मलद्वारमा दुखाइ हुने, चिलाउने, पोल्ने र रगत आउने जस्ता समस्याहरू भएको छ?
1: आउनुहोस्, माथि उल्लेखित भएका समस्या तपाईँमा पनि छ भने विश्वकै उत्कृष्ट छार सूत्र विधिद्वारा बवासिर, भगन्दर तथा फिसर रोगको सफल उपचार अब चौधरी आयुर्वेद औषधालय नेपालगंजमा 25 वर्षदेखिको अनुभवी डाक्टरहरूबाट पूर्ण रूपले उपचार गरिन्छ।
2: मलद्वारमा हुने रोगको लक्षण: मलद्वारमा चिलाउने, चिरा पर्ने, घाउ आउने, दिशामा रगत देखा पर्ने, दिशा गर्दा दुखाइ हुने।
0: उपचारबाट हुने लाभहरू: रोगबाट सधैँका लागि छुटकारा पाइनुका साथै दैनिक रूपमा कामकाज गर्न अप्ठ्यारो नहुने, साथै कुनै पनि प्रकारको जोखिम नहुने।
2: आयुर्वेदिक उपचार: मृगौला, पत्थरी, मधुमेह, सुगर रोग, छाला सम्बन्धी रोग, महिलामा हुने विभिन्न रोग जस्तै महिनावारीको खराबी, सेतो पानी जाने, पेट सम्बन्धी रोग, पिनास, पुरानो टाउको दुखाई, पुरुषको नपुंसकता, अनुहारमा हुने डन्डीफोर तथा दागहरू आदि रोगको विशेष उपचार गरिन्छ। बिरामी जाँच्ने समय: गर्मीमा बिहान 8 बजेदेखि 11 बजेसम्म, बेलुका 4 बजेदेखि 7 बजेसम्म, जाडो महिनामा बिहान 9 बजेदेखि 12 बजेसम्म र बेलुका 3 बजेदेखि 5:30 बजेसम्म, शनिबार बिहान 9 बजेदेखि 1 बजेसम्म।
1: चौधरी आयुर्वेद औषधालय, जिल्ला प्रशासन, सिडिओ कार्यालयको सामुन्ने, नेपालगंज, बाँके।
0: डाक्टर अनिल कुमार चौधरी, कन्सल्टेन्ट आयुर्वेद विज्ञ, नेपाल सरकारबाट मान्यता प्राप्त एवं परामर्श चिकित्सक। सम्पर्क नम्बर 98480 27590 र 081534328। फेरि सुन्नुहोस् है, 98480 27590।
3: यो हो रेडियो टाइगर 90.2 MHz। रेडियो टाइगर स्टूडियो टाइम। यति बेला अपराह्नको 4 बज्यो।
4: कान्छी, गहना कहाँबाट किन्ने सोच बनाएकी थियौ?
5: कहाँबाट हुनु नि दिदी, म त अन्त कतै नगई हाम्रै सुन्दर नगरी भुरी गाउँमा रहेको विजय सुनचाँदी पसलमा जाने विचार गरेकी छु।
4: विजय सुनचाँदी पसलमा नै किन नि?
5: त्यहाँ त आकर्षक डिजाइनका गरगहनाहरूमा झाला, जुली, फुली, मंगलसूत्र, जन्तर, छड्के, तिलहरी, इन्डियन मंगलसूत्र लगायत बिना रसायनका गरगहना पाइनुका साथै आधुनिक डिजाइनका सामानहरू उचित मूल्यमा अर्डर अनुसार तयार गरिन्छ।
4: साथै हामी कहाँ नेपालगंजकै मूल्यमा सुनचाँदी खरिद बिक्री पनि गरिन्छ।
5: विजय सुनचाँदी पसल अब नयाँ व्यवस्थापनका साथ सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ।
4: प्रोपराइटर च्यानल सुनार, विजय सुनचाँदी पसल, ठाकुरबाबा नगरपालिका 1, भुरीगाउँ बर्दिया। सम्पर्क नम्बर 98483658। ग्राहकको सन्तुष्टि नै हाम्रो चाहना हो।
5: राजवंशी मेडिकल हल भुरी गाउँमा तपाईँहरूकै चिर परिचित अनुभवी स्वास्थ्य कर्मी इन्द्र बहादुर राजवंशी 24 घण्टा बस्नुहुने भएकाले समयमै सेवा लिन हार्दिक अनुरोध गर्दछौ।
4: उपलब्ध सेवाहरू: गर्भवती, सुत्केरी, मानसिक स्वास्थ्य समस्या, दीर्घ तथा तत्काल भएका सम्पूर्ण रोगहरूको उपचार तथा परामर्श,
5: हात, गोडा, जीव दुख्ने लगायत सम्पूर्ण रोगहरूको फिजियोथेरापी, मालिस गर्ने, सेक्ने, आधुनिक मेसिनबाट सेवा दिइने,
4: दिशा पिसाब रोकिएमा निष्कासन गराउने, सम्पूर्ण रोगहरूको निशुल्क परीक्षण र परामर्श, रगत, दिशा पिसाबको परीक्षण समेत गराइने, बच्चा लगायत सबै उमेरकालाई क्यानुला लगाइने,
5: कहाँ जाने, कुन डाक्टरलाई देखाउने बारे विशेषज्ञ सेवा लगायत परामर्श तथा सल्लाह दिइने,
4: डाक्टरले लेखेका औषधिहरू मगाइदिने व्यवस्था भएको, आपतकालीन अवस्थामा घरमा नै गएर स्वास्थ्य परीक्षण, उपचार एवं परामर्श सेवा दिइने।
5: राजवंशी मेडिकल हल, ठाकुरबाबा नगरपालिका 1, भुरीगाउँ। सम्पर्क मोबाइल नम्बर 98580 25002 र 98243041।
0: बजार त आइयो, अब भोकै घर जाने कुरा पनि त भएन।
4: जहाँ पायो त्यहाँ नास्ता खाने कुरा पनि त भएन।
0: जहाँ पायो त्यही जाने पनि होइन। भुरीगाउँ बजारको बाटो भन्दा पारी साउथ मिष्ठान्न भण्डार छ, हेर त त्यही जाने हो नि। साउथ मिष्ठान भण्डारमा चिया, छोला समोसा, दुनट पकौडा, चाउमिन, भटौरा पाउनुका साथै अर्डर अनुसारका केक र सबै प्रकारका मिठाईहरू सुपथ मूल्यमा उपलब्ध छ। स्मरण रहोस्, हाम्रो यहाँ स्पेशल खुवा उपलब्ध छ। शुद्ध शाकाहारी नास्ताका लागि ठाकुरबाबा नगरपालिका एक भुरीगाउँमा रहेको साउथ मिष्ठान भण्डारण नास्ता पसललाई सधैँ सम्झनुहोस्। प्रोपराइटर भीम बहादुर छेत्री, सम्पर्क मोबाइल नम्बर 98482 58950 र 98480 79761।

0: बुढी ल मलाई अफिस जान लेट भइसक्यो, खै मेरो कोट प्यान्ट ल्याउनु भने छिटो।
1: ला म त हिजो कोट प्यान्ट नै धुन बिर्सेछु नि बुढा, मैले हजुरलाई कति चोटि भनिसके एक जोड कोट प्यान्ट अर्को सिलाउनु भनेर, कहिले मान्नुहुन्न, एउटा धुँदा अर्को त लगाएर जानुहुन्थ्यो नि, अफिस जाँदा पनि त्यही एउटै कोट प्यान्ट, बजार जाँदा पनि त्यही, घरमा बस्दा पनि त्यही लगाएर बस्नुहुन्छ, कति पैसाको लोभ मान्नुहुन्छ कि बुढा, अब त भनेको मान्नुहोस् न।
0: कुरा चाहिँ बुढीको पनि ठिकै हो, मैले कोट प्यान्ट नसिलाउने भने हो र, पल्ला घरको स्यामी अनि तिम्रो देवर हर्के छ नि, हामी तिनीले त एउटै ठाउँमा लुगा कपडा सिलाउने पनि निर्णय गर्यौं त।
1: ए आज त गजबकै कुरा सुनाउनु भयो नि बुढा, हाम्रा छोराछोरीको लागि पनि स्कुल ड्रेस सिलाउनु पर्यो, स्कुल लागि थाहा छैन।
0: त्यो तिमीले धन्दै मान्नु पर्दैन क्या बुढी, हाम्रै भुरीगाउँ बर्दियामा कर्म स्टोर एन्ड टप कृष्णा टेलर छ नि, हो त्यही गएर अब सबैका ड्रेसहरू सिलाउने निर्णय गरिसकेका छु। ल म अहिले लागे है त, खोइ त्यो बाकसबाट पैसा झिकेर ल्याउन, मलाई हतार भइसक्यो।
1: हस् म लिएर आउँछु। कर्म स्टोर एन्ड टप कृष्णा टेलर्सका विशेषताहरू।
0: हजुर हाम्रो यहाँ कोट, स्टकोट, जुहारी कोट, दौडा सुरुवाल, सर्ट प्यान्टका साथै लेडिज कपडाहरू विभिन्न डिजाइनमा सुपथ मूल्यमा सिलाइने व्यवस्था रहेको छ। यसका साथै हाम्रो यहाँ स्वदेशी तथा विदेशी ब्रान्डका सबै स्कुल ड्रेस, निजामती कर्मचारीका ड्रेसहरू, संस्थाका ड्रेसहरू सुपथ मूल्यमा उपलब्ध गराइने कुरा समेत सम्पूर्णमा सहर्ष जानकारी गराइन्छ।
1: प्रोप्राइटर लक्ष्मण चौधरी, सम्पर्क मोबाइल नम्बर 9864-35-80-76, 9848-067-187 र 9869-54-78।
0: कर्म स्टोर एन्ड टप कृष्णा टेलर्स, ठाकुर बाबा नगरपालिका, वडा नम्बर 1, भोरीगाउँ बर्दिया।
2: नमस्कार, तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज, घर झन्छ सधैँ बाँच्छै।

0: के तपाईँ आफ्ना नानी बाबुहरूलाई परीक्षा पछिको खाली समयमा सदुपयोग गराएर एक दुई र तीन महिने कम्प्युटर कोर्सहरू सिकाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने आउनुहोस्। यस क्षेत्रकै सुविधा सम्पन्न सर्वोत्कृष्ट स्थानमा रहेको एआर कम्प्युटर एजुकेशन सेन्टरमा आजै आफ्नो सिट सुरक्षित गर्नुहोस्।
1: गुणस्तरीय कम्प्युटर शिक्षा आजको आवश्यकता, डिजिटल नेपाल निर्माणमा सबैको सहभागिता भन्ने मूल नाराका साथ विभिन्न कोर्सहरूमा 2083-84 लागि नयाँ भर्ना खोलेको सहर्ष जानकारी गराउँदछौ।
0: नेपाल सरकारबाट मान्यता प्राप्त कोर्सहरूमा एक महिने इन्टरनेट कोर्स, एक महिने प्रोग्रामिङ कोर्स, तीन महिने बेसिक कोर्स, तीन महिने ग्राफिक कोर्स, एक महिने एकाउन्टिङ कोर्स, तीन महिने हार्डवेयर कोर्स, तीन महिने मोबाइल रिपेयरिङ कोर्स,
1: छ महिने डिप्लोमा कोर्स, एक वर्ष प्रोफेसनल डिप्लोमा कोर्स, एक वर्ष

0: डढेलो व्यवस्थापनको लागि डिभिजन वन कार्यालय बर्दियाको अनुरोध।
1: वन एक महत्वपूर्ण प्राकृतिक स्रोत हो। यो स्रोतको दिगो उपयोगको लागि यसको संरक्षण गर्नु सबै नागरिकको दायित्व पनि हो। गर्मी र सुक्खायामको सुरुवातसँगै वन जंगलमा डढेलो लाग्ने सम्भावना भएकोले डढेलोबाट वन विनाश हुन नदिन पूर्व सचेतना अपनाऊ।
2: डढेलोले भुइँमा खसेको बिउको साथै नयाँ पलाएको मुना र बिरुवाहरूलाई नष्ट गरी प्राकृतिक पुनरुत्पादन हुन दिँदैन।
0: डढेलो वन जंगलको शत्रु हो। यसले वन जंगल जस्तो अमूल्य प्राकृतिक स्रोत विनाश गर्नुको साथै स्वच्छ वातावरणमा समेत प्रतिकूल असर गर्दछ।
2: डढेलोले वन्य जन्तु तथा पन्छीको वासस्थान र आहार नष्ट गर्दछ।
1: डढेलोले सतही भूक्षय बढाउँदछ। वनमा निरन्तर डढेलो लाग्नाले उपयोगी प्रजाति रुख बिरुवा नष्ट भई अनावश्यक झाडी र काँडाले वन क्षेत्र ढाक्दछ।
0: डढेलोले वन जंगल नजिकका घर बस्तीलाई समेत आगलागी गराई ठूलो जनधनको क्षति गराउँदछ। वन जंगलको सतहको माटोलाई सुरक्षित राख्ने पात पतिङ्गर तथा झारपातलाई जलाई माटोको मलिलोपन तथा चिस्यानलाई नष्ट गरी सुक्खा र रुखो बनाउँदछ
2: र डढेलोले वनको प्राकृतिक सौन्दर्यतालाई नष्ट पार्दछ। त्यसैले वन जंगलमा डढेलो लाग्न नदिन आफ्नो वरिपरिको वन डढेलो लाग्न सक्ने क्षेत्र पहिचान गरी सो क्षेत्रमा विशेष निगरानी राखौं। वन क्षेत्रमा पिकनिक वनभोज जाँदा आगो बालेपछि निभाएर मात्र छोडौं। वन जंगल भएर जाने बाटो वा छेउछाउमा हिँड्दा वा यात्रा गर्दा चुरोट बिडीका ठुटाहरू नफालौं। कहीं कतै वन डढेलो लागेको देखेमा सम्बन्धित सामुदायिक वन नजिकको वन कार्यालय वा सुरक्षा निकाय जिल्ला प्रशासन कार्यालयमा खबर गरौं तथा सुरक्षित तवरले वन डढेलो नियन्त्रण कार्यमा जुटाउँ। वनमा डढेलो लगाउने कार्य गैर कानूनी हो। वन ऐन 2076 दफा 50(4) अनुसार वनमा आगो लगाउने वा आगलागी हुन जाने कुनै कार्य गरेमा कसुर गर्ने व्यक्तिलाई आगलागीबाट नोक्सानी भएको बिगो असुल गरी 3 वर्ष सहित वा 60,000 जरिवाना वा दुवै सजाय हुने भएकाले यस्ता कार्य नगराउ। आगलागीबाट आफू पनि बचौ, अरूलाई पनि बचाउ।
1: डिभिजन वन कार्यालय बर्दिया, सम्पर्क फोन नम्बर 0484-20-156।
3: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 MHz।

0: आमाको दूध बच्चाको पहिलो औषधि हो। जन्मेको एक घण्टाभित्र अनिवार्य रूपमा स्तनपान शुरूवात गरौं। छ महिनासम्म आमाको दूध मात्रै खुवाऊ, स्वस्थ बच्चा उज्यालो भविष्य। स्तनपान गराउ, स्वास्थ्य बचाऊ।
1: यो हो तपाईँको आफ्नै रेडियो, रेडियो टाइगर 99.2 मेगाहर्ज। रेडियो टाइगर स्टुडियो टाइम। यति बेला साँझको 5 बजेको छ।
2: खुसीको खबर।
3: अब कोहलपुर नेपालगंज जानै नपर्ने। गर्भवती महिलाहरूले अब 4 देखि 5 महिनामा गर्नुपर्ने एनोमली स्क्यान हरेक महिनाको दोस्रो र अन्तिम शनिबार 2 पटक रेडियोलोजिस्टबाट भिडियो एक्सरे शुरूवात भएको छ।
2: अनि यो एनोमली स्क्यान भनेको के हो नि?
4: गर्भमा रहेको बच्चाको मुटु, फोक्सो, पेट, टाउकोमा पानी जमेको, अपाङ्गताका साथै बच्चाको भित्री अङ्गहरूको विस्तृत जाँच भिडियो एक्सरे द्वारा गरिन्छ।
2: साइना मेडिकल हलका सेवाहरू,
5: भिडियो एक्सरे, ल्याब सेवा, विशेषज्ञ डाक्टर द्वारा बिरामी जाँच, आँखा जाँच अनुसारको चश्मा तयार गरिने, प्रत्येक महिनाको 4 शनिबार रेडियोलोजिस्ट द्वारा भिडियो एक्सरे, एनोमली स्क्यान, पाठ्यघर लगायत सबै प्रकारको भिडियो एक्सरे पनि गरिन्छ।
4: साथै थाइरोइड स्क्यान, ब्रेस्ट स्क्यान, सुपरफिसियल स्क्यान, पाठ्यघरको जाँच तथा सबै प्रकारको भिडियो एक्सरे सेवा समेत उपलब्ध रहेको छ।
3: साथै रगत, सुगर, थाइरोइड, टाइफाइड, HbA1c, LFT, RFT, युरिक एसिड, बाथरोग, क्याल्सियम पिसाब तथा दिशा जाँच गरिन्छ।
4: स्मरण रहोस्, दैनिक विशेषज्ञ डाक्टरहरूद्वारा बिरामी जाँच, दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा चस्मा पनि तयार गरिन्छ।
2: साइना मेडिकल हल भुरी गाउँमा जिल्ला अस्पताल गुलरिया बर्दियामा कार्यरत MBBS MD कन्सल्टेन्ट फिजिसियन छाती, मुटु, पेट, नसा, थाइराइड, दम तथा मधुमेह रोग विशेषज्ञ डाक्टर सूर्य प्रकाश शाहका साथै दृष्टि विशेषज्ञ नेहा शाह र पूर्व जनस्वास्थ्य निरीक्षक हेल्थ असिस्टेन्ट SY नवीन शाहबाट बिरामी चेक जाँच गरिन्छ।
3: साइना मेडिकल हल भुरीगाउँ बजार बर्दिया वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98 442 55 909 र 98 442 97 517।
6: दिउँसो घाम र तातो हावाले हायल कायल पार्छ। म बिहानै खेत लागे है छोरी।
7: ल यो छाता पनि बोक्नुहोस् बुबा, खेतबाट फर्किँदा घाम चर्को हुन्छ।
6: ए के बिर्से के बिर्से भनेको त छातै पो बिर्से छु। ल्याऊ छाता, बरु यो पानीको बोतलमा मैले जीवनजल पो मिसाउन भुलेछु।
7: तपाईँले बिर्सिनै हुन्छ भनेर मैले पानीमा जीवनजल मिलाइसकेकी छु बुबा। बरु पानी त सबै पिउनु नि, पसिना धेरै आउने भएकोले जिउ सुक्खा हुन्छ।
6: हुन्छ हुन्छ छोरी, अब बिहान काम दिउँसो आराम।
7: हो नि, बिहान काम दिउँसो आराम।
8: गर्मीको मौसममा लु अथवा अत्याधिक गर्मीबाट बच्न छाता ओढेर वा टाउको ढाकेर हिँडौ, पानी प्रशस्त पिउने गरौं, शरीरलाई शीतल राख्न मौसमी फलफूल खाऊ, साथै घर वा विद्यालयको छाना चिस्याउने उपायहरू अपनाऊ।
9: लान इन्टरनेशनल नेपाल र भेरी वातावरणीय विशिष्टता समूह बी ग्रुप बाँकेको साझेदारीमा सञ्चालन भइरहेको विपद पूर्व तयारी, उत्थानशीलता तथा सबलीकरण परियोजनाद्वारा जनहितका लागि जारी सन्देश।
10: ओहो, हामी बिरामी भएपछि कहाँ जाने त?
11: तपाईँलाई थाहा छैन, नेपालगंजको शीतलनगर 10 त्रिशक्ति मन्दिरको सामुन्ने खुलेको छ नि चौधरी सरकार बक्स पोलिक्लिनिक एन्ड डायग्नोस्टिक प्राली।
10: हो र, त्यहाँ सुविधाहरू के रहेछ त?
11: एउटै छाता मुनि विभिन्न सेवाहरू रहेको छ नि, जस्तै डाक्टर संकेत रिसाल फिजिसियन एवं पेट तथा कलेजो रोग विशेषज्ञ, डाक्टर उर्मिला पराजुली रिसाल स्त्री एवं प्रसूति रोग विशेषज्ञ, डाक्टर आरके झा छाला तथा यौन रोग विशेषज्ञ, डाक्टर दिनेश कुमार चौधरी नाक कान घाँटी एवं टाउको रोग विशेषज्ञ, प्रेक्षा सिंह चौधरी एकुपंक्चर पद्धतिबाट ठिक हुने रोगहरू, हात खुट्टा नचल्ने, मुख बाङ्गो हुने, बाथरोग, ढाड दुख्ने, मुर्छा पर्ने र नसा सम्बन्धी सबै रोगहरूको उपचार गरिन्छ।
10: अङ्कल सेवाहरू,
11: नवजात तथा बाल रोग विशेषज्ञ, मृगौला तथा मूत्र रोग विशेषज्ञ, हार्ड जोड्नी, अर्थोपेडिक सर्जन तथा नसा रोग विशेषज्ञ। प्याकेजमा हेल्थ जाँच गर्ने सुविधा पनि रहेको छ। प्याथोलोजी, भिडियो एक्सरे, डिजिटल एक्सरे, ईसीजी, कानको सुन्ने शक्ति थाहा पाउनको लागि अडियोग्रामका साथै रगत, दिशा पिसाब, खकार, थाइराइड, बायोप्सी, कल्चरका एवं सबै प्रकारको हार्मोनको जाँच गरिनुको साथै औषधि सुविधा पनि उपलब्ध रहेको छ। सम्पर्क फोन नम्बर 081-533-719, 98-480-22-229 र 98-605-22-229।
12: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज, गर्जन छ सधैँ।

0: रेडियो टाइगर 99.2 मेगाहर्ज नामै काफी छ।
1: प्रिय श्रोता, अब प्रसारण हुँदैछ TWR नेपालको प्रस्तुति कार्यक्रम आशाको किरण। कार्यक्रम सुनेर आशीषित हुनुहोस्।

कस्तै कष्टले भरिएको यो संसारमा येशू मात्र हुन् एक सत्य शरण, निराशा र अन्धारोमा हराइरहेको निम्ति बाटो र ज्योति देखाउने यो आशाको किरण। श्रोता, साँचो शान्ति, आनन्द, खुशी अनि प्रेम नचाहने मानिस सायद यो संसारमा विरलै होलान्, तर अभाग्यवश समय र परिस्थितिको कारणवश जीवन आशा रहित, अनर्थक र पट्टै लाग्दो बद्दछ। हामी विश्वास र आशा गर्दछौ यो आशाको किरणले निश्चय नै हाम्रो हारको जीवनमा आशाको नयाँ किरण हालिदिनेछ।

AWR नेपालद्वारा प्रस्तुत आशाको किरण यस कार्यक्रममा तपाईँहरू सबैजनालाई स्वागत गर्न चाहन्छु। जीवित परमेश्वरको वचन सुन्ने हृदयको साथ बसिरहनु भएका सम्पूर्ण श्रोताहरूको बीचमा आज म दुःखका आनन्दहरू भन्ने विषयमा यो सन्देश लिएर आएको छु। सुनेर आशिषित हुनुहोला। म एउटा कथनबाट शुरू गर्न चाहन्छु, त्यसपछि एउटा महिलाले भनिन्, हामीसँग आनन्द र दुःखका कुराहरू गर। अनि उसले जवाब दियो, तिम्रो आनन्द नै तिम्रा नछोडिएको दुःख हो। अनि त्यही समयमा उसको मुखबाट एउटा हाँसो उठ्छ, जो अक्सर तिम्रो आँसुले भरिएको थियो। यो कसरी हुन सक्छ र? जति गहिरो दुःख तिम्रो मनमा कोरिएको हुन्छ, त्यति धेरै आनन्दमा तिमी समावेश हुन सक्छौ। के त्यो त्यही तिम्रो कचौरा होइन र, जो कुमालेको चुलोमा जलेको थियो? के त्यो तिम्रो आत्मालाई शान्त पार्ने माटो होइन, त्यो काठ जसलाई चक्कुले खोपिएको थियो? जब तिमी आनन्दित हुन्छौ आफ्नो हृदयमा गहिरो गरी हेर त, जब तिमीले त्यो मात्र पाउँछौ जो तिमीलाई दिएको छ, त्यही दुःख जसले तिमीलाई आनन्द दिन्छ। जब तिमी दुखित हुन्छौ तब फेरि आफ्नो हृदयलाई हेर, अनि तिमी देख्नेछौ कि तिमी साँच्चै रोइरहेका छौ, त्यसैको लागि त तिमी खुसी भएकी छौ। तपाईँहरू मध्ये कतिले भन्नुहुन्छ, दुःख भन्दा आनन्द ठूलो कुरा हो, र अरूले पनि भन्छन्, होइन दुःख ठूलो हो, तर म तपाईँलाई भन्दछु, तिनीहरू अविभाज्य छन्। तिनीहरू सँगसँगै आउँछन्। जब तपाईँको टेबलमा कुनै एक्लै बस्छ, तब तपाईँको ओछ्यानमा तपाईँसँग सुत्ने अर्को पनि हुन्छ। तपाईँको दुःख र आनन्दको बीचमा साँच्चै तपाईँ तराजु चाहिँ लड्किनु भएको छ। तपाईँ आफैमा रित्तो भएको बेला मात्र स्थिर र सन्तुलित हुनुहुन्छ। जब खजाना रक्षकले आफ्नो सुन र चाबीलाई तौलन तपाईँलाई उठाउँछ, त्यस बेला तपाईँको आनन्द त्यहाँ चाहिन्छ। वा तपाईँको दुःख कि उठ्छ कि झर्छ। एउटा लेखक कालिल ग्रुवानद्वारा लिखित आनन्द र दुःखको कविता मैले तपाईँको सामु प्रस्तुत गरे। सायद बाइबली शिक्षाहरू यो कवितासँग परिचय गराउनु असामान्य देखिन्छ, तर यो वास्तवमा असामान्य छैन। धर्मशास्त्रका यी महत्वपूर्ण खण्डहरूले कविताको विधालाई प्रयोग गर्दछन्। पवित्र आत्माले ती लेखकहरूलाई त्यसरी प्रेरणा दिनुभयो जसरी उहाँले गत शैलीमा लेख्नको निम्ति प्रयोग गर्नुभयो, र मैले यस कविताको प्रयोग गरे किनभने यहाँ मिसिएको आनन्द र दुःखको अवधारणालाई राम्रोसँग परिचित गराउँदछ, जुन हामी आजको लागि हाम्रो धर्मशास्त्रको खण्डमा देख्दैछौ। कोरिन्थका विश्वासीहरूसँग पावलको सम्बन्ध आनन्द र दुःखको मिश्रणसँग थियो। आजको हाम्रो बाइबल खण्डमा दोस्रो कोरिन्थी 7:2-12 हामी यसलाई पढ्नेछौ। उहाँले तिनीहरूसँगको आफ्नो सम्बन्धको बारेमा आफ्नै हृदयबाट गहिरोसँग बातचित गर्नुहुन्छ। पावलका शब्दहरू र हाम्रो जीवनमा भएका पारस्परिक अनुभवहरूमा आधारित भएर मैले आजको यस शिक्षालाई दुःखका आनन्दहरू भन्ने शीर्षक दिएको छु। आउनुहोस् आजको यस खण्डलाई पाठ गरौं। लेखिएको छ, पावलको आनन्द। हामीले तिमीहरूको हृदयमा स्थान दियो, हामीले कसैको खराबी गरेका छैनौ, हामीले कसैलाई भ्रष्ट पारेका छैनौ, हामीले कुनै व्यक्तिलाई फाइदा उठाएका छैनौ। तिमीहरूलाई दोषी ठहराउनलाई मैले यो भनेको होइन, किनभने मैले अगाडि नै भनिदिएको छु, हाम्रो हृदयमा तिमीहरूका निम्ति यतिसम्म स्थान छ कि हामी तिमीहरूको साथमा मर्न वा बाँच्न तयार छौ। तिमीहरूमा मेरो ठूलो भरोसा छ, तिमीहरूमाथि म औधी गर्व गर्दछु, म सान्त्वनाले परिपूर्ण छु। हाम्रो सबै कष्टहरूमा म अति आनन्दित छु, किनकि हामी मेकेडोनियामा आएपछि पनि हाम्रो शरीरलाई केही विश्राम मिलेन, तर चारैतिरबाट हामीलाई संकष्ट आइपरेको थियो। बाहिरी संघर्ष र भित्र डरै डर थियो, तर उदासीहरूलाई सान्त्वना दिनुहुने परमेश्वरले तितसको आगमनद्वारा हामीलाई सान्त्वना दिनुभयो। तिनको आगमनले मात्र होइन, तर त्यस सान्त्वनाले पनि, जुन सान्त्वना तिनले तिमीहरूबाट पाएका थिए। मलाई भेट्ने तिमीहरूको ठूलो इच्छाको बारेमा तिनले हामीलाई भने, मेरो निम्ति तिमीहरूको शोकको विषयमा र म प्रति तिमीहरूको गहिरो चिन्ताको विषयमा पनि तिनले बताए, र यसरी म अझै बढी आनन्दित भए। मैले आफ्नो पत्रबाट तिमीहरूलाई शोकित तुल्याएको भए तापनि म पछितो गर्दिन। हुन त मलाई पछुतो भएकै थियो, मलाई थाहा थियो कि त्यस पत्रले तिमीहरूलाई थोरै समयको निम्ति मात्र भए पनि शोकित तुल्याए। तिमीहरूलाई शोक भयो भनेर म खुसी भएको होइन, तर तिमीहरूको शोकले तिमीहरूलाई पश्चातापी बनायो भनेर हो, किनभने तिमीहरूले ईश्वरीय शोकको अनुभव गर्यो र हामी तर्फबाट तिमीहरूले केही नोक्सानी सहनु परेन, किनभने ईश्वरीय शोकले मुक्तिको निम्ति पश्चाताप उत्पन्न गर्दछ र त्यसमा पछुतो हुँदैन, तर सांसारिक शोकले भने मृत्यु उत्पन्न गर्छ। किनकि हेर, यस ईश्वरीय शोकले तिमीहरूमा कस्तो उत्साह उत्पन्न गराएको छ, आफैलाई निर्दोष तुल्याउन तिमीहरूमा कस्तो उत्सुकता छ, कस्तो क्रोध, कस्तो भय, कस्तो तृष्णा, कस्तो जोश, न्याय होस् वा कस्तो इच्छा,
सबै कुरामा तिमीले आफूलाई निर्दोष भएको साबित गरेका छौ। मैले यो पत्र अन्याय गर्ने व्यक्तिको कारण लेखेको होइन, न त अन्यायमा पर्ने व्यक्तिको कारणले नै हो, तर यस हेतुले कि परमेश्वरको दृष्टिमा हामी प्रति तिमीहरूको उत्साह कस्तो छ, सो तिमीहरूलाई थाहा होस्। पावलले आफ्नो पत्रको यस भागमा उहाँको जीवनका विभिन्न क्षेत्रहरू आनन्द र दुःखको कुरालाई समेट्नु भएको छ। त्यसैले आउनुहोस्, आनन्द र दुःखले मिसिएको पहिलो क्षेत्रको रूपमा सम्बन्धहरूमा पुनः निश्चयता, पावलका यी पत्रहरूले उनलाई यति गहिरो भावनाको मानिस हुन् भन्ने कुरा देखाउँदछ। उनको उत्साहजनक आनन्ददेखि गहिरो चिन्तासम्मको एउटा मानवीय भावनालाई सम्पूर्ण रूपमा उहाँले उजागर गर्नु भएको छ। उनका लेखहरूमा ती चरम स्थानमा मिसिएका उनका भावनाहरू समावेश गरिएका छन्। यी खण्डहरूले, यी पदहरूले ती धेरै अवस्थाहरू मध्ये एउटा अवस्थालाई वर्णन गरेको हामी देख्दछौ। पावल जस्तै तपाईँ र मेरो जीवनको र अरू धेरै मानिसहरूसँगको हाम्रो सम्बन्ध पनि धेरै आनन्द र दुःखको स्रोत हो। कोरन्थीको मण्डलीमा त्यहाँ धेरै गुटहरू थिए। के मानिसहरू दृढतापूर्वक पावलको पछि लागेका थिए भने कतिपयले उनीमाथि झुटो आरोप लगाएका थिए। यी विश्वासीहरूसँग पावलको अनुभव एउटा आनन्द र दुःखको दुवै कुराको मिश्रण उहाँको भावनामा उहाँले पोख्नुहुन्छ। तर उनको लक्ष्य सधैँ येशूद्वारा मानिसहरूलाई एक साथमा ल्याउनु हो, जोड्नु हो। ख्रिस्टको अनुयायीको रूपमा हाम्रो लक्ष्य पनि आज यस्तै हुनु पर्दछ। पावललाई अस्वीकार गर्ने, उहाँलाई इन्कार गर्ने कति धेरै मानिसहरू पनि त्यहाँ थिए, तपाईँ विचार गर्न सक्नुहुन्छ। त्यस्ता मानिस प्रति पनि उनीको हृदय खुलम खुल्ला थियो, प्रेमिलो थियो। उनले तिनीहरूलाई कति धेरै माया गर्छन् भन्ने कुरा यस पत्रमा उल्लेख गर्नुभएको छ। पावलले भन्नुभएको छ, तिमीलाई दोषी ठहराउने मेरो इच्छा छैन। येशूका अनुयायीको रूपमा मेरो हृदय जीवन र मृत्युको लागि उहाँको प्रेममा बाँधिएको छ। तिमी प्रति निरन्तर म प्रार्थनामा लागिरहन्छु। तिमीहरूसँग भेट्ने मेरो ठूलो उत्कट इच्छा छ। उनको चिन्ता भनेको सम्बन्ध पुनस्थापनाको लागि थियो र यही कुराको निम्ति उहाँ लागि पर्नु भएको थियो। उहाँले भन्नुहुन्छ, तिमीहरूमा मेरो ठूलो भरोसा छ, तिमीहरू माथि म औधी गर्व गर्छु, म सान्त्वना उत्साहले परिपूर्ण छु, हाम्रो सबै कष्टहरूमा म अति नै आनन्दित छु। आज पावलले आफ्ना भावना मानिसहरू प्रति यति खुला भएर उहाँले खोल्नु भएको छ, जसले उनीहरूको सम्बन्धलाई पुनस्थापित गर्नको निम्ति सहायता पुर्याएको छ। उदाहरणले आज तपाईँ र मलाई स्पष्ट जवाब दिँदछ, आज हाम्रो मण्डलीमा आज हाम्रो सम्बन्ध कस्तो छ, के आज मानिसहरू प्रति एकअर्का प्रति हाम्रो सम्बन्धको बारेमा हामीले विचार गरेका छौँ, के हामी कसैसँग कठोर भएर असहमति भएका छौँ। धेरै पटक हामी हाम्रो अधिकारमा घमण्ड गर्छौँ, हो यो सत्य हो, तर पावलले आफ्नो अधिकार जमाउनु भन्दा पनि अगाडि सत्य प्रेमलाई मानिसको बीचमा प्रकट गर्नु भएको छ, त्यो प्रेमलाई उनीको बीचमा पोखाउनु भएको छ। आज मानिसहरू प्रति हाम्रो प्रेम साँचो छ, निष्कपट छ भनेर तपाईँ र मैले मानिसहरूलाई विश्वस्त तुल्याउनु पर्छ, ताकि तिनीहरूले आज तपाईँ र म विश्वास गर्न सकुन् र हाम्रा असहमतिका क्षेत्रहरूलाई हामी भत्काउन सकौं। यदि हामीले मानिसहरूको बीचमा प्रेमको पूर्ण निश्चयता दिन सक्यौं भने त्यहाँ परमेश्वरको धेरै ठूलो काम हुन्छ। अब म अर्को बिन्दुमा लान चाहन्छु, त्यो हो पछुतोमा पश्चाताप। यहाँ पद छ एउटा बलियो पद हो। पद पाँचमा पावलले म्याकेडोनियामा पाएको आफ्नो मौलिक अनुभवलाई प्रस्तुत गर्नुहुन्छ। त्यहाँ निश्चित रूपमा उहाँले अनुभव गर्नुभएको कुराहरू परीक्षाहरू थिए, डर थियो, चिन्ताहरू थियो। त्यसपछि उहाँले भन्नुहुन्छ, तर परमेश्वर, यो शब्दहरूमा मूल खण्डमा जोड दिएको छ, त्यहाँ परमेश्वरले के गर्नुभयो, परमेश्वरले त्यहाँ सान्त्वना दिनुभयो। यस पत्रमा सान्त्वना एउटा मुख्य विषय हो। यदि तपाईँ पहिलो अध्यायमा फर्किनु भयो भने पावलले धेरै पटक सान्त्वना भन्ने शब्दलाई प्रयोग गर्नुभएको छ। सम्बन्धको यो चरणमा परमेश्वरले उनलाई कसरी सान्त्वना दिनुभयो, आंशिक रूपमा तितसको आगमनद्वारा परमेश्वरले उनलाई सान्त्वना दिनुभएको थियो। यो कुरा पावलले पत्रमा लेख्नुहुन्छ। तितसको आगमनले त्यो सान्त्वनादायी भूमिका के खेलेको थियो त्यहाँ? हो, पावलका उहाँ नजिकको मित्र थिए। यो तथ्य बाहेक कोरन्थबाट तिनले ल्याएको खबरले तिनलाई भरिपूर्ण सान्त्वना दिएको थियो। तितसले कोरन्थीको बलियो स्नेह र पावल प्रतिको तिनीहरूको चाहनाको बारेमा उहाँलाई बताएका थिए र तिनीहरूले यो कुरालाई याद गरेका थिए, जसले उनीहरूलाई ठूलो दुःख र शोकमा पनि सान्त्वनाको अनुभूति मिलेको थियो। त्यही ठूलो सान्त्वनाको कारण पावल प्रति तिनीहरूको मनोवृत्ति बदलिएको थियो। तिनीहरूले पहिलो अनुभव गरेका थिए आरोप, प्रत्यारोप, द्वन्द्वहरू भन्दा यो धेरै फरक थियो। तिनीहरूको कुन मनोवृत्तिमा परिवर्तन भएको थियो त? त्यो हो पश्चाताप। या पावलले पछुतो र पश्चाताप कुरालाई सम्बोधन गर्नुहुन्छ। यी दुईवटा शब्दहरू सम्बन्धित छन् तर समान भने होइनन्। पद आठले भन्छ, मैले आफ्नो पत्रबाट तिमीहरूलाई शोकित तुल्याएको भए तापनि म पछुतो गर्दिन। हुन त मलाई पछुतो भएको थियो, मलाई थाहा भयो कि त्यस पत्रले तिमीहरूलाई धेरै समयको निम्ति मात्र भए पनि शोकित तुल्याएको थियो।
पावलले तिनीहरूलाई गम्भीर पत्र पठाएका थिए र उनको पत्रले कोरिन्थीहरूलाई दुखित बनाएकोमा उनले पछुतो पनि गरेका छन्। पावलले मानिसलाई दुखित बनाउन रमाइलो मानेका थिएन, तर उनी पापको सामना गर्ने कुरामा डराएका छन्। पावलले गर्नुभएको पछुतो अल्पकालीन थियो। त्यस्तो परिस्थितिमा उनको सुरुको दुःखबाट आनन्द ल्याउने कुरा के थियो भने उनले लेखेको पत्रले उत्पन्न गरेको शोक र पछुतोले पश्चाताप गर्नलाई अभिप्रेत गर्यो अनि उहाँले आफ्नो पाठकहरूले पछुतो गरेको कारणले आउने विभिन्न परिणामको कुरालाई नगुमाइकन संसारको शोक र ख्रिस्टको साँचो रूपमा चिन्हहरूको दुःखको भिन्नता के हो भनेर स्पष्ट पार्नुहुन्छ। आजको यो सन्देशलाई अन्तिम गर्दै जाँदा पावलले आनन्द र दुःखको बीचको सम्बन्धलाई बुझेका थिए। अनन्त आनन्दको प्रवर्धन गर्न सुरक्षित गर्नको लागि उहाँले खुसीको साथ अस्थायी दुःख र शोकको कारणहरू दिन्छन्। हामीले पनि आज त्यस्तै गर्नुपर्छ। के तपाईँले दुःखको आनन्दलाई अनुभव गर्नुभएको छ? के तपाईँले आफ्नो पछुतोमा पश्चातापको अनुभव गर्नुभएको छ? आजको वचनले तपाईँहरू मलाई यो कुरा ल्याउँदछ, नयाँ संगतिको आनन्दले स्वतन्त्रता र पुनर्स्थापना ल्याउँदछ। तपाईँ पछाडिको कुरा हेरेर दुखित नहुनुहोस् र आशा साथ अगाडि बढ्नुहोस्। परमेश्वरको ठूलो योजना तपाईँ र मेरो जीवनमा छ। परमेश्वरको प्रशंसा होस्। आजको यो सन्देशबाट परमेश्वरले हामी सबैजनालाई प्रशस्त आशिष दिनुभएको होस्।

0: दर्जनका सधैँ बाघ छन्।
1: सबैले मलाई मात्र किन हेर्दैछन् कि आज पार्टीमा
2: हेर्दैनन् त? यति आकर्षक र नयाँ मोडेलका गहना लगाएर आएपछि बरु भन न, म पनि बनाउँछु गएर।
1: उही सबैको रोजाइमा पर्न सफल विजय ज्वेलर्समा त हो नि कान्छी।
3: हजुर, हामी कहाँ बिना रसायनको नम्बर एक सुनबाट आधुनिक किसिमका गर गहना, रानीहार, छटके तिलहरी, चुडा, तिलहरी, चन्द्रमा, झुम्की, बिन्दिया जस्ता आधुनिक किसिमका गर गहना, चाँदीका गहनाहरू ग्यारेन्टीका साथ तयार गर्नुका साथै खरिद बिक्री पनि गरिन्छ।
2: सुन चाँदीमा शुद्धता नै हाम्रो पहिचान हो, साथै ज्यालामा विशेष छुटको व्यवस्था पनि गरिएको छ।
3: प्रोप्राइटर विजय सुनार, विजय ज्वेलर्स, ठाकुरबाबा नगरपालिका एक, भुरीगाउँ बजार, बर्दिया। सम्पर्क मोबाइल नम्बर 9815480401 र 9866949140।
4: के तपाईँ आफ्ना नानी बाबुहरूलाई परीक्षा पछिको खाली समयमा सदुपयोग गराएर 1, 2 र 3 महिने कम्प्युटर कोर्सहरू सिकाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने आउनुहोस्। यस क्षेत्रकै सुविधा सम्पन्न सर्वोत्कृष्ट स्थानमा रहेको एआर कम्प्युटर एजुकेसन सेन्टरमा आजै आफ्नो सिट सुरक्षित गर्नुहोस्।
1: गुणस्तरीय कम्प्युटर शिक्षा आजको आवश्यकता, डिजिटल नेपाल निर्माणमा सबैको सहभागिता भन्ने मूल नाराका साथ विभिन्न कोर्सहरूमा 2083-84 को लागि नयाँ भर्ना खोलेको सहर्ष जानकारी गराउँदछौ।
4: नेपाल सरकारबाट मान्यता प्राप्त कोर्सहरूमा 1 महिने इन्टरनेट कोर्स, 1 महिने प्रोग्रामिङ कोर्स, 3 महिने बेसिक कोर्स, 3 महिने ग्राफिक कोर्स, 1 महिने एकाउन्टिङ कोर्स, 3 महिने हार्डवेयर कोर्स, 3 महिने मोबाइल रिपेयरिङ कोर्स,
1: 6 महिने डिप्लोमा कोर्स, 1 वर्षे प्रोफेसनल डिप्लोमा कोर्स, 1 वर्षे डिप्लोमा कोर्स, 3 महिने कम्प्युटर रिपेयरिङ र अन्य एडभान्स कोर्सहरू।
4: समूहमा आउने विद्यार्थीहरूलाई विशेष छुटको व्यवस्था भएको, एसई दिएका विद्यार्थीहरूलाई 15% छुट, कक्षा 5 र 8 का विद्यार्थीहरूका लागि 10% छुटको व्यवस्था रहेको। यही 82 साल चैत महिनाको 20 गतेदेखि 30 गतेसम्म भर्ना भएका कक्षा 5 र 8 का विद्यार्थीहरूलाई भर्ना शुल्क छुट दिइनेछ। साथै एसई दिएका विद्यार्थीहरूलाई नयाँ वर्षको 1 गतेदेखि 15 गतेसम्म भर्ना हुने विद्यार्थीलाई भर्ना शुल्क छुट गरिनेछ। दलित, जनजाति, अपाङ्ग, पिछडिएका वर्गहरूका लागि विशेष छुटको व्यवस्था रहेको सहर्ष जानकारी गराउँदछौ। प्रोप्राइटर आशाराम चौधरी, सम्पर्क मोबाइल नम्बर 9842866857 र 9815545522। एआर कम्प्युटर इन्स्टिच्युट, भुरीगाउँ बजार, बर्दिया।
5: निजी पोली क्लिनिकहरू मध्ये केपी पोली क्लिनिक प्राली फुरीगाउँ बर्दियाले बर्दियामै पहिलो विश्वसनीय स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको सम्पूर्णमा जानकारी गराउँदछौ। केपी पोली क्लिनिकका सेवा तथा सुविधाहरू:
1: दैनिक बिरामी जाँच, डिजिटल एक्सरे, भिडियो एक्सरे, प्याथोलोजी ल्याब, भाँचिएको हात खुट्टामा प्लस्टर लगाउने, गुणस्तरीय फार्मेसी, मुटुको इसिजी, माइनर अपरेशन, सुरक्षित गर्भपतन तथा परिवार नियोजन सेवा लगायत प्रत्येक शनिबार हात जोड्ने तथा नसा, बाथरोग एवं मेरुदण्ड रोग विशेषज्ञ डाक्टरद्वारा सेवा प्रदान गरिन्छ। मासिक रूपमा महिला तथा प्रसुति रोगको विशेषज्ञ सेवा, पेट, छाती, कलेजो, मृगौला सम्बन्धी फिजिसियन सेवा, नाक, कान, घाँटी रोग, छाला तथा यौन रोग, मानसिक तथा नशा रोग सम्बन्धी विशेषज्ञ सेवा समेत प्रदान गरिने जानकारी गराउँदछौ।
5: थप जानकारीका लागि सम्पर्क केपी पोली क्लिनिक प्राली, ठाकुरबाबा नगरपालिका 1, फुरीगाउँ, बर्दिया। सम्पर्क फोन नम्बर 0984-40-30-82।
6: किशोरावस्था भविष्य निर्माण गर्ने समय हो। लागू पदार्थको एकपटकको प्रयोगले पनि लत, मानसिक समस्या र पढाइमा असर पुर्याउन सक्छ। साथीको दबावमा होइन आफ्नो सपनाको पक्षमा निर्णय गरौं। तनाव भए खुल्ला कुरा गरौं। समाधान लागू पदार्थ होइन, लागू पदार्थबाट टाढा बसौं। स्वस्थ र उज्यालो भविष्य रोजौं। स्वास्थ्य कार्यालय बर्दिया र रेडियो टाइगरद्वारा जनहितमा जारी सन्देश।
5: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 MHz। गर्जन त सधैँ बाघ छ।
7: रेडियो टाइगर स्टुडियो टाइम।
8: यति बेला साँझको 6 बजेको छ।

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी हृदय रिमालसँगै मदन पौड्यालको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: महालेखा परीक्षकको वार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष पेश। बिरुजु 7.55 अर्ब पुग्यो, एक वर्षमै 88.9 करोड रुपियाँ थपियो। बढ्दो बिरुजु प्रति राष्ट्रपतिको चिन्ता।
2: अध्यावधिक बिरुजु रु 7.55 अर्ब 17 करोड पुगेको छ।
3: पारदर्शिता आर्थिक अनुशासन खस्किएको महसुस भएको छ।
0: अनुदानमा उपलब्ध गराएको रासायनिक मलको कालोबजारी गर्नेलाई कार्यवाही गरिने। यस वर्ष मनसुनमा 2 लाख भन्दा धेरै जनसंख्या प्रभावित हुने आकलन, प्रतिकार योजना स्वीकृत।
1: काठमाडौँ महानगरद्वारा कक्षा 11 र 12 को छात्रवृत्तिका लागि आजदेखि परीक्षा आवेदन खुला। अनलाइन मार्फत देशैभरबाट आवेदन दिन सकिने।
4: महानगरपालिकाले व्यवस्था गरेको छात्रवृत्ति पूर्ण रूपमा उपयोग गरिदिनु हुन सम्पूर्ण अभिभावकहरू विद्यार्थीहरूलाई हार्दिक आह्वान पनि गर्न चाहन्छु।
0: अमेरिकी राष्ट्रपति ट्रम्पको चीन भ्रमण पूरा, कुनै ठूलो व्यापार सम्झौताको घोषणा भएन।
1: र राखी पले इन्फामाथिको निलम्बन फुकुवा गर्यो। आईपीएल क्रिकेटमा आज राति लखनऊ र चेन्नई खेल्दै।
5: विषादीको सुरक्षित प्रयोग सम्बन्धमा कृषक व्यवसायीहरूलाई जरुरी सूचना।
6: जीवनाशक विषादी विष हो, औषधि होइन। यसर्थ जीवनाशक विषादीको सुरक्षित प्रयोगका लागि सबै सचेत बनौ। जीवनाशक विषादीको प्रयोगकर्ताले सूचक पत्र तथा पर्चामा लेखिएको विवरणको अध्ययन गरी सिफारिस गरिएको बालीमा सिफारिस मात्रामा सुरक्षित तवरले प्रयोग गरौं। विषादी प्रयोगपछि पर्खनु पर्ने अवधिको पालना गरौं।
5: अत्यधिक विषादीको अवशेष राखी उत्पादन तथा बिक्री गरेमा जीवनाशक विषादी व्यवस्थापन ऐन 2076 बमोजिम दण्ड सजाय हुने बेहोरा सबैमा सूचित गर्दछौ।
6: प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्र।
7: बेटर अप्लायन्सेस का एसी, कूलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नु हुनेछ मलाई त बेटरको बानी लागिसकेको छ। बेटर अप्लायन्सेस, बेटरको बानी लाग्छ।
8: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका मागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौं। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। शुरूमा महालेखा परीक्षकको प्रतिवेदन। राष्ट्रपति रामचन्द्र पौडेल समक्ष महालेखा परीक्षकको आर्थिक वर्ष 2081-82 को वार्षिक प्रतिवेदन पेश भएको छ। राष्ट्रपति भवन चितल निवासमा आज आयोजित विशेष समारोहमा राष्ट्रपति समक्ष महालेखा परीक्षक तोयम रायाले 63 औं प्रतिवेदन पेश गर्नुभएको हो। लेखा परीक्षणबाट आर्थिक वर्ष 2081-82 को कुल बेरुजु 88.9 करोड़ 11 लाख रूपैयाँ कायम भएको छ, मध्ये संघीय सरकारी कार्यालयतर्फ 53.48 करोड़ 77 लाख, प्रदेश सरकारी कार्यालयतर्फ 5.22 करोड़ 87 लाख, स्थानीय तहतर्फ 19.04 करोड़ 77 लाख तथा समिति एवं अन्य संस्थातर्फ 10.32 करोड़ 70 लाख रूपैयाँ रहेको छ।
2: यो वर्ष लेखा परीक्षणबाट कुल बेरोजु 88.9 करोड़ 11 लाख कायम भएको छ। अध्यावधिक बेरोजुतर्फ संघीय सरकारी कार्यालय, प्रदेश सरकारी कार्यालय, स्थानीय तह र संस्थातर्फ लेखा परीक्षणबाट औल्याइएको अध्यावधिक बेरुजु रु 7.55 अर्ब 17 करोड़ पुगेको छ।
0: हालसम्म अध्यावधिक बेरुजु 7.55 अर्ब 17 करोड़ पुगेको छ। प्रतिवेदन बुझ्दै राष्ट्रपति पौडेलले बढ़दो बेरुजुप्रति चिन्ता व्यक्त गर्दै सार्वजनिक निकायले जवाबदेहिता, पारदर्शिता र आर्थिक अनुशासन कायम गर्नुपर्नेमा जोड़ दिनुभयो।
3: गत लामो समयदेखि बढ्दै गएको सरकारी खर्चको बेरुजुलाई हेर्दा सार्वजनिक निकायको जवाफदेहिता, पारदर्शिता र आर्थिक अनुशासन खस्किएको महसुस भएको छ। बेरुजु फर्सोट गरी वित्तीय अनुशासन कायम गर्ने दिशातर्फ अग्रसर हुनु सार्वजनिक निकायका पदाधिकारीहरू अझ बढी जवाफदेही हुनुपर्ने देख्दछु।
0: एक वर्षमै बेरुजु 88 अर्ब थपिएको र बेरुजु 7 खर्ब 55 अर्ब पुगेको बारे विस्तृत खबर तपाईँले उज्यालो अनलाइनमा हेर्न र पढ्न सक्नुहुन्छ।
1: फेरि पनि अर्थ सम्बन्धी खबर। चालू आर्थिक वर्षको वैशाख मसान्तसम्ममा सरकारको बजेट खर्च वार्षिक विनियोजनको झण्डै 60% भएको छ। महालेखा नियन्त्रक कार्यालयका अनुसार बितेका 10 महिनामा 11 खर्ब 73 अर्ब 52 करोड़ 1 लाख बजेट खर्च भएको छ। चालू आर्थिक वर्षका लागि सरकारले कुल 19 खर्ब 64 अर्ब 11 करोड़ बराबरको बजेट ल्याएकोमा अहिलेसम्म वार्षिक विनियोजनको 59.75% खर्च भएको छ। कार्यालयका अनुसार चालू आर्थिक वर्षका लागि चालूतर्फ 11 खर्ब 80 अर्ब 98 करोड़ विनियोजन भएकामा वैशाख मसान्तसम्ममा 68.98% अर्थात 8 खर्ब 14 अर्ब 65 करोड़ 55 लाख रूपियाँ खर्च भएको छ। त्यस्तै पुँजीगत तर्फ 4 खर्ब 7 अर्ब 88 करोड़ 80 लाख विनियोजन भएकामा 27.91% अर्थात 1 खर्ब 13 अर्ब 84 करोड़ 92 लाख बराबर खर्च भएको छ। वित्तीय व्यवस्थातर्फ अहिलेसम्म बजेट खर्च 65.30% रहेको छ। यो शीर्षकमा चालू आर्थिक वर्षका लागि सरकारले 3 खर्ब 75 अर्ब 24 करोड़ 20 लाख विनियोजन गरेकामा अहिलेसम्म 2 खर्ब 45 अर्ब 1 करोड़ 54 लाख रूपियाँ बराबर खर्च भएको छ। वैशाख मसान्तसम्ममा सरकारको आमदानी वार्षिक लक्ष्यको 66% खुम्चिएको छ। चालू आर्थिक वर्षका लागि कुल 15 खर्ब 33 अर्ब 44 करोड़ 69 लाख बराबर आमदानी गर्ने लक्ष्य रहेकामा सरकारले अहिलेसम्म 10 खर्ब 12 अर्ब 5 करोड़ 24 लाख बराबर आमदानी गरेको हो।
0: कृषि वन तथा पर्यावरण मन्त्रालयले मल आयातकर्ता तथा डिलरहरूले रासायनिक मल नियन्त्रण आदेशमा उल्लेखित रासायनिक मलको स्पेसिफिकेशन अनुसार मलको कारोबार गर्न निर्देशन दिएको छ। मन्त्रालयले आदेशको प्रावधान विपरीत गलत विवरण तथा लेबल राखी रासायनिक मलको पैठारी तथा मिश्रण बिक्री वितरण नगर्न आग्रह गरेको हो। सरकारले अनुदानमा उपलब्ध गराएको रासायनिक मलको कालोबजारी गर्ने व्यापारीलाई प्रचलित कानून बमोजिम कार्यवाही गर्ने मन्त्रालयका कृषि अर्थविज्ञ महानन्द जोशीले जानकारी दिनुभयो। उहाँका अनुसार रासायनिक मल तत्वीय संरचना न्यूनतम अधिकतम पोषक तत्वको मात्रा भौतिक तथा रासायनिक गुणस्तर भएको मल मात्र पैठारी एवं बिक्री वितरण गर्न पाइने व्यवस्था छ। मन्त्रालयले कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको बिक्री कार्यालय तथा डिपो वा मल आयातकर्ता वा डिलरका रूपमा दर्ता भएका विश्वासिलो स्रोतबाट मल खरिद गर्न किसानलाई अनुरोध गरेको छ। बजारमा पाइने रासायनिक मलको मूल्य स्रोत एवं गुणस्तरको बारेमा मल विक्रेतासँग आवश्यक सोधखोज तथा गुणस्तर यकिन गरी खरिद गर्न मन्त्रालयले आग्रह गरेको छ।
1: यस वर्ष मनसूनजन्य विपदबाट 2,26,000 जनसंख्या प्रभावित हुने आकलन गरिएको छ। विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिले देशभरि झण्डै 51,868 घरधुरीका 2,26,661 जनसंख्या प्रभावित हुने आकलन गरेको हो। प्राधिकरणका सहसचिव अमृत श्रेष्ठ,
9: यस वर्ष देशभरि करिब 51,668 घरधुरी प्रभावित हुने, करिब 2,26,000 चाहिने 661 जनसंख्या प्रभावित हुने अनुमान गरिएको छ। यसको लागि हामीले सबै निकाय कोलिजहरूसँग तयारी अवस्थामा रहने गरेर कार्ययोजनामा राखेको थियौं। सो कार्ययोजना आजको 34 कार्यकारी समिति बैठकबाट पारित गरिएको छ।
1: जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसूनमा सरदर भन्दा कम वर्षा र सरदर भन्दा बढ़ी गर्मी हुने प्रक्षेपण गरिसकेको छ। यो अवस्थाले केही उच्च हिमाली भेगमा हिमताल विस्फोटन भएर तल्लो तटीय क्षेत्रमा बाढ़ी, पहिरो, डुबान, जमीन कटान तथा आकस्मिक बाढ़ी जस्ता मनसूनजन्य विपदको जोखिम हुने सम्भावना छ। विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको हिजो बसेको बैठकले मनसून पूर्व तयारी तथा प्रतिकार राष्ट्रिय कार्ययोजना स्वीकृत गरेको छ। बैठकले खोज तथा उद्धार टोली गठन तथा परिचालन सम्बन्धी मापदण्ड 2083 परिमार्जन सहित स्वीकृत गरेको छ।
0: लामो समयदेखि काममा अवरोध भइरहेको हेटौँडा ढल्केबर दुहबी 400 केबी प्रसारण लाइन निर्माणले गति लिएको छ। स्थानीय बासिन्दाको असन्तुष्टिका कारण रोकिँदै आएको प्रसारण लाइन सरकारको पहलपछि निर्माण शुरू भएको हो। यसमा मुख्य गरी मुआवजा र जग्गा विवाद थियो। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले अवरोध खुलाउन पहल गर्नुभएको थियो। जग्गा धनीले मुआवजा स्वीकार गरेकोले प्रसारण लाइनको टावर निर्माण अगाडि बढ़ेको मन्त्रालयले जनाएको छ। सन् 2012 निर्माण शुरू भएको प्रसारण लाइन अन्तर्गत हेटौँडाको हटिया क्षेत्रमा टावर निर्माण रोक

0: फेरि पनि जलविद्युतकै खबर। कालीकोटको खाडाचक्र नगरपालिका 8 सेराबाडामा 420 मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण हुने भएको छ। आयोजनाको पावर हाउस र सुरुङ टनेल निर्माणको आज औपचारिक शिलान्यास गरिएको छ। ऊर्जा तिला पावर कम्पनी प्रालीद्वारा निर्माण हुन लागेको यो आयोजनाको कुल लागत झण्डै 70 अर्ब रूपियाँ रहने अनुमान गरिएको आयोजनाका प्रतिनिधि कृष्ण बहादुर चौधरीले बताउनुभयो। यो आयोजनाको सुरुङ तिला गुफा नगरपालिकाको धनाडादेखि शुरू भई खाडाचक्र नगरपालिकाको सेराबाडामा निस्कनेछ। आयोजनाका लागि आवश्यक पर्ने जग्गा अधिग्रहणको काम अन्तिम चरणमा पुगेको र प्रभावित क्षेत्रका बासिन्दाहरूलाई जग्गाको मुआवजा वितरण गर्ने कार्य भइरहेको आयोजनाले जनाएको छ। खाडाचक्र नगरपालिकाका मेयर कमल बहादुर शाहीले यो आयोजना कर्णाली देशकै समृद्धिका लागि कोशी ढुङ्गा साबित हुने विश्वास व्यक्त गर्नुभयो। तिला नदीको पानी उपयोग गरी निर्माण हुन लागेको यो आयोजनाले राष्ट्रिय प्रसारण लाइनमा ठूलो योगदान पुर्याउने अपेक्षा गरिएको छ।
1: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। काठमाडौँ महानगरले कक्षा 11 र 12 लागि उपलब्ध गराउने छात्रवृत्ति बारेको कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
3: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको टाउको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ।
2: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
4: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
5: फोन 056-494-333, 493-555।
6: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
1: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले महालेखा परीक्षकको वार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष पेश। बेरुजु 7 खर्ब 55 अर्ब पुग्यो। एक वर्षमी 88 अर्ब 9 करोड़ रूपियाँ थपियो। बढ़दो बेरुजु प्रति राष्ट्रपतिको चिन्ता। 10 महिनामा झण्डै 60% बजेट खर्च। विकास खर्च 28% मात्र। अनुदानमा उपलब्ध गराएको रासायनिक मलको कालोबजारी गर्नेलाई कार्यवाही गरिने। यस वर्ष मनसूनमा 2 लाख भन्दा धेरै जनसंख्या प्रभावित हुने आकलन। प्रतिकार्य योजना स्वीकृत लगायतका खबर प्रस्तुत गर्यौं।
0: नेपाल दर्पणमा अब बाँकी खबर। राष्ट्रिय परीक्षा बोर्डले कक्षा 10 को माध्यमिक शिक्षा परीक्षा एसईईमा नन ग्रेडेड विद्यार्थीका लागि सञ्चालन हुने ग्रेड वृद्धि परीक्षाको तालिका सार्वजनिक गरेको छ। बोर्डका अनुसार ग्रेड वृद्धि परीक्षा 18 गतेदेखि 9 गतेसम्म सञ्चालन हुनेछ। गएको वैशाख 28 गते सार्वजनिक भएको एसई परीक्षामा 1,46,507 जना विद्यार्थी नन ग्रेडेड भएका थिए। नन ग्रेडेड सबै विद्यार्थीले मौका परीक्षा दिन पाउनेछन्। ग्रेड वृद्धि परीक्षाका लागि राष्ट्रिय परीक्षा बोर्डले सम्बन्धित विद्यालयलाई थप तयारी कक्षा पनि सञ्चालन गर्न आग्रह गरेको छ। ग्रेड वृद्धि परीक्षामा पास भएकाहरूले यसै वर्ष कक्षा 11 भर्ना हुन पाउनेछ।
1: फेरि पनि शिक्षाकै प्रसंग, एसईईको नतिजा सार्वजनिक भएसँगै केही दिनमै कक्षा 11 को भर्ना प्रक्रिया शुरू हुँदैछ। देशभरका पालिकाले विद्यार्थीलाई प्रोत्साहन गर्न छात्रवृत्तिमा आवेदन खुला गरिरहेका छन्। यसै क्रममा काठमाडौँ महानगरपालिकाले पनि शैक्षिक सत्र 2083 का लागि कक्षा

0: 18 र 12 छात्रवृत्ति परीक्षा आवेदन आजदेखि खुल्ला गरेको छ। यो अवसर देशभरिका सामुदायिक तथा संस्थागत विद्यालयबाट एससी उत्तीर्ण गरेका विद्यार्थीका लागि खुल्ला गरिएको हो। यसै विषयमा साथी महेश गेवालीले काठमाडौँ महानगरको शिक्षा शाखा प्रमुख नवराज ढकालसँग कुराकानी गर्नुभएको छ।
1: सामुदायिक विद्यालयलाई पनि निश्चित कोटा छुट्याइएको छ, त्यसै गरी संस्थागत विद्यालयहरूको लागि पनि कोटा छुट्याइएको छ, त्यसै गरी काठमाडौँ महानगरपालिका क्षेत्रमा स्थायी बसोबास भएकालाई पनि निश्चित कोटा छुट्याइएको छ। छात्राहरूको लागि जनजातिहरू, पिछडेका वर्ग, पिछडेका क्षेत्र, मधेसी, अल्पसंख्यक, अपाङ्ग र यो चाहिँ विभिन्न शहीद परिवारहरू, यो विस्थापितमा परेका, जेन्जी आन्दोलनमा चाहिँ घाइते भएका परिवार समेतको लागि हामीले सकेसम्म समावेशी हिसाबले सबै पक्षलाई समेट्ने गरी हामीले यो छात्रवृत्ति कार्यक्रमलाई अगाडि बढाएका छौँ।
2: परीक्षा चाहिँ कसरी सञ्चालन हुन्छ?
1: आजबाट अनलाइन फर्म चाहिँ भर्न सकिन्छ, निशुल्क रूपमा कुनै पनि दस्तुर लाग्ने छैन। जेठ 10 गतेसम्म विद्यार्थीहरूले यो आवेदन फारम भर्न सक्नेछन्। यही जेठको 17 गते हामीले चाहिँ बिहान 8 बजेदेखि 10 बजेसम्म काठमाडौँ महानगरपालिका क्षेत्रभित्रका हामीले तोकेका केन्द्रहरूमा परीक्षा सञ्चालन हुनेछ। तुरुन्तै हामीले 48 घण्टाभित्रै 2 दिनभित्रै यसको चाहिँ नतिजा पनि सार्वजनिक गर्ने हाम्रो चाहिँ योजना रहेको छ। मेसिनबाटै यसको चाहिँ परीक्षण सार्वजनिक गर्छौँ, यसमा कुनै म्यानुअल हुने छैन र यसलाई चाहिँ पूरै मर्यादित, व्यवस्थित, पारदर्शी र अत्यन्तै गोपनीयता कायम गरेर प्रतिस्पर्धी र पारदर्शी ढंगले परीक्षा सञ्चालन गर्ने र त्यसको नतिजा प्रकाशन गर्नेछौँ।
2: विशेष गरी परीक्षा चाहिँ कक्षा 10 को पाठ्यक्रममा आधारित हुने भनेर सूचनामा पनि आइसकेको छ र त्यसै अनुसार विद्यार्थीहरूले तयारी गर्नु पर्यो।
1: कक्षा 10 का अनिवार्य विषयहरू छन् साइन्स, म्याथ, इङ्ग्लिस, नेपाली र सामाजिक विषय। यो 5 वटा विषयको निश्चित अङ्कभार पनि तोकिएको छ र तिनै विषयमा आधारित भएर 100 वटा वस्तुगत प्रश्नहरू हुनेछन्। तिनै विषयवस्तु र पाठ्यक्रममा आधारित रहेर हामीले चाहिँ प्रश्नपत्र तयार गर्नेछौँ।
2: यहाँले अघि नै परीक्षाको निष्पक्षता कायम गरिनेछ भन्ने कुरा गर्नुभएको थियो, त्यो चाहिँ कसरी गरिन्छ?
1: प्रश्नपत्रहरू तयार गर्दाखेरि विज्ञहरूबाट विभिन्न सहमगत रूपमा चाहिँ प्रश्नहरू हामीले तयार गर्छौँ, विभिन्न सेटहरू तयार हुन्छ र त्यसरी जसरी लोक सेवा शिक्षा सेवा आयोगहरूले जुन एउटा नर्म्स अन्तर्गत चाहिँ प्रश्नपत्रहरूको चाहिँ गोपनीयता कोष र विज्ञहरू पनि हामीले छनौट पनि गोप्य ढंगले छनौट गर्नेछौँ र त्यही ढंगले हामीले प्रश्नपत्रहरू प्राप्त गर्नेछौँ र त्यो विभिन्न मोडुलेसन गरेर फाइनल सेट हामी तयार गर्छौँ। त्यसमा चाहिँ गोपनीयता अत्यन्तै कायम गर्छौँ र त्यही अनुसारको परीक्षा चाहिँ सञ्चालन गर्ने र त्यस अनुसार नतिजा निस्किने भएको हुनाले त्यही ढंगले पारदर्शी ढंगले गर्ने, यसमा चाहिँ 100% नै प्रतिस्पर्धा र मर्यादा कायम गर्ने हाम्रो निरन्तरता दिनेछौँ।
2: तपाईँहरूले नाम निकाल्नुहुन्छ र त्यसपछि विद्यालयले विद्यार्थी भर्ना गर्न चाहिँ कुनै आनाकानी गर्नुभयो भने
1: हामीले मनन गर्ने विद्यार्थीहरूलाई उहाँहरूले बिना शर्त भर्ना गरेर उहाँहरूले छात्रवृत्ति प्रदान गर्नुपर्ने हुन्छ र यो पटक हामीले प्रष्ट रूपमा के पनि भनेका छौँ भनेदेखि छात्रवृत्तिमा गएका विद्यार्थीहरूले सरकारी कानून बमोजिम तिर्न पर्ने कुनै दस्तुरहरू बाहेक, जस्तो परीक्षा दस्तुरहरू बाहेक कुनै पनि शुल्कहरू लिन नपाउने गरी हामीले कार्यविधिमा नि स्पष्ट व्यवस्था गरेका छौँ र विगतमा भन्दा अहिले फरक कुराहरू भनेको 10% भने त्यो गत साल, तर अहिले हामीले निशुल्क शिक्षा, निशुल्क र अनिवार्य शिक्षा ऐन 2075 भएको व्यवस्था अन्तर्गत 500 विद्यार्थी हुनेले 10%, 500 देखि 800 विद्यार्थी हुनेले 12%, 800 भन्दा बढी विद्यार्थी हुनेले 15%सम्म स्कलरसिप दिन पाउने जुन चाहिँ व्यवस्था छ त्यसलाई कार्यान्वयन गर्ने गरी हामीले कार्यविधिमा त्यो व्यवस्था गरेका छौँ। त्यही ढंगले हामीले छात्रवृत्तिमा भर्ना गर्न पठाएका विद्यार्थीलाई उहाँहरूले आनाकानी गर्नुभयो भने प्रचलित कानून चाहिँ हामी कार्यवाही गर्नुपर्ने हुन्छ।
2: अभिभावकदेखि लिएर विद्यार्थी हुनुहुन्छ, उहाँहरू सबैलाई चाहिँ के सन्देश दिन चाहनुहुन्छ?
1: यसमा चाहिँ अब सहभागी भएर र विद्यार्थीहरूलाई पनि यसमा राम्रो तयारीका साथ परीक्षा दिएर र महानगरपालिकाले व्यवस्था गरेको छात्रवृत्ति पूर्ण रूपमा उपयोग गरिदिनु हुन सम्पूर्ण अभिभावकहरू विद्यार्थीहरूलाई हार्दिक आह्वान पनि गर्न चाहन्छु।
3: वहाँ हुनुहुन्थ्यो काठमाडौँ महानगरपालिकाको शिक्षा शाखा प्रमुख नवराज ढकाल। फेरि पनि खबरकै सिलसिला, सरकारले विज्ञान प्रविधि र नवप्रवर्तन क्षेत्रलाई केन्द्रमा राख्दै औपचारिक रूपमा नयाँ मन्त्रालय विज्ञान प्रविधि तथा नवप्रवर्तन गठन गरेको छ। अहिले यो मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री बालेन्द्र शाहले नै सम्हालिराख्नु भएको छ। नवगठित विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रालयलाई विज्ञान प्रविधि तथा नवप्रवर्तनसँग सम्बन्धित नीति, कानून तथा मापदण्ड निर्माण गर्ने अधिकार दिइएको छ। यस्तै वैज्ञानिक अनुसन्धान, अन्तरिक्ष विज्ञान र खगोल विज्ञान सम्बन्धी अध्ययन र अनुसन्धानको जिम्मेवारी पनि यो मन्त्रालय अन्तर्गत रहने व्यवस्था गरिएको छ। सरकारले विज्ञान र प्रविधिको खोज, अनुसन्धान, आविष्कार, प्रवर्धन तथा विकासलाई संस्थागत बनाउने उद्देश्यसहित मन्त्रालय गठन गरेको जनाएको छ। नयाँ मन्त्रालयका काम बारेको विस्तृत खबर तपाईँले उज्यालो अनलाइनमा हेर्न र पढ्न सक्नुहुन्छ।
0: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
4: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बानेश्वर जमल र ओम अस्पतालमा
5: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा तथा जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा वेबसाइट दृष्टि आई डट ओआरजी फोन नम्बर 01-5224-352-5223-53 के तपाईँ ढाड कम्मर घुँडा गर्दन दुख्ने समस्या युरिक एसिड बाथ रोग नसा सम्बन्धी समस्या वा अन्य कुनै दीर्घ रोगबाट पीड़ित हुनुहुन्छ
6: यस्ता समस्याको आयुर्वेदिक पद्धतिबाट सर्वसुलभ उपचारका लागि बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय मार्फतको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयलाई आजै सम्झनुहोस्
5: हाम्रा सेवाहरू
6: ओपिडी सेवा
5: विशेषज्ञ ओपिडी सेवा
6: निशुल्क औषधि वितरण
5: सशुल्क फार्मेसी सेवा
6: फिजियोथेरापी सेवा
5: अकुपंचर सेवा
6: योग परामर्श सेवा
5: क्रियाकल्प सेवा
6: पूर्व कर्म पञ्चकर्म सेवा
5: छार सूत्र सेवा
6: जलौका सेवा
5: अग्निकर्म लगायत अन्य विभिन्न सेवाहरू
6: प्रयोगशाला सेवा बिहान 8 बजेदेखि 3 बजेसम्म
5: विस्तृत जानकारीका लागि
6: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय बागमती करिडोर गैरीगाउँ काठमाडौँ फोन नम्बर 01-4110-6-96-98-514-24-063
7: हर घर हुनेछ अयोध्या हर घरमा प्रकट हुनेछन् राम बन्नुहोस् साक्षी गाथा रामायणको नेपाली भाषामा हरेक बिहिबार र शुक्रबार राति 8 बजे मात्र विश्वको रमाइलो टिभीमा
0: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको युट्यूब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
3: अब बाँकी खबर जंगली च्याउ खाँदा चितवनमा एक बालिकाको ज्यान गएको छ। इच्छा कामना एक कुलबाङकी 6 वर्षकी नमुना चेपाङको आज बिहान घरमै ज्यान गएको हो। च्याउ खाएका सजन चेवाङ र मनिता चेमाङ बिरामी भएका छन्। उनीहरूको भरतपुर अस्पतालमा उपचार भइरहेको अस्पतालका वरिष्ठ फिजिसियन एवं सहायक मेडिकल सुपरिन्टेण्डेन्ट डाक्टर प्रमोद पौडेलले जानकारी दिनुभयो। ज्यान गुमाउने नमुना तथा बिरामी सजन र मनिता एकै परिवारका हुन्। डाक्टर पौडेलका अनुसार जंगली च्याउमा एमेनिटा विष हुन्छ, यसले कलेजो तथा मृगौलामा पनि असर गर्ने हुँदा ज्यानै जानेसम्मको जोखिम हुन्छ।
0: लगातार 3 दिन घटेको शेयर बजार आज सामान्य बढ़ेको छ। शेयर बजार परिसूचक नेप्सी आज 1.77 अंकले बढ़ेर 2731.94 बिन्दुमा पुगेको छ। आज विकास बैंक लगानी जीवन बीमा उत्पादन तथा प्रशोधन माइक्रो फाइनान्स र म्यूचुअल फण्ड बाहेक अरू समूहको सूचक सामान्य बढ़ेको छ। आज 127 कम्पनीको शेयर बढ़ेकोमा 120 घटेको छ। त्यस्तै 22 कम्पनीको शेयर घटबढ़ भएन। आज नबिल बैंकको डिभेन्चर 2079.71% बढ़ेको छ। सामान्य बजार बढ़ेको दिन युनियन हाइड्रो पावरको शेयर सबैभन्दा धेरै 14.79% घटेको छ। आज नेप्सी बढ़े पनि कारोबार रकम घट्यो। हिजो 3.29 अर्ब कारोबार भएकोमा आज 338 कम्पनीको 79,34,000 कित्ता शेयर 3.09 अर्ब रूपियाँमा किनबेच भएको छ।
3: शेयरपछि सुनचाँदीको खबर। आज सुनचाँदीको भाव घटेको छ। सुनको भाव तोलामा 4,000 रूपियाँले घटेर तोलाको 2,98,500 रूपियाँ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो सुनको भाव तोलाको 3,02,500 रूपियाँ थियो। यस्तै आज चाँदीको भाव तोलामा 355 रूपियाँले घटेर तोलाको 5,355 रूपियाँमा किनबेच भइरहेको महासंघले जनाएको छ।
0: उत्तर दक्षिण जोड्ने कालीगण्डकी करिडोर म्याग्दीको बेनी मुस्ताङको जोमसुम कोरला सड़क आयोजना अन्तर्गत 5 पुल निर्माणका लागि 96.80 करोड़ रूपियाँ बराबरको स्रोत सहमति प्राप्त भएको छ। मालडुङ्गा बेनी र बेनी जोमसुम सड़क खण्डमा पक्की पुल निर्माणका लागि अर्थमन्त्री मन्त्रालयले स्रोत सहमति दिएको हो। कोरला सड़कमा बहुवर्षीय पुल निर्माणका लागि मन्त्री स्तरीय निर्णय भएको बेनी जोमसुम कोरला सड़क आयोजनाका प्रमुख तेजस्वी शर्माले जानकारी दिनुभयो। आयोजनाका अनुसार कोरला सड़क अन्तर्गत पर्वत म्याग्दी जोड्ने बेनीको कालीगण्डकी नदी म्याग्दीको अन्नपूर्ण गाउँपालिका 3 रूपसे झडना थासाङ 2 सुनखोला र घट्टे खोलाको बेलीब्रिज रहेको ठाउँ थासाङ गाउँपालिका 2 कुचेको थापा खोलाको बेलीब्रिज रहेको ठाउँमा पक्की पुल निर्माणका लागि स्रोत सहमति भएको हो। 5 पुल निर्माणका लागि 1 महिनाभित्रै ठेक्का प्रक्रियामा लगिने आयोजना प्रमुख शर्माले बताउनुभयो।
3: आज अन्तर्राष्ट्रिय परिवार दिवस दिगो विकास सामाजिक समावेशिता र परिवारको सशक्त भूमिकामा केन्द्रित रहेर विभिन्न देशमा कार्यक्रम गरिएको छ। सन् 1993 पारित प्रस्ताव अनुसार हरेक वर्ष मे 15 तारीकलाई अन्तर्राष्ट्रिय परिवार दिवसका रूपमा मनाउने गरिन्छ। यो दिवसले परिवारसँग सम्बन्धित सामाजिक आर्थिक तथा जनसांख्यिक प्रक्रियाबारे चेतना अभिवृद्धि गर्ने अवसर प्रदान गर्ने विश्वास गरिएको छ। गरीबी न्यूनीकरण, विभेद अन्त्य, सामाजिक सुरक्षा तथा समावेशी विकासका लक्ष्य हासिल गर्न परिवारको भूमिकालाई विशेष महत्व दिइएको छ।
0: नेपाल दर्पणमा अब केही विदेशका खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दुई दिने चीन भ्रमण सम्पन्न भएको छ। बेजिङमा दुई दिनको बैठकपछि ट्रम्प आज वाशिङटन प्रस्थान गर्नुभएको बीबीसीले जनाएको छ। ट्रम्पले चिनिया राष्ट्रपति शी जिनपिङसँगको आफ्नो वार्तालाई अत्यन्तै सफल, विश्वव्यापी रूपमा चर्चा भएको र अविस्मरणीय भनेर वर्णन गर्नुभएको छ। चिनिया सरकारी संचार माध्यमका अनुसार शी जिनपिङले यो भ्रमणलाई ऐतिहासिक र कोशीढुङ्गा भन्नुभएको छ। यद्यपि दुई देशहरूबीच कुनै ठूलो व्यापार सम्झौता वा नयाँ सम्झौताको भएको छैन। ट्रम्पले यात्राको क्रममा संचार माध्यमसँग कुरा गर्न सक्ने र बैठकको बारेमा थप विवरणहरू खुल्न सक्ने खबरमा उल्लेख छ। दुई नेताहरूबीच व्यापार, तेलापूर्ति, इरान युद्ध र ताइवान जस्ता मुद्दामा छलफल भएको थियो। यसअघि ट्रम्पले फक्स न्यूजसँगको अन्तर्वार्तामा शी जिनपिङले इरानलाई सैन्य उपकरण नदिने प्रतिबद्धता जनाएको दावी गर्नुभएको थियो। अमेरिकी राष्ट्रपतिका अनुसार चीनले हर्मुज जलमार्गलाई फेरि खोल्ने बताएको छ। उहाँका अनुसार चीनले अमेरिकाबाट तेल किन्न पनि सहमति जनाएको छ।
3: यसकै खबरमा छिमेकी भारतको खबर। भारतमा चार वर्षपछि पेट्रोल र डिजलको मूल्य बढ़ेको छ। आजदेखि लागू हुने गरी पेट्रोल र डिजलको मूल्य प्रति लिटर 3-3 रूपियाँ बढ़ेको हो। यस्तै सीएनजीको मूल्य पनि प्रति किलो 2 रूपियाँले वृद्धि भएको छ। नयाँ मूल्य अनुसार अब राजधानी दिल्लीमा पेट्रोलको भाव प्रति लिटर 97.77 रूपियाँ भारतीय रूपियाँ र डिजलको भाव प्रति लिटर 90.67 रूपियाँ भारतीय रूपियाँ कायम भएको छ। भारतमा सन् 2022 अप्रेलदेखि इन्धनको मूल्य स्थिर रहेको थियो। यद्यपि सन् 2024 मार्चमा लोकसभा चुनाव हुनुभन्दा ठिक अघि पेट्रोल र डिजल दुवैको मूल्य प्रति लिटर 2 रूपियाँ घटाइएको थियो। मध्यपूर्वमा चलिरहेको युद्ध र हर्मुज जलमार्गमा उत्पन्न अवरोधका कारण भारतमा पेट्रोलियम पदार्थको मूल्य बढ़ेको हो। पेट्रोलियम पदार्थको मूल्य वृद्धिले सर्वसाधारणदेखि उद्योग क्षेत्रसम्म थप आर्थिक दबाव सृजना गरेको समाचार संस्था एएफपीले जनाएको छ।
0: नेपाल दर्पणमा अब केही खेल खबर। राष्ट्रिय खेलकुद परिषद राखेपले अखिल नेपाल फुटबल संघ एन्फामाथिको निलम्बन फुकुवा गरेको छ। राखेपले आज निशर्त एन्फामाथिको निलम्बन फुकुवा गरेको एन्फाका प्रवक्ता सुरेश शाहले जानकारी दिनुभयो। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल, राखेपका सदस्य सचिव रामचरित्र मेहता तथा एन्फाका पदाधिकारी सहितको बैठकले निलम्बनको निर्णय फिर्ता लिने निर्णय गरेको हो। यसअघि स्वीकृति बिना नै चुनाव गर्न लागेको भन्दै राखेपले गएको चैत 12 गते एन्फालाई 3 महिना लागि निलम्बन गरेको थियो। निलम्बनपछि एन्फा नेतृत्वले चैत 13 लागि तय भएको चुनाव स्थगित गरेको थियो। एन्फा माथिको निलम्बन फिर्ता लिन अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफा र एसियाली फुटबल महासंघ एएफसीले पनि राखेपलाई आग्रह गरेका थिए।
3: र इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा आज राति लखनऊ सुपर जायन्ट्स र चेन्नई सुपर किंग्स खेल्दैछन्। यो खेल राति 8:15 लखनऊको एकाना क्रिकेट रंगशालामा शुरू हुनेछ।

0: यस वर्ष मनसूनमा 2 लाख भन्दा धेरै जनसंख्या प्रभावित हुने आकलन प्रतिकार्य योजना स्वीकृत।
1: काठमाडौँ महानगरद्वारा कक्षा 11 र 12 को छात्रवृत्तिका लागि आजदेखि परीक्षा आवेदन खुला। अनलाइन मार्फत देशैभरबाट आवेदन दिन सकिने।
0: अमेरिकी राष्ट्रपति ट्रम्पको चीन भ्रमण पूरा। कुनै ठूलो व्यापार सम्झौताको घोषणा भएन।
1: र राखेफले एन्फामाथिको निलम्बन फुकुवा गर्यो। आईपीएल क्रिकेटमा आज राति लखनऊ र चेन्नई खेल्दै।
0: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी संघर्ष विष्टसँगै हामी हृदय रिमाल र मदन पौड्याल पनि विदा हुन्छौं। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: कर्णालीको एसईई नतिजामा केही सुधार, तीन वर्षमै मुगुको नतिजा प्रगति हुँदा दैलेख भने कमजोर।
1: सल्यानको कालीमाटी गाउँपालिका वडा नम्बर सातका वडा अध्यक्ष मित्रलाल सुनार धर्नामा
0: कालीकोटको सेराबाडामा 420 मेगावाटको जलविद्युत आयोजना निर्माण शुरू, झण्डे 70 अर्ब लाग्ने अनुमान।
1: कर्णालीमा सामूहिक दुर्घटना बीमा कार्यक्रम निरन्तरता, 16 लाख नागरिक लाभान्वित।
0: र नेपाल फुटबल संघ एन्फामाथिको निलम्बन फुकुवा। आईपीएल क्रिकेटमा आज लखनऊ र चेन्नई खेल्ने। हिमाल पहाड तराई जोड्छौ सबैलाई, साँझको भेरी खबरबाट ढिलु रावत र टेकराज केसीको नमस्कार। तपाईँ हामीलाई रेडियो भेरी .com.np, हाम्रो पात्रो .com र मोबाइल एप्लिकेशनबाट पनि सुनिरहनु भएको छ। अब खबर विस्तारमा। कर्णाली प्रदेशमा गत वर्ष 2082 को चैतमा लिइएको माध्यमिक शिक्षा परीक्षा एसईई को नतिजामा सुधार भएको छ। उच्च शिक्षाको ढोका मानिने एसईईमा गत वर्ष कर्णालीबाट साधारण र प्राविधिक धार गरी कुल 32,336 विद्यार्थी सहभागी भएका थिए। यसमध्ये 19,095 अर्थात 59.05% विद्यार्थी उत्तीर्ण भएका छन् भने यो विगत दुई वर्षको तुलनामा केही अंकले सुधार भएको जनाइएको छ। तथ्याङ्क अनुसार कुल विद्यार्थी मध्ये 13,241 अर्थात 40.94% विद्यार्थी माथिल्लो कक्षामा पढ्न नपाउने गरी फेल भएका छन्।

0: शिक्षा विकास निर्देशनालय सुर्खेतले उपलब्ध गराएको तथ्याङ्क अनुसार कर्णालीका 10 जिल्ला मध्ये केहीले नतिजामा सन्तोषजनक सुधार गरेका छन् भने केहीको जिल्ला नतिजामा निरन्तर कमजोर बन्दै गएका छन्। मुगुमा 75.90% विद्यार्थी उत्तीर्ण भएका छन्। 3 वर्षमै मुगुले झण्डै दोब्बर सुधार गर्दै प्रदेशकै उत्कृष्ट जिल्ला बन्न सफल भएको तथ्याङ्कले देखाएको छ। उता रुकुम पश्चिमले पनि यसै नतिजामा राम्रै सुधार ल्याएको छ। 2081 74.94% पुगेको नतिजा अहिले 2082 सालमा 79.34% कायम भएको छ।
1: यस्तै जुम्लाको नतिजा पनि सुधार उन्मुख देखिएको छ। 2081 सालमा 75.85% पुगेको थियो भने 2082 सालमा केही घटेर 68.17% भए पनि जुम्ला प्रदेशका उच्च नतिजा ल्याउने जिल्ला मध्येमा परेको छ। सल्यानमा 2080 सालमा 48.5% रहेकोमा 2081 सालमा 65.5% पुगेको थियो भने 2082 सालमा 68.52% पुगेको छ। यता हुम्लामा भने लगातार नतिजा घट्दो क्रममा देखिएको छ। 2081 सालमा 51.60% पुग्यो भने 2082 सालमा घटेर 49.37% मा झरेको छ। यस्तै जाजरकोटको एसए नतिजा पनि खराब बिन्दुमा झरेको छ। 2081 सालमा 82.11% पुगेको नतिजा 2082 सालमा घटेर 45.91% सीमित भएको छ। त्यस्तै डोल्पाको नतिजा पनि 3 वर्षको अवधिमा सबैभन्दा कमजोर अवस्थामा मध्येमा देखिएको छ। 2081 सालमा झनै घटेर 33.13% पुगेको थियो भने 2082 सालमा केही सुधार हुँदै 46.69% पुगेको नतिजालाई सन्तोषजनक मानेको छैन। दैलेखको अवस्था झनै चिन्ताजनक देखिएको छ। दैलेखमा 2081 सालमा 22.8% पुगेको थियो भने 2082 सालमा केही सुधार भएर यसैको नतिजा 31.82% सीमित भएको छ।
0: सल्यानको कालीमाटी गाउँपालिका वडा नम्बर 7 का वडाध्यक्ष मित्रलाल सुनार धरनामा बस्नु भएको छ। माथिल्लो तहका सरकारसँग पटक पटक सड़क स्तर उन्नति गर्न माग गर्दा पनि सुनवाई नभएपछि वडाध्यक्ष सुनार कर्णाली प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय अगाडि धरनामा बस्नु भएको हो। कुइयाबारी स्वामीवास बबई सड़क स्तर वृद्धि तथा कालोपत्र गरिदिन 2079 सालदेखि नै माग राखिएको भए पनि हालसम्म आश्वासन बाहेक कुनै सुनवाई नभएपछि बाध्य भएर धरनामा बस्नु परेको वडाध्यक्ष सुनारले बताउनुभयो।
2: मुख्यमन्त्री कार्यालयको अगाडि यो धरना अभियानमा छौं। 3 वटा मागहरू राखिएको छ। यहाँसम्म आउने खालको वातावरण कसले बनायो भन्ने कुरा पनि भएको हुनाले गर्दा चाहिँ जसरी हामीले वर्षौंदेखि स्थापना कालदेखि नै हाम्रो समस्या राख्दै आएका पनि थियौं, यो प्रदेश सरकारलाई प्रदेश सरकारले चाहिँ हाम्रा कुराहरू चाहिँ नसुनेको हिसाबले गर्दा चाहिँ खासमा अहिले चाहिँ हामी यो अवस्थामा बस्न बाध्य भएका छौं। 18 किलोमिटर तपाईँको त्यो 3 महिनासम्म हिँड्दै गर्दाखेरि सदैव जनताले चुप लगाएर त बस्दैन। बारम्बार तपाईँको त्यो प्रश्न हामीलाई तेर्सिसके पछाडि हामी पनि नैतिक संकटमा परेको हुनाले गर्दा चाहिँ हामीले जिताएका जनप्रतिनिधि हामीले जिताएका जुन प्रतिनिधि हुनुहुन्छ प्रदेश सांसद अहिले सुरेश अधिकारीज्यू पनि अहिले मन्त्री हुनुहुन्छ, हिजो पनि उहाँलाई चाहिँ हामीले भेट्नको लागि धेरै प्रयत्न गर्यौं तर उहाँले हामीलाई समय दिनु भएन।
0: उहाँले विद्युत विस्तार चाँडो हुनुपर्ने, टेलिफोन सेवाको पहुँच सबै ठाउँमा पुग्नुपर्ने लगायतका माग लिएर धरनामा बस्नु परेको बताउनुभयो। जनताले वडा सरकारलाई माग गरिरहने, वडा सरकारले माथिल्लो तहका सरकारलाई पटक पटक आग्रह गर्दा पनि माग पूरा नहुनु विडम्बना भएको गुनासो गर्नुभयो।
2: मुख्यमन्त्रीज्यूसँग पनि एकपटक चाहिँ भेटौँ भन्ने हिसाबले गर्दा हिजो चाहिँ भेट भयो। भेट भइसकेपछि पहिला चाहिँ अब मुख्यमन्त्रीज्यूलाई जानकारी गराउनु पर्यो भन्ने हिसाबले गर्दा हामीले जानकारी गराउँदै गर्दा एउटा पत्र पनि हामीले मुख्यमन्त्रीज्यूलाई चाहिँ ध्यान आकर्षण पनि गराइयो। हामी यो कामहरू गर्दैछौ मन्त्रीज्यू, अब यसपालि चाहिँ हाम्रो माग सम्बोधन भएन भने हामी धरना बस्छौं भन्ने हिसाबले गर्दा यसको जवाब चाहिँ हाम्रो मुख्यमन्त्रीज्यूले चाहिँ सरल हिसाबले के दिनुभयो भन्नुहुन्छ भने ठिक छ तपाईँलाई के इच्छा लाग्छ त्यो गर्नुहोस् भन्ने कुरा गरिसके पछाडि चाहिँ अब यदि हाम्रो इच्छा नै अन्तिम इच्छा भनेपछि त होइन र हामीले त एउटा न एउटा त अब कुनै न कुनै त गर्नै पर्ने हुन्छ। हेर्नुहोस् हामीलाई त चाहिएको तपाईँको विकास हो, हामी त अहिले पनि तपाईँलाई के बाध्य छौँ भन्नुहुन्छ भने 3 महिना तपाईँको बर्खायाममा हिँड्नुपर्ने बाध्यता छ।
0: आफ्नै जिल्लाबाट प्रतिनिधित्व गर्ने सांसद सुरेश अधिकारी अहिले प्रदेश सरकारको मन्त्री भए पनि कुनै सुनवाई गर्न नसकेको आरोप उहाँले लगाउनुभयो। यता प्रदेश सरकारले भने आगामी बजेट मार्फत त्यहाँको समस्या समाधान गर्ने गरी योजना बनाइने बताएको छ।
1: कालीकोटको खाडाचक्र नगरपालिका 8 चेरा बाडामा 420 मेगावट क्षमताको जलविद्युत आयोजना निर्माण हुने भएको छ। आयोजनाको पावर हाउस र सुरुङमा निर्माणको आज औपचारिक रूपमा शिलान्यास भएको छ। खाडाचक्र नगरपालिकाका मेयर कमल बहादुर साई, प्रमुख जिल्लाधिकारी गोकर्ण राज सुयल, जिल्ला प्रहरी कार्यालयका प्रमुख हिम बहादुर खत्री, वडा नम्बर 8 वडा अध्यक्ष नन्द बहादुर मल्ल, आयोजनाका प्रतिनिधि कृष्ण बहादुर चौधरी लगायतको उपस्थितिमा आयोजनाको शिलान्यास भएको थियो। ऊर्जा जिल्ला पावर कम्पनी प्रालीद्वारा निर्माण हुन लागेको यो आयोजनाको कुल लागत झण्डै 70 अर्ब रूपियाँ रहने अनुमान गरिएको आयोजनाका प्रतिनिधि चौधरीले बताउनुभयो। यो आयोजनाको सुरुङ जिल्ला गुफा नगरपालिकाको धानाडादेखि शुरू भई खाडाचक्र नगरपालिकाको सेराबाडामा निस्कने भएको छ। आयोजनाका लागि आवश्यक पर्ने जग्गा अधिग्रहणको काम अन्तिम चरणमा पुगेको र प्रभावित क्षेत्रका बासिन्दालाई जग्गाको मुआवजा वितरण गर्ने कार्य भइरहेको छ। मेयर साईले यो आयोजना कर्णाली प्रदेशकै समृद्धिका लागि कोसे ढुङ्गा साबित हुने पनि विश्वास व्यक्त गर्नुभयो। तिला नदीको पानी उपयोग गरी निर्माण हुन लागेको यो आयोजनाले राष्ट्रिय प्रसारण लाइनमा ठूलो योगदान पुर्याउने अपेक्षा छ।
0: फेरि खबरमा खबरहरूको सिलसिला जारी नै छ, अहिलेलाई यो विश्राम।
1: लामो समयदेखि नाक कान घाँटी तथा थाइराइड रोग भएका बिरामीहरूका लागि खुसीको खबर।
0: यही जेठ 2 गते पहिलो शनिबारका दिन नेपालगंज भेरी अस्पतालमा कार्यरत नाक कान घाँटी तथा थाइराइड रोग विशेषज्ञ डाक्टर गौरव सुवेदीद्वारा नाक कान घाँटी तथा थाइराइडको समस्या भएका बिरामीहरूको लागि सशुल्क चेक जाँच गरिने भएको हुँदा बिरामीहरूलाई मौकाको फाइदा उठाउनु हुन अनुरोध गरिन्छ।
1: डाक्टरद्वारा दिइने सेवाहरू कान पाक्ने, कान दुख्ने, कम सुन्ने, कान कराउने तथा रिङ्गटा लाग्ने, पिनास, नाकबाट रगत बग्ने, नाकमा मासु पलाएको तथा एलर्जी, घाँटी दुख्ने, आवाज बस्ने र थाइराइड सम्बन्धी उपचार गरिन्छ।
3: सम्पर्क गुरुङ हस्पिटल प्रारी, गुरुङ फार्मेसी, गुरुङ मेडिकल हल, मंगलगढ़ी चोक, सुर्खेत। फोन नम्बर 083-520-402 र 522-148।
4: यसरी उत्तीर्ण सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूलाई हार्दिक बधाई सहित हाम्रो यस युनिक इन्स्टिच्युट अफ टेक्नोलोजी युटेक नेपालगंज 18 कारकाँदो बाँकेमा डिप्लोमा अफ जियोमेट्रिक सर्वेक्षक र सिभिल सब इन्जिनियरमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। हाम्रा विशेषताहरू गुणस्तर प्राविधिक शिक्षालाई जोड़ दिइने, व्यावहारिक ज्ञान र फिल्ड स्किलमा जोड़ दिइने, राष्ट्रिय र अन्तर्राष्ट्रिय जागिरका लागि विद्यार्थीहरूलाई सक्षम बनाइने, उत्कृष्ट विद्यार्थीहरूलाई जागिरको सुनिश्चितता गरिने, साथै हामी कहाँ सर्ट टर्म ट्रेनिङ अन्तर्गत प्लम्बर, इलेक्ट्रिसियन, मेसन, जियो इन्जिनियरिङ, ल्याब टेक्निसियन, हेभी मेसिन अपरेटर तालिमहरू दिनुका साथै प्रमाण पत्र पनि दिइन्छ। आगामी योजना अन्तर्गत आउने शैक्षिक सत्रमा डिप्लोमा अफ फार्मेसी, हेल्थ असिस्टेन्ट, एचएका कोर्सहरू समेत पढाइ हुने बेहोरा जानकारी गराउँदछौ। अन्य विशेषताहरू प्रख्यात विज्ञ तथा इन्जिनियरहरूको टीमबाट सञ्चालित संस्था, नियमित रूपमा प्र्याक्टिकल क्लासहरू सञ्चालन गरिने, निर्माण व्यवसाय, कन्सल्टेन्सी, सरकारी तथा गैर सरकारी कार्यालयमा रोजगारीको सहजीकरण गरिने, प्रत्येक हप्ता आवश्यकता अनुसार फिल्ड भिजिट तथा अनुगमनको व्यवस्था गरिने, वैदेशिक रोजगारमा जान चाहनेहरूका लागि सहजीकरणको व्यवस्था गरिने, लोक सेवा आयोग तथा संगठित संस्थाहरूको तयारी कक्षाहरू सञ्चालन गरिने, अपरेटरका लागि लाइसेन्ससम्मको सहजीकरणको व्यवस्था, गरीब विपन्न तथा जेहेन्दार विद्यार्थीहरूलाई विशेष व्यवस्था गरिने, आवश्यकता अनुसार होस्टेलको व्यवस्था भएको, डिजिटल प्रविधिबाट कक्षाहरू सञ्चालन गरिने, उत्कृष्ट रोजगारीको व्यवस्था र जब बेसिसमा कक्षाहरू सञ्चालन गरिने। नोट, शुरूमा भर्ना हुने 20 जना विद्यार्थीलाई विशेष छुट छात्रवृत्तिको समेत व्यवस्था गरिएको छ। विस्तृत जानकारीका लागि युनिक इन्स्टिच्युट अफ टेक्नोलोजी युटेक नेपालगंज 18 कारकाँदो बाँके सिद्धार्थ होटल र शिक्षा सिंचाई कार्यालयदेखि पूर्वपट्टि। थप जानकारीका लागि सम्पर्क मोबाइल 98-484-9935, 98-582-399, 98-584-7092 र 98-448-61-175। सिप सिकौ, आत्मनिर्भर बनौ, प्राविधिक शिक्षा सफल भविष्यको आधार।
5: नाक कान घाँटी सम्बन्धी सम्पूर्ण समस्याको समाधान एचसीआरसीमा अत्याधुनिक उपकरण, दक्ष विशेषज्ञ चिकित्सकबाट गुणस्तरीय दैनिक ओपीडी सेवा तथा शल्यक्रिया सेवा उपलब्ध रहेको छ।
6: नाक सम्बन्धी समस्याहरूमा साइनसाइटिस,
5: नाक बन्द हुने समस्या,
6: नाकबाट रगत बग्ने,
5: नाकभित्र मासुको गिर्खा पलाएको,
6: घ्राण शक्ति गुम्ने,
5: कान सम्बन्धी समस्याहरू, कान दुख्ने,
6: कानको संक्रमण,
5: कान सुन्न गाह्रो हुने,
6: कान बज्ने समस्या,
5: चक्कर लाग्ने,
6: घाँटी सम्बन्धी समस्याहरू, ग्ल्यान्ड सुन्निने,
5: घाँटी दुख्ने,
6: आवाज बन्द हुने,
5: निल्न गाह्रो हुने,
6: घाँटीको भित्री भागमा मासु पलाउने समस्या देखिएमा हामीलाई सम्झनुहोस्। एचसीआरसी अस्पताल,
5: चारवाहिनी रोड, नेपालगंज, बाँके। सम्पर्क नम्बर 081-538-150, 081-535-151।
7: मलाई त कस्तो भोक लाग्छ टिकराज, कहीँ जाऊँ न खाजा खान।
8: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो क्या दिदी?
7: भोक लागेर मेरो आफ्नो मिठाई खाने कुरा खानु पर्यो नि।
8: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेकुवा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
9: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइसका साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
7: ल ल, त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेकुवा कर्नरमा।
8: स्वस्थ खाजा, हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेकुवा कर्नर, वीरेन्द्र नगर छ, वीरेन्द्र चोक भित्र, टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97-670-71-284 र 97-4-98-60-840।
7: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
10: रेडियो भेरी एफएम।
0: तपाईँ अहिले सबैको मन छुने रेडियो भेरीमा साँझको भेरी खबर सुनिरहनु भएको छ। तिनजेल हामीले कर्णालीको एसटीई नतिजामा केही सुधार, 3 वर्षमै मुगुको नतिजामा प्रगति हुँदा दैलेख भने कमजोर, सल्यानको कालीमाटी सातका वडाध्यक्ष मित्रलाल सुनार धरनामा सड़क स्तर उन्नति गर्न पटक पटक माग गर्दा पनि सुनवाई नभएको गुनासो, कालीकोटको सेराबाडामा 420 मेगावाटको जलविद्युत आयोजना निर्माण शुरू, झण्डै 70 अर्ब लाग्ने अनुमान लगायतका खबरहरू प्रस्तुत गर्यौं।
1: अब बाँकी खबर। कर्णाली प्रदेश सरकारले प्राकृतिक विपदबाट हुने जनधनको क्षतिलाई सम्बोधन गर्न सामूहिक दुर्घटना बीमा कार्यक्रमलाई निरन्तरता दिएको छ। प्रदेश सरकारको मन्त्री परिषदबाट स्वीकृत विपद जोखिम विरूद्ध सामूहिक दुर्घटना बीमा कार्यक्रम सञ्चालन कार्यविधि 2081 अनुसार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय र राष्ट्रिय बीमा कम्पनी लिमिटेड बीच पुनः 1 वर्षका लागि बीमा सम्झौता गरिएको हो। मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय वीरेन्द्रनगर सुर्खेत र राष्ट्रिय बीमा कम्पनी लिमिटेड रामशाहपथ काठमाडौँ बीच यसअघि असोज 1/2076 भएको सम्झौताकै आधारमा नयाँ समझदारी भएको जनाएको छ। प्राकृतिक विपदबाट हुने क्षतिको बीमा सम्झौतामा सम्झौता 30 वैशाख 2083 लागू हुने गरी 1 वर्ष अवधिका लागि नवीकरण गरिएको हो। सम्झौतामा मुख्यमन्त्री कार्यालयको तर्फबाट उपसचिव उत्तम गौतम र राष्ट्रिय बीमा कम्पनीको तर्फबाट सह व्यवस्थापक डम्बरदेव अधिकारी ले हस्ताक्षर गर्नुभएको छ। कार्यविधि अनुसार सञ्चालन हुने यो विमान लेखमा कर्णाली प्रदेशका 16,88,412 नागरिकहरू समेटिएका छन्। प्रतिव्यक्ति विमाङ्क 2,00,000 रूपियाँ कायम गरिएको छ भने प्रदेश सरकारले प्रतिव्यक्ति वार्षिक 9,33,000 रूपियाँका दरले विमा शुल्क तिर्नेछ। यस अनुसार कुल विमा शुल्क 1,57,52,904 रूपियाँ लाग्ने भएको छ, जुन रकम मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयले भुक्तानी गर्नेछ। सम्झौता अनुसार प्राकृतिक विपदका कारण मृत्यु भएका व्यक्तिका परिवारले बीमा दावी गर्न पाउनेछन्। बीमा दावीका लागि घटना भएको 35 दिनभित्र निवेदन दिनुपर्ने व्यवस्था गरिएको छ। तोकिएको समयभित्र दावी गर्न नसकेमा ढिलाइ हुनुको कारण खुलाएर सम्बन्धित कार्यालय, जिल्ला प्रशासन कार्यालय वा स्थानीय तहको सिफारिश सहित 180 दिनभित्र दावी गर्न सकिने प्रावधान रहेको छ। बीमाले हिमपात, असिना, हिमपहिरो, हिमताल विस्फोटन, भूकम्प, बाढ़ी तथा जलमग्न, पहिरो, जमिन धसिने, डुबान, हावाहुरी, आँधी बेहेरी, शीतलहर, तातो हावाको लहर, चट्याङ, आगलागी, डढेलो, जंगली जनावरको आक्रमण, भीरबाट लड्ने, ढुङ्गा खस्ने, खोला वा नदीमा डुब्ने वा बग्ने जस्ता प्राकृतिक विपदबाट हुने मृत्युका घटनालाई समेट्नेछ।
0: जनक शिक्षा सामग्री केन्द्र लिमिटेड प्रादेशिक प्रेस नेपालगञ्जले नयाँ शैक्षिक सत्र 2083 लागि आवश्यक पाठ्य पुस्तक बिक्री वितरण गरिरहेको छ। नयाँ शैक्षिक सत्रका लागि वैशाख 30 गते सम्ममा कार्यालयले 17,11,35,349 रूपियाँ बराबर पाठ्य पुस्तक बिक्री गरेको जनाएको छ। प्रादेशिक प्रेस नेपालगंजका प्रमुख रूद्र खनालले यस वर्षको शैक्षिक सत्रका लागि वैशाख 31 गतेसम्म नेपालगंज कार्यालयबाट विभिन्न जिल्लाका 111 विक्रेता मार्फत 17,11,35,349 रूपियाँ बराबरको पाठ्य पुस्तक बिक्री वितरण गरिसकेको बताउनुभयो। उहाँले वैशाख 31 गतेसम्म 12,53,049 थान पाठ्य पुस्तक बिक्री गरिएको बताउनुभयो। कर्णालीको हुम्लामा दुईवटा विक्रेता मार्फत 16,190 थान, डोल्पामा 10 बिक्री केन्द्र मार्फत 37,584 थान, रूकुम पश्चिममा 81 विक्रेता मार्फत 1,70,871 थान, राजुरकोटमा 4 विक्रेता मार्फत 47,531 थान र सल्यानमा 15 विक्रेता मार्फत 71,750 थान पाठ्य पुस्तक बिक्री गरिएको छ। नेपालगंज कार्यालय मार्फत कर्णालीका हुम्ला, डोल्पा, रूकुम पश्चिम, जाजरकोट र सल्यान गरी 5 जिल्ला तथा लुम्बिनी प्रदेशका रूकुम पूर्व, रोल्पा, दाङ, बर्दिया र बाँके गरी 5 जिल्ला सहित 10 जिल्लामा पाठ्य पुस्तक वितरण हुने गरेको छ।
1: यस वर्षको मनसुनजन्य विपदबाट 2,26,000 जनसंख्या प्रभावित हुने आकलन गरेको छ। विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको समितिले देशैभर करिब 51,868 घरधुरीका 2,26,661 जनसंख्या प्रभावित हुने आकलन गरेको हो। जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुनमा सदरभन्दा कम वर्षा र सदरभन्दा बढ़ी गर्मी हुने प्रक्षेपण गरिसकेको छ। यो अवस्थाले केही उच्च हिमालय क्षेत्रमा हिमपात, हिमताल विस्फोटन भएर तल्लो तटीय क्षेत्रमा बाढ़ी पहिरो, डुबान, जमीन कटान तथा आकस्मिक बाढ़ी जस्ता मनसुनजन्य विपदको जोखिम हुने सम्भावना छ। विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकले मनसुन पूर्व तयारी तथा प्रतिकार राष्ट्रिय कार्ययोजना स्वीकृत गरेको छ। बैठकले खोज तथा उद्धार टोली गठन तथा परिचालन सम्बन्धी मापदण्ड 2083 परिमार्जनसहित स्वीकृत गरेको छ। यसले विपद हुने बित्तिकै सरकारी संयन्त्रहरू स्वत परिचालित हुने गरी कानूनी बाटो खोलेको प्राधिकरणले जनाएको छ। भेरी खबरमा खबरको सिलसिला अझै जारी छ। अल्ला भने अर्को छोटो विश्राम।
0: भर्ना सम्बन्धी सूचना।
7: यस सरकार बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2082-83 लागि स्नातक एलएलबी प्रथम वर्षका लागि भर्ना खुलेको सम्पूर्ण विद्यार्थीहरूमा जानकारी गराउँदछौ।
0: भर्ना कार्यक्रमहरू। आवेदन फारम भर्ने अवधि यही चैत 30 गतेदेखि 2083 जेठ 7 गतेसम्म। प्रवेश परीक्षा सञ्चालन 2083 जेठ 29 गते शुक्रबार दिउँसो 12 बजेदेखि। प्रवेश परीक्षा शुल्क 1700। यी सेवा खल्ती कनेक्ट आईपीएस को माध्यमबाट जम्मा गर्नुपर्नेछ। रकम दाखिला गर्दा आवेदक स्वयंको पूरा नाम र मोबाइल नम्बर अनिवार्य उल्लेख गर्नुपर्नेछ।
7: आवेदन फारम उपलब्ध हुने अनलाइन आवेदन फारम त्रिभुवन विश्वविद्यालयको कानून संकायको वेबसाइट www.yafol.edu.np वा www.entrance.yafol.edu.np मा उपलब्ध हुनेछन्। प्रवेश पत्र प्राप्त गर्ने तरिका 2083 साल जेठ 25 गते www.yafol.edu.np मार्फत चेक योर स्टेटसबाट डाउनलोड गर्न सकिनेछ। प्रवेश परीक्षा सञ्चालन हुने केन्द्र पछि प्रकाशित गरिनेछ।
0: साथै त्रिभुवन विश्वविद्यालयबाट मान्यता प्राप्त शैक्षिक संस्थाहरूबाट भर्नाका लागि आवेदन फारम भर्ने अन्तिम मिति सम्ममा कुनै पनि अध्ययन संस्थान संकायका विषयमा स्नातक तह वा स्वसरह उत्तीर्ण भएकाहरूले मात्र प्रवेश परीक्षाका लागि अनलाइन आवेदन फारम भर्न योग्य हुनेछन्। कानूनमा पहिले नै स्नातक तह उत्तीर्ण गरेका विद्यार्थीहरूले पुनः एलएलबी प्रवेश परीक्षामा आवेदन दिन पाउने छैनन्। थप जानकारीको लागि सुर्खेत बहुमुखी क्याम्पस वीरेन्द्रनगर सुर्खेत सम्पर्क फोन नम्बर 083-520-307 083-520-298

0: बिमाको लाभ दिए आफ्नो कमाईको लाभ लिने मौका आजै बनोस् सानिमा रिलायन्स लाइफ इन्सुरेन्सको बिमा अभिकर्ता सानिमा रिलायन्स लाइफ इन्सुरेन्स खुलेर जियौं
1: भर्ना खुल्यो
2: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा एघारमा साइन्स म्यानेजमेन्ट होटल म्यानेजमेन्ट र लमा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
1: हाम्रा विशेषताहरू दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने अत्याधुनिक साइन्स ल्याब कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको गरीब जेहेन्दार दलित शहीद बेपत्ता सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड दिइने मासिक र त्रैमासिक परीक्षा लिइने कमजोर विद्यार्थीलाई पृष्ठ पोषण सहितको अतिरिक्त कक्षा सञ्चालन सुरक्षित सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको
2: यति मात्र कहाँ हो र एमबीबीएस र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ। अंग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ। सम्पर्क फोन नम्बर 083-520-114 मोबाइल 98-585-59960 र 97-678-84-566।

0: जुनसुकै बाटोको लागि पनि कै र सबैको लागि पनि कै होन्डा एसपी 125 बेस्ट राइड लोएस्ट मेन्टेनेन्स कस्ट बेस्ट एक्सचेन्ज भ्याल्यु बेस्ट माइलेज पावरफुल पर्फर्मेन्स मात्र रु 2,78,900
1: रेडियो भेरी एफएम तपाईँहरूले सबैको मन छुने रेडियो भेरीमा साँझको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले छिमेक सेरे प्रदर्शनको अन्य खबर प्रस्तुत गर्यौं। अब बाँकी खबर, देशको कुल बेरुजु 7,55,000,000,000 रूपियाँ बराबर पुगेको छ। महालेखा परिषदको कार्यालयले राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पेश गरेको वार्षिक प्रतिवेदन अनुसार आर्थिक वर्ष 81-82 मुलुकको कुल बेरुजु 7.5 खर्ब माथि पुगेको हो। महालेखा परिषदको तोयम रायका अनुसार यस वर्ष कुल 94,84,40,00,00,000 रूपियाँ बराबर लेखा परीक्षण गरिएको थियो। यस्तै भदौ 23-24 भएको जयन्ती आन्दोलन र घटनाका कारण 179 कार्यालय र निकायको लेखा तथा त्यस सम्बन्धी स्वच्छता पेश नभएका कारण 1,47,90,00,000,000 रूपियाँ बराबरको भने लेखा परीक्षण नभएको देखेको छ। प्रचलित कानून बमोजिम पुर्याउनु पर्ने रित नपुर्याई कारोबार गरेको वा राख्नुपर्ने लेखा नराखेको तथा अनियमित वा बेमनासिब तरिकाले आर्थिक कारोबार गरेको भने लेखा परीक्षण गर्दा औल्याएको कारोबार बिरुजु हो।
2: भेरी खबरमा अब विदेशको खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दुई दिने चीन भ्रमण सम्पन्न भएको छ। बेजिङमा दुई दिनको बैठकपछि ट्रम्प आज वाशिङटन प्रस्थान गर्नुभएको बीबीसीले जनाएको छ। ट्रम्पले चिनिया राष्ट्रपति शी जिनपिङसँगको आफ्नो वार्तालाई अत्यन्त सफल, विश्वव्यापी रूपमा चर्चा भएको र अविस्मरणीय भनेर वर्णन गर्नुभएको छ। चिनिया संचार माध्यमका अनुसार शी जिनपिङले यो भ्रमणलाई ऐतिहासिक र कोसे ढुङ्गा भन्नुभएको छ। यद्यपि दुई देशहरूबीच कुनै ठूलो व्यापार सम्झौता वा नयाँ सम्झौता घोषणा भएको छैन। ट्रम्पले यात्राका क्रममा संचार माध्यमसँग कुरा गर्न सक्ने र बैठकको बारेमा थप विवरणहरू खुल्न सक्ने खबरहरूमा जनाइएको छ।
1: भेरी खबरमा अब केही खेल खबर। राष्ट्रिय खेलकुद परिषद राखेपले अखिल नेपाल फुटबल संघ इन्फामाथिको निलम्बन फुकुवा गरेको छ। राखेपले आज निशर्त इन्फामाथिको निलम्बन फुकुवा गरेको इन्फाका प्रवक्ता सुरेश शाहले बताउनुभयो। शिक्षा तथा खेलकुद मन्त्री सुस्मित पोखरेलले राखेपका सदस्य सचिव रामचरित्र मोहता तथा इन्फाका पदाधिकारी सहितको बैठकले निलम्बनको निर्णय फिर्ति गर्ने लिने निर्णय गरेको हो। यसअघि स्वीकृति बिना नै चुनाव गर्न लागेको भन्दै राखेपले गएको सहित 12 गते इन्फालाई 3 महिनाका लागि निलम्बन गरेको थियो। निलम्बनपछि इन्फा नेतृत्वले चैत्र 13 गतेका लागि तय भएको चुनाव स्थगित भएको थियो। इन्फामाथिको निलम्बन फिर्ता लिन अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफा र एसियाली फुटबल महासंघ एफसीले पनि राखेपलाई आग्रह गरेका थिए।
2: र इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा मुम्बई इण्डियन्सले पंजाब किंग्सलाई हराएको छ। मुम्बई 6 विकेटले विजय भएको हो। हिजो बेलुकी धर्मशालामा टस हारेर ब्याटिङ गरेको पंजाबले 8 विकेट गुमाएर 200 रन बनाएको हो। आईपीएल क्रिकेटमा आज बेलुका 7:45 लखनऊ सुपर जायन्ट्स र चेन्नई सुपर किंग्स खेल्दैछन्।
1: खेल खबरसँगै साँझको भेरी खबर सकियो। बिदा हुन गएसम्मका मुख्य मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
2: प्रणालीको एसईई नतिजामा केही सुधार। 3 वर्षमै मुगुको नतिजामा प्रगति हुँदा दैलेख भने कमजोर।
1: सल्यानको कालीमाटी सात कौडा दक्ष नित्रलाल सुना धरनामा सड़क स्तर उन्नति गर्न पटक पटक माग गर्दा पनि सुनवाई नभएको गुनासो।
2: कालीकोटको सेराबाडामा 420 मेगावाटको जलविद्युत आयोजना निर्माण शुरू, झण्डै 70 अर्ब लाग्ने अनुमान।
1: कर्णालीमा सामी दुर्घटना बीमा कार्यक्रम निरन्तरता, 16 लाख नागरिक लाभान्वित।
2: र नेपाल फुटबल संघ एन्फामाथिको निलम्बन फुकुवा। आईपीएल क्रिकेटमा आज लखनऊ र चेन्नई खेल्ने। अवस्थ तपाईँ हाम्रो भेट अब भोलि बिहानको भेरी खबरमा हुनेछ। त्यतिन्जेलसम्मको लागि साँझको भेरी खबरबाट समाचार कक्षका सम्पूर्ण सहकर्मी सहित ढिलु रावत र टेकराज केसी बिदा हुन्छौ। नमस्कार।
3: यो हो रेडियो टाइगर 90.2 मेगाहर्ज।
4: रेडियो टाइगर स्टुडियो टाइम। यति बेला साँझको 7 बजेको छ।
5: खुसीको खबर। प्रतिमा प्लास्टिक एन्ड ट्रेडर्स नयाँ व्यवस्थापनका साथ पुरानो ठाउँदेखि किसान एग्रो नजिकै सरेको सहर्ष जानकारी गराउँदछौ। हाम्रो यहाँ भान्सामा परेको नि सम्पूर्ण किसिमका सामानहरू उपलब्ध छन्। काँस, तामाका भाँडाहरू, कुर्सी, टेबल, ड्रम, जार्किन लगायत प्लास्टिकका सामानहरू पाइनुका साथै सम्पूर्ण किसिमका भाँडाहरू सुपथ मूल्यमा चाहिएमा हामीलाई सम्झनुहोस्। प्रोपराइटर सरस्वती शर्मा, सम्पर्क नम्बर 98589453। प्रतिमा प्लास्टिक एन्ड ट्रेडर्स, गुलरिया रोड, किसान एग्रो नजिकै भुरीगाउँ बजार, बर्दिया।
6: हजुरहरू नयाँ घर बनाउँदै हुनुहुन्छ वा तलाथप गर्दै हुनुहुन्छ, याद राख्नुहोस्, वाटर प्रुफिङ सही समयमा नगरेपछि सिपेज ड्याम्पनेस वा क्र्याक देखिन सक्छ, अथवा छतको सरियाहरूमा खिया लागेर बिग्रने वा करेन्ट लाग्ने समस्या बढ्न सक्छ। त्यसैले सही समयमा नै वाटर प्रुफिङ गरेर ढुक्क हुनुहोस्। बर्दियामा नै पहिलो पटक लामा वाटर प्रुफिङ सोलुसन एन्ड सप्लायर ठाकुरबाबा नगरपालिका एक भुरीगाउँ नयाँ बस पार्कले दक्ष प्राविधिकबाट सुपथ मूल्यमा काम गरिरहेको छ। हाम्रो यहाँ पुरानो घर, बाथरूम र साइको र जस्ता पाताबाट पनि पानी चुहिने समस्याको समाधान गरिन्छ, याद राख्नुहोस्। लामा वाटर प्रुफिङ सोलुसन एन्ड सप्लायर्सलाई एकपटक अवश्य सम्झनुहोस्। प्रोपराइटर सोमराज लामा, सम्पर्क मोबाइल नम्बर 98124141116। फेरि सुन्नुहोस् है, 98124141116। लामा वाटर प्रुफिङ सोलुसन एन्ड सप्लायर्स, ठाकुरबाबा नगरपालिका एक भुरीगाउँ नयाँ बस पार्क, वर्दिया।
7: ए नानी, कता हिँड्यौ बा? आज भोलि त हात बिहार पनि गतिलो हुन छाड्यो, बिरामी पनि खुबै हुन थाल्यो, गाह्रो पो भयो त बा।
8: ल काका, किन चिन्ता गर्नु भएको? घर सञ्चालित स्टोर छ नि।
9: हो, अब चिन्ता छोड्नुहोस्। तपाईँको भान्सालाई शुद्ध र विषादी रहित बनाउनका लागि आएको छ घर संसारी स्टोर। अर्ग्यानिक र विषादी रहित खाद्यान्नका लागि सम्झिनै पर्ने गन्तव्य घर संसारी स्टोर। तपाईँको स्वास्थ्य आवश्यकतालाई ध्यानमा राख्दै दैनिक रूपमा भान्सामा प्रयोग हुने खाद्य सामग्रीहरू विषादी रहित बनाउन घर संसार स्टोरले ल्याएको छ अर्ग्यानिक विषादी रहित खाद्यान्नहरू। पहाड़ी तथा रैथाने गेडागुडी दालहरू, शुद्ध र ताजा कोदो र फापरको पिठो, जुम्ली, मार्ची र स्थानीय अनधि चामल, घरमै तयार गरिएको शुद्ध घिउ र मह, रैथाने बासमादार, काला नमक चामल लगायत अन्य विभिन्न स्थानीय कृषि उपजहरू। थप जानकारीका लागि प्रोपराइटर राधा रिजाल 98699771777। घर संसार स्टोर, रेडियो टाइगर भएको भवन, ठाकुरबाबा नगरपालिका एक, भुरीगाउँ, बर्दिया।
4: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्जन सधैँ बाजुछ।

0: राम राम ओ नमस्कार रेडियो कार्यक्रम हमार खेती हमार कृषि में राम बहादुर थारू संग अंजना चौधरी के स्वागत बा। नेपाल कृषि अनुसन्धान परिषद राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्र संगठित समन्वयमा रेडियो टाइगर बर्दियासी उत्पादन गर्ल कृषि विशेष रेडियो कार्यक्रम हमार खेती हमार कृषिमा कृषि प्रविधि संगे सम्बन्धित मेरमेरिक जानकारी कृषक मुकनसम्म पुगाइकलाक ओ कृषक मुक्र कर्ती ऐलक खेती प्रणालीमा आयल समस्या प्रश्न जिज्ञासा कृषक मुकनके आशा अपेक्षा गुनासो ओ सुझाव सुनके मेरमेरिक जानकारी देहना उद्देश्य से यी कार्यक्रम सञ्चालन कैगिलक हो।
1: यी कार्यक्रम महिनामा दिउँसो हरेक महिनाको 1 गते ओ 15 गते सन्झ 7 बजे से रेडियो टाइगर 99.2 MHz बर्दिया ओ उस्तक अनलाइन मा tigerkhabar.com मोबाइल एप्लिकेशन हाम्रो पात्रो ओ रेडियो के फेसबुक पेज मा सोथे सुन सक्छै। उस्तक संवाद FM 98.3 MHz ओ अनलाइन मा onlinesambad.com मोबाइल एप्लिकेशन हाम्रो पात्रो ओ रेडियो के फेसबुक पेज मा सोथे सुन सक्ने राति। कार्यक्रम के फेरि प्रसारण बिहान के 7 बजे सोथे सुन सक्ने राति। कार्यक्रम मा राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्र ओ कृषि क्षेत्र से सम्बन्धित विशेषज्ञ उपन संघ कृषक उपन के आशा अपेक्षा ओ गुनासो तथा सुझाव के सम्बोधन एवं कृषि क्षेत्र के मेरमेर जानकारी प्रसारण गरिने बाटो। कृषि तथा पशुपन्छी उपन के उत्पादकत्व ओ उत्पादन वृद्धि कैख कृषक समुदाय के आय आर्जन ओ जीवन स्तर उठा के देशभर के कृषि क्षेत्र के त्योर उत्पादन बढ़ाएकला अनुसंधान मसे विकसित प्रविधि के प्रकाशन प्रसारण ओ अभिलेखीकरण कैख संचार माध्यम के प्रयोग मसे प्रचार प्रसार प्रति कृषक ओ सरकार वाला उपन सम पुगेना काम यी राष्ट्रीय कृषि प्रविधि सूचना केन्द्र के मुख्य उद्देश्य रहल बा।
0: नेपाल कृषि प्रधान देश हो जहाँ ग्रामीण समुदाय की मुख्य आय आर्जन के स्रोत कृषि पेशा रहल बा। एक ओर ग्रामीण आय आर्जन के स्रोत कृषि क्षेत्र भूल बा ओ कृषि सम्बन्धी प्राविधिक ज्ञान सहज और सरल तरीका से पुगैना परम्परागत प्रचार प्रसार के माध्यम ओथा प्रभावकारी निर्देश कैलक अवस्था में नवीनतम प्रविधि मसे प्रचार प्रसार करकलाक आधुनिक तरीका मसे हाली ओ झट्ट सूचना पुगैना सूचना प्रविधि व संचार के माध्यम एकदम उपयोगी हुईना देखमिलक ओर से रेडियो टाइगर संघ के सहकार्य में यी कार्यक्रम प्रसारण हुई।
1: सूचना ओ संचार प्रविधि से कृषक हुकन के आधुनिक खेती प्रणाली में सहज हिसाब से समय में आवश्यक सूचना ज्ञान ओ सिक्के पहुँच कराके उत्पादन वृद्धि करना मदद करना ओ समग्र कृषि विकास में खास भूमिका निर्वाह करल बा। कृषक के खेतबारी में सद्द दिन जसिन कुछ न कुछ प्राविधिक समस्या देखा पर्न हिलक वर्षे वकर समाधान के लाग सूचना ओ संचार प्रविधि के प्रयोग से समय में समस्या के समाधान के उपाय कृषक ओ और सरकार वाला हुकन दिह सकता। आज कार्यक्रम के विषय भाग हो आज कार्यक्रम में पशु स्वास्थ्य वैज्ञानिक एवं प्रमुख राष्ट्रीय पंछी अनुसंधान कार्यक्रम परवानीपुर बारा के डाक्टर अजित कुमार झा से टर्की पालन संबंधी करगिलक बातचीत लेख आयल बाटी। डाक्टर स्वागत है कार्यक्रम में।
2: धन्यवाद। अब शुरू में परिचयात्मक प्रश्न तर्फ बात म जोड़ टर्की पालन भनेको के हो नेपालमा यसको संभावना कस्तो देख्नुहुन्छ डाक्टर?
3: टर्की पालन चाहिँ यसलाई एउटा ठुलो चरा हुन्छ होइन अनि टर्की पालन भनेको यो कुखुरा जस्तै गरी पाल्ने हो अलिकति ठाउँ अलिक बढी चाहिन्छ यसलाई भोरासिया सिटर भन्छौँ हामी अलिकति बढी खाने पन्छी हो र यो यसको सम्भावना नेपालमा एकदम बढी छ अहिले चाहिँ खस्टाउँदै गइरहेछ। लगभग 2001 पहिलोचोटि राष्ट्रिय त्यो परवानीपुरले फार्मले अन्डा ल्याएर भारतबाट सुरुवात गरेको हो र त्यसपछि यसको प्रचार प्रसार पनि भयो र अहिले चाहिँ कृषकहरूले एकदमै रुचाएका एउटा चरा हो र यो चाहिँ यसमा चाहिँ पोषण तत्त्वहरू एकदम राम्रो भएको कारणले यो चाहिँ अलि बढी नै प्रचलनमा चाहिँ छ।
2: टर्की पालन अन्य कुखुरा पालन भन्दा चाहिँ कसरी फरक छ के फरक छ जस्तो लाग्छ?
3: अब कुखुरा भन्दा मुख्य फरक के हो भने यो अलिकति बढी टाइममा जस्तै कुखुरा तपाईँको 6 महिनामा अन्डा दिन्छ भने टर्कीले 9 महिनापछि मात्रै अन्डा दिने हुन्छ। कुखुरा भन्दा अन्डा पनि कम पार्छ तर अन्डा ठुलो हुन्छ। तर यसमा राम्रो गुण के छ भने टर्की एउटा टर्की हजुरको 9-10 केजीसम्म हुन्छ त्यसले गर्दा र यसमा बोसोको मात्रा एकदमै कम हुन्छ प्रोटिनको मात्रा पनि कुखुरा भन्दा बढी हुन्छ। यो कारणहरूले गर्दा टर्की कुखुरा भन्दा राम्रो नराम्रो नराम्रो कुरामा पनि नजाउँ किनभने पैसाको कुरा पनि आउँछ। टर्की पाल्न अलिकति कस्टको हिसाबले अलिकति बढी मूल्यमा पाल्नुपर्ने हुन्छ, बढी पैसा भए अथवा अलिकति लागत मूल्य बढी पर्छ, कुखुरामा अलिकति कम लागत भए पनि हुन्छ। तर यो पोषणको हिसाबले अथवा बाख्रा पालनसँग कम्पेयर गर्नुभयो भने यो 10 किलो 9 किलोसम्म एउटा पन्छीका जात र व्हाइट मिट खाने मान्छेहरूको लागि एकदमै एउटा वरदानकै जस्तो हो। यसलाई किङ अफ मिट भन्छौँ टर्कीलाई। र टर्कीको मासु यो कोलेस्ट्रोल बढी भएका अथवा अन्य हेल्थ रिलेटेड यो हार्ट डिजिजहरू होइन मुटुको समस्या हुने मान्छेहरूलाई रातो मासु नखाने व्यक्तिहरूले पनि टर्कीको मासु मजाले खान सक्नुहुन्छ। त्यो आधारमा टर्कीलाई चाहिँ राम्रोसँग प्रमोट हामीले गर्नुपर्छ।
2: अब अलिकति टर्की पालन सुरु गर्ने तरिकाका विषयमा चर्चा गरौँ। टर्की पालन सुरु गर्न चाहने किसानहरूले सबैभन्दा पहिला चाहिँ के कुरामा ध्यान दिनुपर्छ?
3: सबभन्दा पहिला त टर्कीको चल्लाको मूल्य अलिकति बढी पर्छ। कुखुराको चल्ला हजुरको 70 रुपियाँ 80 रुपियाँमा अहिलेको सन्दर्भमा दुई उद्देश्य कुखुराहरूको चल्ला 100 रुपियाँको भित्रमा आउँछ भने टर्की चल्ला अलिकति अब सरकारी रेट नै 250 जति छ भनेपछि अलिकति 250-300 अथवा यो हाराहारीमा पर्छ। चल्ला अलिकति कस्टली छ। अर्को कुरा, चल्ला पाउने स्रोतहरू पनि कम छन्, त्यसले गर्दा पाउने कहाँबाट त्यो अलिकति सरकारी निकायहरूसँग पनि समन्वय गरेर अथवा आफ्नो पशु सेवा विज्ञ केन्द्र नजिकको त्यहाँबाट पत्ता लगाएर चाहिँ टर्कीको चल्ला कहाँ पाउने यो स्रोतहरू खोजी गरेर चल्लाहरू पाउने एउटा एउटा गाह्रो छ, त्यसमा ध्यान दिनुपर्ने हुन्छ। अर्को चाहिँ खोरको चाहिँ बनावट चाहिँ कुखुराको खोर जस्तै भए पनि यसलाई चाहिँ अलिकति हाइट बढी चाहिन्छ, किनभने टर्की अलिकति ठुला हुन्छन् र को हाइट अलिकति बढी गर्नुपर्छ। एयर चाहिँ राम्रोसँग छिर्ने, हावाको बहाव चाहिँ राम्रो हुनुपर्ने ठाउँ, अलिकति चिसो ठाउँ, शीतल ठाउँहरू हुनु पर्यो, त्यो कुराहरूमा ध्यान दिनुपर्छ। तेस्रो कुरा चाहिँ यसले दाना पनि बढी खाने हुनाले अब दाना चाहिँ खपत बढी हुन्छ। यसमा एउटा कुखुरालाई हजुरको 100 ग्रामले पुग्छ भने, वयस्क कुखुरालाई 100 ग्राम दानाले पुग्छ एक दिनमा भने, टर्कीलाई चाहिँ 250-300 ग्राम चाहिन्छ एक दिनमा। त्यसले गर्दा यो एकदम वेट पनि तपाईँको बढी हुने तर दाना पनि बढी खाने, यी कुराहरूमा ध्यान दिएर चाहिँ कृषकहरूले गर्न सक्नुहुन्छ।
2: जस्तो टर्की पालनका लागि उपयुक्त स्थान र वातावरण कस्तो हुनुपर्छ तपाईँ सर?
3: यो कुखुरा जुन वातावरणमा हुन्छ, हामीले नेपालको हरेक ठाउँमा कुखुरा पाल्न सक्छौँ। धेरै लो टेम्परेचर गयो भने पनि गाह्रो छ कुखुरा पालन पनि, कुखुरामा पनि धेरै टेम्परेचर कम आयो भने समस्या हुने गर्छ। बढी टेम्परेचर गयो भने जस्तै अब 38-39 डिग्री अब तराईतिर, त्यसमा पनि टर्कीलाई र कुखुरालाई पनि समस्या हुन्छ। वातावरण भनेको कुखुरा जस्तै हो, जुन ठाउँमा कुखुरा पालिन्छ त्यो ठाउँमा टर्की पाल्न सकिन्छ। तर ध्यान के दिनुपर्छ, टर्की वयस्क हुँदै जाँदाखेरि यसलाई अक्सिजन बढी चाहिन्छ कुखुरा भन्दा, र यसलाई चाहिँ टेम्परेचर एकदम बढी भयो भने सडन मोर्टालिटीहरू, मर्ने मृत्यु दरहरू अलिकति बढ्न सक्छ। त्यसले गर्दा अलिकति ध्यानपूर्वक नै पाल्नुपर्छ। टर्की पालन कुखुरा भन्दा अलिक सेन्सिटिभ छ, त्यसले गर्दा अब जस्तै छाया भएको ठाउँ अथवा करेसा बारीहरू लगाएर खासहरू लगाएर पालन गर्यो भने हामीले 20% दानाको कस्ट पनि कम गर्न सक्छौँ। यी कुराहरूमा ध्यान चाहिँ दिन एकदम आवश्यक छ।
2: एउटा सानो व्यवसायिक फर्म सुरु गर्नका लागि कति कति लगानी आवश्यक पर्ला?
3: हामीले त यहाँ राष्ट्रिय पन्छी अनुसन्धान कार्यक्रमले चाहिँ परवानीपुरले यो 10-5 वटा टर्की पनि दिने गर्छ कृषकहरूलाई। सुरुवातमा कसैले सुरु गर्न खोज्नुहुन्छ भने मेरो विचारमा 20 वटा भन्दा बढीमा जानुहुन्छ पहिलो वर्ष, 20-25 वटा सुरु गरेर, अनि त्यसपछि बिस्तारै त्यसको मार्केटिङको पनि समस्या छ। कुखुरा जस्तो च्यानल मार्केट छैन, होइन, कसैले उठाइदिन्छ त्यो थाहा छ। टर्कीमा अलिकति नयाँ ठाउँमा गर्यो भने प्रचार प्रसार पनि छैन, धेरैजनाले त हेर्नु पनि भएको छैन होला टर्की। त्यसले गर्दा टर्की पाल्दाखेरि त्यसको चाहिँ बजारीकरण कसरी गर्ने त्यसमा चाहिँ ध्यान दिनुपर्छ पहिलो कुरा। अर्को कुरा, यो जनचेतना पनि फैलाउनु पर्छ टर्की पाल्नुको, कसैले भन्ने यो यस्तो टाइपको रहेछ, यसले यसमा फ्याट कम रहेछ, कोलेस्ट्रोल अलिक कम छ, त्यो कुराहरू फैलाउनु पर्छ। र यो सुरुवात गर्दाखेरि 20-25 वटा अथवा 100 वटा सुरुवात गर्यो भने लगभग हामी 100 वटाको हिसाब गर्यो भने 2.5-3 लाख जति खर्च लाग्छ यो वयस्क हुँदासम्म। र यो किनभने दाना नै तपाईँको 6 महिनामा लगभग 35 किलो जति दाना खान्छ यसले, यो दानाले अलिकति बढी हुन्छ, चल्लाको मूल्य पनि बढी छ। र खोर बनाउनेदेखि लिएर खोरमा 50-60 हजार अहिले नर्मल खोर हामी भन्छौँ बनाउन, त्यस्तो हाई फाई खोर पनि नबनाउने, सिम्पल रूपमा खोर बनाएर एउटा गर्यो भने एक सेक्टरलाई हजुरको खोप, किनभने खोर त 20 वटाको लागि बनाउनु अथवा 50 वटाको लागि बनाउनु अलिकति मात्रै फरक हुन्छ। त्यसले गर्दा खोर अलिकति लामै बनाउने, 100 वटा हिसाबले बनाउने, तर 20-25 वटाबाट सुरु गरेर बिस्तारै अर्को वर्ष चाहिँ बढाउने त्यो नीति लियो भने लगभग 2-2.5 लाखमा तपाईँको काम सुरु गर्न सकिन्छ। र यसबाट पहिलो वर्षमै आमदानी हजुरको यो सरदर हिसाब गर्दाखेरि 2-2.5 लाख छ भने 3-3.5 सम्म आमदानी गर्न सकिन्छ।
2: अब अलिकति रोग तथा स्वास्थ्य व्यवस्थापनको प्रसङ्गलाई जोडौं, टर्कीमा देखिने प्रमुख रोगहरू चाहिँ के हुन्, कस्ता खालका रोगहरू देखिन्छन्?
3: यो एकदमै राम्रो प्रश्न छ। यसमा टर्की चाहिँ हामीले एउटा कुरा के बुझ्नु पर्यो भने यो मेलिया ग्रिडी गेलोपोभा भन्छौँ यसको चाहिँ जुलोजिकल नाम, र यो दुई टाइपको नेपालमा देखिन्छ। एउटा चाहिँ व्हाइट हुन्छ, सेतो हुन्छ, ब्रड ब्रेस्टेड व्हाइट भन्छ त्यसलाई, एउटा चाहिँ कालो टाइपको हुन्छ, ब्रड ब्रेस्टेड ब्राउन भन्छ। यो दुई टाइपको टर्कीहरू छन् नेपालमा, व्यावसायिक रूपमा पाल्नु भएको छ कतिजना कृषकले। दुवै टाइपको टर्की पालन तरिका चाहिँ उयो रोग एउटा के छ भने यसमा केही रोगहरू प्रमुख नै छ। सबभन्दा पहिला चाहिँ टर्कीमा जुकाको समस्याहरू बढी हुन्छ, किनभने यसलाई हामीले दाना पनि खुवाउनु भन्छौँ, त्यसले गर्दा दाना सरी घाँस पनि खुवाउनु भन्छौँ। घाँस खुवायो भने त्यहाँबाट जुकाका अण्डाहरू पेटमा जान सक्छ र जुकाहरू पर्ने सम्भावना हुन्छ। त्यसले गर्दा प्रत्येक वयस्क भएपछि 2 महिनाको टर्की भइसकेपछि प्रत्येक महिना एकचोटि जुकाको दबाई चाहिँ प्राविधिक सल्लाहले त्यो गर्नुपर्छ एउटा कुरा। अर्को चाहिँ एउटा ब्ल्याक हेड डिजिज भन्ने हुन्छ, त्यो प्रोटोजोआको माध्यमबाट आउने हो र यो चाहिँ कुखुरा र टर्की जहाँ सँगै छ त्यहाँ आउने सम्भावना बढी हुन्छ। कसैले कुखुरा र टर्की सँगै पाल्नुहुन्छ त्यसमा चाहिँ ब्ल्याक हेड डिजिज एकदमै प्रबल छ, त्यसले गर्दा त्यो एउटा ध्यान दिनुपर्ने हुन्छ। अर्को अन्य रोगहरू जस्तै रानीखेत रोग भयो, फल कोलेरा भयो अथवा बर्ड फ्लू नै भयो, यस्ताहरू अब कुखुरा र टर्कीमा लगभग उही हो। टर्की ठुलो भएको कारणले यसको भाले र पोथीमा भाले एकदमै ठुलो हुने, पोथी एकदम 50% कम हुने सम्भावना हुन्छ। त्यो गर्दाखेरि भाले भाले जुध्ने सम्भावना चाहिँ बढी हुन्छ, जुधेर एकअर्कालाई मार्छ, यसमा चाहिँ ध्यान दिनुपर्छ। र फल पक्स, यो पक्स रोग पनि एकदमै टर्कीमा बढी हुने सम्भावना हुन्छ, त्यसले गर्दा पक्सको भ्याक्सिन खोपहरू सही समयमा लगाउने, अनि जुधिरहेछ भने धेरै जस्तै 5 वटा पोथीलाई एउटा टर्की भए पुग्छ भनेपछि त्यो अनुसार मात्रै टर्कीहरू राख्नुपर्छ, भालेहरू राख्नुपर्छ। भाले बढी राख्नुभयो भने एकअर्कालाई जुधेर मार्ने सम्भावना हुन्छ। र जुकाको समस्याहरू हुन्छ, यी 3-4 वटा मुख्य रूपमा कन्ट्रोल गर्न सक्यो भने एकदम सहजै टर्की पाल्न सकिन्छ।
2: जस्तो अब खोप तथा औषधिको व्यवस्थापनका लागि चाहिँ किसानहरूले ध्यान दिनुपर्ने कुराहरू के हुन सक्छन्? रोगै लाग्न नदिन किसानले अप्नाउनु पर्ने सावधानीहरू चाहिँ के हुन सक्लान डाक्टर सर?
3: हजुर, अब यसमा चाहिँ कृषकले जसले चाहिँ यसमा इन्ट्रेस्ट लिनुहुन्छ अथवा कुखुरा पाल्नुहुन्छ उहाँहरूलाई एउटा के छ भने भ्याक्सिनको सिड्युल चाहिँ फलो, खोपको तालिका यो चाहिँ अनिवार्य रूपमा फलो गर्नुपर्छ। खोप भनेको लगाउनै पर्ने र बाध्यकारी अवस्थामा त्यो चाहिँ छुटाउनु हुनु, जस्तै रानी खेत गम्ब्रोको खोप हामी दिन्छौँ जुन कुखुरालाई, त्यो चाहिँ टर्कीमा पनि दिन आवश्यक छ। टर्कीमा एउटा कुखुरामा पनि फलपक्स दिन्छ, कुखुरामा अलिकति नदिए पनि अब हुनसक्छ लागेन भने ठिक छ, तर टर्कीमा चाहिँ फलपक्स एकदम बढी लाग हुनाले फलपक्स चाहिँ 5 हप्तामा चाहिँ दिनै पर्छ र यो पखेटामा दिइन्छ, त्यसले गर्दा प्राविधिकको सहयोगबाट फलपक्स चाहिँ खोप दिनुपर्छ। अन्य भाइरस र ब्याक्टेरिया आउने भनेको, रोग आउने भनेको हाम्रो आवत जावत र अन्य मान्छेहरूको आवत जावत, वाइल्ड बर्डहरू जुन चराचुरुङ्गी हुन्छ त्यहाँबाट आउने हो, त्यसले गर्दा जैविक सुरक्षामा एकदमै ध्यान दिनुपर्छ। अब जैविक सुरक्षा भनेको कृषकहरूलाई हामी सबैलाई थाहा छ तर हामीले फलो गर्दैनौँ, त्यसले गर्दा जैविक सुरक्षा यदि 10 वटा कुखुरा 10 वटा टर्की पाले पनि 100 वटा पाले पनि जैविक सुरक्षा एकदमै कडाइका साथ लागू गर्नुपर्छ। यी महत्वपूर्ण कुरा हो, जस्तै चुना छर्ने, हजुरको बीचबीचमा डिसइन्फेक्टेन्टहरू गर्ने, त्यसपछि चोभेर हाम्रो हामी भित्र जाँदाखेरि अलिकति अर्कै लुगा चेन्ज गरेर जाने, बजारबाट आएपछि तुरुन्तै नजाने, टर्कीलाई खोल्दाखेरि बाहिरी चराहरूको सम्पर्कमा नआउन दिने, त्यसपछि खोरको वरिपरि चाहिँ चराचुरुङ्गी अथवा मुसाहरू छिर्न नदिने वातावरण बनाउनु पर्यो, दाना स्वच्छ दिनु पर्यो, दाना कुहिएको दाना अथवा ढुसी परेका दानाहरू दिनु भएन, पानी सफा दिनु पर्यो, हामीले खाने पानी भन्दा पनि उनीहरूलाई एकदमै राम्रो पानी दिनु पर्यो, यी कुराहरू चाहिँ एकदमै महत्वपूर्ण हुन्छ।
2: अब तपाईँले त टर्कीको उत्पादनदेखि लिएर बजारीकरणसम्मको पक्षलाई राम्रोसँग नजिकबाट निहालिरहनु भएको छ, टर्कीको मासु र अन्डाको बजारको अवस्था चाहिँ नेपालमा कस्तो देख्नु भएको छ?
3: यसमा चाहिँ हामीले प्रयासहरू पनि धेरै गरेका छौँ, त्यसले गर्दा केही प्रभाव त परेको छ। तर के छ भने कृषकहरूको मेन के छ भने एउटा चल्लान नपाउने, त्यसले गर्दा चल्लान नपाएपछि एकलट गर्नुहुन्छ अनि कसैलाई थाहा हुन्छ त्यहाँ टर्की पाइन्छ, फेरि अर्कोचोटि जाँदा टर्की हुँदैन, त्यसले गर्दा मार्केट यसरी बिग्रिन्छ एउटा कुरा। यो एउटा ठुलो समस्या हो। अर्को एउटा चाहिँ स्थानीय तहबाट नै यी कुराहरूमा अलिकति जोड दिनुपर्छ। स्थानीय स्तरमा नै ल टर्कीको मासु कहाँ पाइन्छ भन्ने कुरा एउटा प्रचार प्रसार जरुरी छ। अर्को कुरा टर्की एकचोटि पालिसकेपछि त्यहाँ चाहिँ टर्की सधैँ हुने वातावरण हुनु पर्यो। यसको लागि के गर्न सकिन्छ भने एक लोटको टर्की हजुरले अब जस्तै छ सात महिनामा टर्की तयार हुन्छ त्यति त्यो हिसाबले हजुरले दुई लट तीन लट टर्की पाल्नु पर्यो। जस्तै एक लट मैले बिसवटाको राखेँ, फेरि दुई महिनापछि त्यसलाई ल्याएर फेरि राखेँ, फेरि दुई महिनापछि राखेँ, त्यति गऱ्यो भने कन्टिन्यू

0: भन्ने कुराहरू हुन्छ। सरकारले सबै किसानलाई समान रूपमा हेर्छ, त्यसले गर्दा कुनै एउटा प्रोपर ठाउँमा एकजना किसानले गर्नुभएको छ त्यो त्यसलाई चाहिँ सपोर्ट गर्ने भनेको स्थानीय तह हो। त्यसले गर्दा स्थानीय तहमा भएका जो निकायहरू हुनुहुन्छ उहाँहरूसँग समन्वय गरेर फारम दर्ता गराएर राम्रोसँग गर्नुभयो भने उहाँहरूलाई सपोर्ट हुन्छ। अर्को कुरा, टर्की पाल्नुभन्दा अगाडि फार्म दर्ता गरेर हजुरको ह्याचरी सम्म पनि जानुपर्ने अवस्था हुन्छ। ह्याचरी सानो ह्याचरी लिएर पनि आफैले त्यसलाई उत्पादन गर्ने र कन्टिन्यू सप्लाई गर्यो भने त्यहाँबाट राम्रो एकदम राम्रो धेरै राम्रो आमदानी गर्न सकिन्छ। यो चाहिँ प्रष्ट छ। तर सरकारी स्तरमा त्यस्तो देशव्यापी स्तरमा त्यस्तो टर्कीमै यो सहयोग भनेर त छैन, तर स्थानीय तहहरूमा कहीँ कहीँ चाहिँ यो सहयोगहरू भइरहेको अवस्था छ। अर्को एउटा कुरा यसमा के थप गरौँ भने नेपाल कृषि अनुसन्धान परिषदले दुईटा मेन जस्तै एउटा चाहिँ तरहराको फार्म र राष्ट्रिय पक्षी अनुसन्धान कार्यक्रम चाहिँ परवानीपुर यो बारा र तरहरा यहाँ चाहिँ टर्कीको उत्पादन हुन्छ र टर्कीको चल्ला उत्पादन गरेर यो चाहिँ देशभरि हामी त गर्न सक्दैनौँ। त्यसले गर्दा केही स्रोत केन्द्रहरू पनि हामी बनाएका छौँ प्राइभेट रूपमा, त्यस्ता स्रोत केन्द्रहरू विस्तार पनि हामी गर्न खोजिरहेछौँ। त्यसले गर्दा हामीसँग समन्वय गरेर कृषकहरूले जान चाहनुहुन्छ भने हामीले सुलभ रेटमा चल्ला चाहिँ उपलब्ध गराउन सक्छौँ। तर चल्लाको डिमाण्ड एकदम अत्यधिक भएको कारणले त्यही हो, 10-15 चल्ला 20 चल्ला एकजना कृषकलाई हामी दिन सक्छौँ। टाढालाई अलिकति त्यो गाह्रै हुन्छ म्यानेज गर्न, तर लोकल ठाउँ ठाउँमा टर्कीको उत्पादन कृषकहरूले के भन्छ प्राइभेट फर्महरूले पनि गरिराख्नु भएको छ। यसरी समन्वय गरेर हामी जान सक्छौँ अगाडि।
1: नेपालमा टर्की पालनको भविष्यलाई चाहिँ यहाँले कसरी हेरिरहनु भएको छ, कस्तो देख्नु भएको छ बजारको अवस्था?
0: जुन किसिमको हाम्रो खानपान र दिनचर्या अहिले चलिरहेछ, हामी सबै चाहिँ मुटु रोग र कोलेस्ट्रोल को समस्याले ग्रसित चाहिँ हुने दिनमा अझ बढी सम्भावना चाहिँ छ। त्यसले गर्दा यो रेड मिट भन्दा व्हाइट मिट एकदमै प्रिफर गर्नुपर्छ। चराको मासु भनेको व्हाइट मिट हुन्छ र त्यसमा पनि टर्कीको मैले भन्ने राजा मासुको राजा भन्ने हुन्छ र विदेशमा पनि अस्ट्रेलिया अमेरिकातिर विदेशमा चाहिँ टर्कीको मासु एकदम बढी प्रचलित छ र यो क्रिस्चियनहरूले खास गरी यसलाई क्रिसमस बर्ड पनि भन्छ, त्यसले क्रिस्चियनहरूले एकदमै बढी मन पराउनुहुन्छ यसलाई र हाम्रो नेपालमा पनि यसको भविष्य एकदमै बढी छ। तर यसमा चाहिँ अझ सरकारले र कृषकले अथवा पिपिपी भन्छौँ पब्लिक प्राइभेट पार्टनरसिप, यो पार्टनरसिपले मिलेर यदि हामीले अलिकति गर्यो पुस गर्यो भने यो शारीरिक दृष्टिको शरीरको हिसाबले पनि हाम्रो स्वास्थ्यको हिसाबले पनि र कम कस्टमा पाल्ने हुनाले यसलाई चाहिँ घाँस खुवाएर पनि पाल्ने हुनाले यसलाई यसको सम्भावना एकदम प्रबल एकदम राम्रो रहेछ।
1: अन्त्यमा टर्की पालन सुरु गर्न चाहने किसानहरूलाई यहाँले दिने सल्लाह सुझाव चाहिँ के हुन्छ?
0: म जो पनि कृषक यो कुखुरा अथवा टर्की अथवा पन्छीजन्य काम गर्दै हुनुहुन्छ उहाँहरूलाई आफ्नो स्वास्थ्यको ख्याल गर्दै पन्छीहरूको स्वास्थ्यलाई पनि एकदमै बढी महत्वपूर्ण हुन्छ। त्यसले गर्दा त्यो चाहिँ खोप तालिका र त्यसको जैविक सुरक्षाका विधिहरू अपनाउन एकदमै प्रोत्साहन गर्छु। अर्को यहाँ महत्वपूर्ण कुरा के छ, यहाँको गाउँ ठाउँमा भएका स्थानीय तहहरूलाई जानकारी दिएर काम गर्नुभयो भने उहाँहरूले तपाईँलाई सपोर्ट गर्नुहुन्छ, किनभने उहाँहरू हामी भनेको तपाईँकै लागि यहाँ बसिरहेको छ। त्यसले गर्दा समन्वय जरुरी छ। र तेस्रो कुरा, यो टर्की पाल्दाखेरि सुरुवातको 4 हप्ता एकदमै महत्वपूर्ण हुन्छ। चल्ला हामी ल्याएपछि चल्लालाई हुर्काउने तरिका चाहिँ सिक्नुपर्छ। ब्रुडिङ तापक्रम राम्रोसँग दिनु भएन भने सुरुकै अवस्थामा मर्न जान्छ। त्यसले गर्दा यसमा जाँदाखेरि यो गर्दाखेरि कुखुरा पनि गर्दाखेरि प्राविधिक सल्लाह अवश्य लिनु होला र यसमा चाहिँ गर्नुभयो भने भविष्य चाहिँ राम्रो छ भन्ने भन्न चाहन्छु।
1: यो महत्वपूर्ण समय र यो संवादका लागि धेरै धन्यवाद।
0: यहाँको पनि टिमलाई, यहाँको सम्पूर्ण टिमलाई मेरो तर्फबाट पनि धन्यवाद र सम्पूर्ण कृषक महानुभावहरूलाई मेरो नमस्कार।
2: अब अपने सुनजीवाटी कृषि विशेष रेडियो कार्यक्रम हमारी खेती हमारी कृषि कार्यक्रम के अंतिम में आशा कलबाटी
3: रेडियो कार्यक्रम हमार खेती हमार कृषि सुन सकल्पा छ। आपन मन मन लागल विचार ओ कृषि खेती के विषय में कोनो प्रश्न ओ जिज्ञासा भी कल से अपने होकर हमन फोन में से कह सकने बाती ओ SMS ईमेल में से फिर लिख सकने बाती। आपन आवाज में विचार ओ प्रश्न धरकला कृषि अनुसंधान परिषद के पैसा निलग्ना फोन नंबर 1135 डेहलक निर्देशन के आधार में रिकॉर्ड कर सकने बाती। वस्तह को रेडियो टाइगर के संपर्क मोबाइल नंबर 9858309161 में फोन कई को रिकॉर्ड कराए ओ टी पाई फे सीखने बाती। वस्तह को रेडियो टाइगर FM@gmail.com ओ

0: यो तपाईँलाई दिशा गर्दा मलद्वारमा दुखाइ हुने, चिलाउने, पोल्ने र रगत आउने जस्ता समस्याहरू भएको छ।
1: आउनुहोस्, माथि उल्लेखित भएका समस्या तपाईँमा पनि छ भने विश्वकै उत्कृष्ट छार सूत्र विधिद्वारा बवासिर, भगन्दर तथा फिसर रोगको सफल उपचार अब चौधरी आयुर्वेद औषधालय नेपालगंजमा 25 वर्षदेखिको अनुभवी डाक्टरहरूबाट पूर्ण रूपले उपचार गरिन्छ।
2: मलद्वारमा हुने रोगको लक्षण: मलद्वारमा चिलाउने, चिरा पर्ने, घाउ आउने, दिशामा रगत देखा पर्ने, दिशा गर्दा दुखाइ हुने।
0: उपचारबाट हुने लाभहरू: रोगबाट सधैँका लागि छुटकारा पाइनुका साथै दैनिक रूपमा कामकाज गर्न अप्ठ्यारो नहुने, साथै कुनै पनि प्रकारको जोखिम नहुने।
2: आयुर्वेदिक उपचार: मृगौला, पत्थरी, मधुमेह, सुगर रोग, छाला सम्बन्धी रोग, महिलामा हुने विभिन्न रोग जस्तै महिनावारीको खराबी, सेतो पानी जाने, पेट सम्बन्धी रोग, पिनास, पुरानो टाउको दुखाई, पुरुषको नपुंग सत्ता, अनुहारमा हुने डन्डीफोर तथा दागहरू आदि रोगको विशेष उपचार गरिन्छ। बिरामी जाँच्ने समय: गर्मीमा बिहान 8 बजेदेखि 11 बजेसम्म, बेलुका 4 बजेदेखि 7 बजेसम्म, जाडो महिनामा बिहान 9 बजेदेखि 12 बजेसम्म र बेलुका 3 बजेदेखि 5:30 बजेसम्म, शनिबार बिहान 9 बजेदेखि 1 बजेसम्म।
1: चौधरी आयुर्वेद औषधालय, जिल्ला प्रशासन, सिडिओ कार्यालयको सामुन्ने, नेपालगंज, बाँके।
0: डाक्टर अनिल कुमार चौधरी, कन्सल्टेन्ट आयुर्वेद विज्ञ, नेपाल सरकारबाट मान्यता प्राप्त एवं परामर्श चिकित्सक। सम्पर्क नम्बर 98480 27590 र 081534328। फेरि सुन्नुहोस् है, 98480 27590।
3: सन्जु, कहाँ हो के यति हतार हतारमा?
4: अन्त कहाँ हुनु नि, नमन सपिङ सेन्टरमा हो।
3: अरे अरे सपना, तिमी कता जान लागे कि?
5: कहाँ हुनु, नमन सपिङ सेन्टरतिर।
3: ए रमेश, पर्ख न, कता हेरेको के?
6: कहाँ रहिनी दिदी, नेपालगञ्जमा पाइने सबको सामान नमन सपिङ सेन्टरमा पा जाए पो मारस है, म फेरि नमन सपिङ सेन्टरमा जाइदु।
3: नै सबैजनाले नमन नमन भन्छ न, के छ र त्यहाँ?
4: के छैन र त्यहाँ? खाद्य तथा किरानाका सामान, कस्मेटिक सामान, दैनिक उपभोग्य सामग्री, होटलका लागि आवश्यक सम्पूर्ण सामान, गिफ्ट, खेलौना र बर्थडेका सामग्री, सजावटका सामग्री, संगीत र खेलकुदका सामग्री, घर र भान्सामा प्रयोग हुने भाँडाकुँडा, स्वदेशी तथा विदेशी चिसो पेय पदार्थ होलसेल तथा फुटकर मूल्यमा पाइन्छ। अनि त्यहाँ नगएर कहाँ जाउँ त सबैजना?
3: प्रोप राइटर दुर्गा प्रसाद खरेल र निशान भण्डारी, सम्पर्क मोबाइल नम्बर 98570 29017 र 98570 35582।
4: नमन सपिङ सेन्टर, ठाकुर बाबा नगरपालिका 1, भुरीगाउँ बजार, बर्दिया, विजय प्लाजा होटलको अगाडि।
7: यो हो तपाईँको आफ्नै रेडियो, रेडियो टाइगर 99.2 मेगाहर्ज।
8: रेडियो टाइगर स्टुडियो टाइम। यति बेला रात्रिको 8 बजेको छ।
0: यस टाइम चेकका साथमा नवजीवन पोलिक्लिनिक एन्ड डायग्नोस्टिक प्राली, भुरीगाउँ बजार, बर्दिया।
9: उन्नत जातका तरकारीका बिउ बिजन, कीटनाशक विषादी र मलखाद ल्याउनु पर्यो।
10: पछि नेपालगञ्ज गुलेरियातिर गएको बेला ल्याउला नि।
9: कहाँ त्यसो भन्नुभएको हजुर? हाम्रै भुरीगाउँ बजारको उही चिर परिचित सृजना एग्रोभेटमा त सबै उन्नत जातका बिउ बिजन, मल, कीटनाशक विषादी पाइन्छ नि।
11: हजुर, तपाईँहरू पनि उन्नत जातका तरकारी एवं विभिन्न जातका खाद्य बालीका बिउ बिजन, मलखाद, कीटनाशक विषादीका साथै कृषि सामग्री सुपथ मूल्यमा किन्नु परेमा हामीलाई सम्झनुहोस्।
12: उन्नत जातका बिउ बिजन, कीटनाशक औषधि, कुखुराका दाना, चल्ला, भाँडाहरू, रासायनिक मलखाद थोक तथा फुटकरमा सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर फडकलाल पन्थी, सिर्जना एग्रोभेट सेन्टर, भुरीगाउँ बजार, मेन चोक, बर्दिया। सम्पर्क मोबाइल नम्बर 98649201111।
13: बाबा, मेरो जन्मदिन पनि आउन लागिसक्यो, केक अर्डर गर्नका लागि कहाँ जाने?
14: अब ढुक्क भएर मनकामना बेकरी एन्ड केक सप, भुरीगाउँमा जाने नि।
15: हामी कहाँ दुध, दही, मही, घिउ, पनिर, छुर्पी, लस्सी, विभिन्न प्रकारका आइसक्रिम, जन्मदिन, वैवाहिक समारोह, वार्षिक उत्सव लगायतका कार्यहरूमा आवश्यक पर्ने केक पाइनुका साथै चिया कफी पनि उपलब्ध छ।
16: अब नयाँ व्यवस्थापनका साथ मनोकामना केकेन बेकरी सब पुरानो ठाउँबाट कञ्चनपुर जाने बाटो एसियन लाइफ इन्सुरेन्सको तल्लो सटरमा सरेको सहर्ष जानकारी गराउँदछौ। प्रोपराइटर सुशील राउत, सम्पर्क नम्बर 9825451207। मनोकामना बेकरी एन्ड केक सब, भुरीगाउँ बजार, बर्दिया।
17: केपी पोली क्लिनिक भुरीगाउँमा काठमाडौँबाट डाक्टर आउने बारे सूचना।
18: इनिजेट 8 गते शुक्रबारको दिन
17: पेट, छाती, सुगर प्रेसर, थाइराइड रोग विशेषज्ञ डाक्टर नवीन रौनिया एवं पाइल्स, फिसर, फिस्टुला विशेषज्ञ डाक्टर प्रभाकर शाहद्वारा बिरामी जाँच, उपचार तथा अपरेशन हुने जानकारी गराउँदछौ। उक्त दिन दम रोगीहरूको लागि फोक्सो सम्बन्धी विशेष जाँच PFT समेत गरिन्छ। स्थान केपी पोली क्लिनिक भुरीगाउँ, बर्दिया।

0: सरकार बक्स पोलिक्लिनिक एन्ड डायग्नोस्टिक प्रणाली
1: हो र त्यहाँ सुविधाहरू के रहेछ त
0: एउटै छाता मुनि विभिन्न सेवाहरू रहेको छ नि जस्तै डाक्टर संकेत रिसाल फिजिसियन एवं पेट तथा कलेजो रोग विशेषज्ञ डाक्टर उर्मिला पराजुली रिसाल स्त्री एवं प्रसूति रोग विशेषज्ञ डाक्टर आरके झा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर दिनेश कुमार चौधरी नाक कान घाँटी एवं टाउको रोग विशेषज्ञ प्रेक्षा सिंह चौधरी एकुपंक्चर पद्धतिबाट ठिक हुने रोगहरू हात खुट्टा नचल्ने मुख बाङ्गो हुने बाथ रोग ढाड दुख्ने मूर्छा पर्ने र नसा सम्बन्धी सबै रोगहरूको उपचार गरिन्छ
1: अङ्कल सेवाहरू
0: नवजात तथा बाल रोग विशेषज्ञ मृगौला तथा मूत्र रोग विशेषज्ञ हाड जोड्नी अर्थोपेडिक सर्जन तथा नसा रोग विशेषज्ञ प्याकेजमा हेल्थ जाँच गर्ने सुविधा पनि रहेको छ प्याथोलोजी भिडियो एक्सरे डिजिटल एक्सरे ईसीजी कानको सुन्ने शक्ति थाहा पाउनको लागि अडियोग्रामका साथै रगत दिशा पिसाब खकार थाइराइड बायोप्सी कल्चरका एवं सबै प्रकारको हार्मोनको जाँच गरिनुको साथै औषधि सुविधा पनि उपलब्ध रहेको छ सम्पर्क फोन नम्बर 081-533-719 98-480-22-229 र 98-605-22-229
1: ये है आपका रेडियो रेडियो टाइगर बर्दिया की आवाज वॉइस ऑफ बर्दिया वॉइस ऑफ बर्दिया

0: बीबीसी नेपाली सेवाको साँझपखबाट पवन राज पौडेलको नमस्कार। आज कार्यक्रममा संविधान संशोधनतर्फ सरकारको पहलप्रति कतिपय जेएनजी प्रतिनिधि असन्तुष्ट, बहसपत्र सम्बन्धी कार्यदलको छलफल अस्वीकार,
1: विषयवस्तु स्पष्ट नभइसकेपछि हामी जान सक्दैन, अनि तीन मिनट भित्रमा कसले कुन बुदामा कुन कुरा राख्ने हो,
0: संविधान संशोधन कार्यदलबारे उठेका प्रश्न कति तर्कसंगत,
2: हरेक पार्टीका आफ्नो विचारहरू हुन्छन् र ती विचारहरूलाई समेट्न ताजा किसिमको चुनाव आयोग जरुरी हुन्छ, जेएनजीले भनेको पनि त्यही हो।
0: वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारी र आफ्नो चीन भ्रमण सफल भएको ट्रम्पको दावी, तर भएन ठूला व्यापारिक सम्झौताको घोषणा। तर सबैभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
3: अशोक दाहालबाट समाचार सुन्नुहोस्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चीन भ्रमण सकेर स्वदेश फर्किएका छन्। चीनसँग व्यापार सम्झौता भएको भनिए पनि त्यसबारे विस्तृतमा खुलाइएको छैन। फर्कने क्रममा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले ताइवानको विषयलाई लिएर चीनसँग द्वन्द्व हुने आफूलाई नलागेको प्रतिक्रिया

0: उनले सीले इरान युद्धमा सहयोग गर्ने बताएका थिए। संवाददाता लरा बिकरको भनाई, वाशिङटनले क्युबाका पूर्व राष्ट्रपति राहुल क्यास्ट्रो विरूद्ध फौजदारी मुद्दा चलाउने प्रक्रिया अघि बढ़ाएको अमेरिकी संचार माध्यमले जनाएका छन्। 94 वर्षका राहुल क्युबाको क्रान्तिका नेता फिडेल क्यास्ट्रोका भाइ हुन्। उनीमाथि 30 वर्ष अघि गैर सैनिक विमान खसालेको आरोपमा हुन लागेको अभियोजन अमेरिकाको अदालतले स्वीकृत गर्न बाँकी छ। एक मानवीय सहायता निकायले प्रयोग गरेको विमानले हवानामा प्रोपोगाण्डाका पर्चा खसालेको र क्युबाको हवाई क्षेत्र उल्लंघन गरेको दावी गरिएको थियो। भारतमा सरकारले सञ्चालन गरेका इन्धन बिक्री केन्द्रहरूले 4 वर्षपछि पहिलो पटक तेल र ग्यासको मूल्य बढ़ाएका छन्। इरान युद्धका कारण विश्वभरि नै तेलको मूल्य र लागत बढेसँगै भारतको विदेशी मुद्रा संचितमा दबाव शुरू भएको छ। विश्वको तेस्रो ठूलो तेल आयातकर्ता भारत पम्पहरूमा तेलको मूल्य बढ़ाउने ठूला अर्थतन्त्रहरू मध्ये अन्तिमतिर पर्छ। इन्धनको मूल्य बढेसँगै ठूलो जनसंख्या भएको भारतमा दैनिक उपभोग्य वस्तुको मूल्य बढ़ने चिन्ता शुरू भएको छ। उत्तर पश्चिमी पाकिस्तानका अधिकारीहरूले एउटा सैनिक पोस्टमा लडाकुहरूले आक्रमण गरेर 8 जनाको ज्यान लिएको बताएका छन्। घटनामा अन्य 35 जना घाइते भएका थिए। अफगानिस्तानको सीमा नजिक सशस्त्र विद्रोहीहरूले सैनिक भवनमा गाड़ी ठोकाएपछि गोली चलाएका थिए। जवाफी भिडन्तमा 9 जना आक्रमणकारी मारिएको विवरण आएका छन्। अफगानिस्तानले विद्रोही समूहहरूलाई आश्रय दिएको पाकिस्तानको आरोप काबुलले खण्डन गर्दै आएको छ। र भारतीय अर्बपति गौतम अदानी र उनका भतिज सागरले अमेरिकामा दायर भएको एउटा ठगी मुद्दा टुंग्याउन 1,80,00,000 अमेरिकी डलर तिर्ने सहमति गरेका छन्। भारतका सबैभन्दा ठूला उद्योगपति मध्येका अदानीमाथि भारतीय अधिकारीहरूलाई घुस दिएको र अमेरिकी लगानीकर्ताहरूलाई भ्रममा पारेको आरोप लागेको थियो। मुद्दाका पक्षहरू बीचको सहमति अदालतबाट स्वीकृत हुन बाँकी छ। यो बीबीसी नेपाली सेवा हो।
1: साझापखमा पुनः स्वागत छ। संविधान संशोधन सम्बन्धी बहसपत्र तयार गर्न सरकारले अघि बढ़ाएको प्रक्रियाप्रति कतिपय जेएनजी प्रतिनिधिहरूले असन्तुष्टि जनाएका छन्। बहसपत्र तयारीका लागि गठित कार्यदलले आज जेएनजी प्रतिनिधिहरूसँग छलफल गर्ने कार्यक्रम तय गरेको थियो। तर सरकारको संविधान संशोधन सम्बन्धी दृष्टिकोण र कार्यदलको कार्यशैलीप्रति प्रश्न उठाउँदै 25 जना जेएनजी प्रतिनिधिहरूले उक्त छलफलमा भाग लिन अस्वीकार गरे। एक रिपोर्ट। असन्तुष्ट जेएनजी प्रतिनिधिहरूले छलफलको पूर्व शर्तका रूपमा पूर्ववर्ती सुशीला कार्की नेतृत्वको सरकारसँग आफूहरूले गरेको सम्झौतामा उल्लेखित संविधान संशोधन सुझाव आयोग गठन लगायतका माग अघि सारेका छन्। सरकारले एकलौटी रूपमा बहसपत्र कार्यदल बनाएर आफूहरूसँगको उक्त सम्झौता कार्यान्वयनको बाटो नरोजेको उनीहरूको भनाइ छ। कार्यदलसँगको आजको बैठक अस्वीकार गर्ने मध्येका माजिद अन्सारीले सरकार स्वयं संविधान संशोधनका विषयमा स्पष्ट नभएको टिप्पणी गरे।
2: गभर्मेन्टले चाहिँ हामी यो कुरामा छलफल चाहन्छौँ भन्दा त्यो त स्पष्ट बनाइदिएको छैन। विषयवस्तु स्पष्ट नभइसकेपछि हामी जान सक्दैनौँ। त्यो छलफलको आधार त दिनु पर्यो नि त। अनि 3 मिनट भित्रमा कसले कुन बुदामा कुन कुरा राख्ने हो? इफ गभर्मेन्ट रिकगनाइज हामीलाई पोलिटिकल फोर्सको रूपमा भने पोलिटिकल फोर्समा पोलिटिकल फोर्सलाई जसरी ट्रिट गरिन्छ त्यसरी गभर्मेन्टले हामीलाई ट्रिट गर्नुपर्छ।
1: जवाफदेहिता र पारदर्शिताको माग सहित शुरू भएको जेएनजी आन्दोलनको मर्म विपरीतका कदम आफूहरूलाई स्वीकार्य नहुने उनीहरूको भनाइ छ। बैठकमा भाग लिन अस्वीकार गर्ने जेएनजी प्रतिनिधिहरूले कार्यदलले औपचारिकताका लागि मात्रै आफूहरूलाई छलफलमा बोलाएको आशंका पनि व्यक्त गरेका छन्। जेएनजी प्रतिनिधि मोनिका निरौलाले बीबीसीसँग भनिन्,
3: यो चाहिँ एकदमै प्रक्रिया पनि बुझ्न सकिएन र यसको अवधारणा, यसको चाहिँ सीमितता, यसको स्कोप पनि बुझ्न सकिएन। होइन, हाम्रो पहिलो माग भनेको पारदर्शिता हो। को चाहिँ टेबलमा हुन सक्छ, को चाहिँ टेबल बाहिर छ र किन बाहिर छ? होइन, र टेबल बाहिर भएका जेएनजी युवा देशभरिका जेएनजीको आन्दोलन हो नि त यो। त्यही भएर देशभरिका जेएनजीको आवाज चाहिँ कसरी समेटिन्छ भन्ने स्पष्टता र पारदर्शिता भए
1: जेएनजी अगुवाहरूले छलफलमा भाग लिन अस्वीकार गरेपछि बहसपत्र तयारी कार्यदलका संयोजक असीम शाहले नवयुवाहरूको पुस्ताबाट लिखित तथा मौखिक दुवै माध्यमबाट सुझाव संकलन गर्न खोजिएको बताएका छन्। 25 जनाले बहिष्कार गरे पनि अन्य केही जेएनजी प्रतिनिधिहरूले भने छलफलको निम्ति स्वीकारेका थिए। कार्यदलका सदस्य सचिव लीलाधर सुवेदीका अनुसार आजको छलफलमा जेएनजी आन्दोलनका घाइते सहित 52 जनालाई आमन्त्रित गरिएको थियो। यसै सन्दर्भमा हामीले राष्ट्रिय सभाका पूर्व सांसद तथा संविधान सभाका सदस्य समेत रहेका वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारी

0: टेलिफोन सम्पर्क गरी शुरूमा संविधान संशोधन कार्यदलबारे उठेका प्रश्न कति तर्कसंगत छन् भनेर सोधेका छौं।
1: उनीहरूको अहिलेको चिन्ता र सरोकारको कुरा ठिक हो भन्ने मलाई लाग्दछ, किनभने अस्ति व्यक्तिगत रूपमा बोलाउँदाखेरि म पनि त्यसमा सहभागी भएको थिएँ। 12 विषयवस्तु उनीहरूले चाहिँ खुट्याएका छन्, तर विषयवस्तुको बारेमा उनीहरूको कुनै धारणा छैन। केवल उनीहरू के भन्दछन् भनेदेखि, तपाईँहरूको यसबारेमा 6 मिनटमा तपाईँहरू यो दृष्टिकोण बनाएर चाहिँ हामीलाई भन्नुहोस् भन्छन्। त्यो कुरा त अब सम्भवै छैन। एउटा कुरा, हामीले पहिले काँग्रेस र एमालेको बेलामा सरकार बनाउँदाखेरि संविधान संशोधन गर्छौं भन्ने दोस्रो बुदामा राखिएको थियो संसदमा भन्दाखेरि, त्यो बेलामा पनि हामीले के भनेका थियौँ भनेदेखि, काँग्रेस र एमाले बनाउने संशोधनहरूमा अरू पार्टीहरूको सहयोग हुँदैन भनेका थियौं। अहिले पनि ठ्याक्कै त्यही कुरा भइरहेछ। राष्ट्रपा एक्लैले अहिले राष्ट्रपा भनौँ वा चाहिँ अब बालिनजीको चाहिँ के छ भने कार्यदलले चाहिँ यो काम गरिरहेछ, तर त्यसमा चाहिँ के छ भने अरू पार्टीहरूलाई जोड्न खोजिरहेछ। त्यो त्यस किसिमले चाहिँ संविधान बन्छ र संविधान चाहिँ यो बनाउन सकिन्छ भन्ने मलाई लाग्दैन। किन भन्नुहुन्छ भने हरेक पार्टीका आफ्नो विचारहरू हुन्छन्, ठुलो भए पनि सानो भए पनि, र ती विचारहरूलाई समेट्नको लागि चाहिँ एउटा चाहिँ साझा किसिमको चाहिँ सुझाव आयोग जरुरी हुन्छ। अहिले जेएनजीले भनेको पनि त्यही हो, त्यही माग गरेको जस्तो लाग्छ। आयोग वा कार्यदल जे बनाएको,
2: तर अधिकारी जी, यो बहसपत्र बनाउने कार्यदलले सबै पक्षलाई समेटेर बहसपत्रको विकास गर्न खोज्दाखेरि चाहिँ समस्या हुनुको कारण चाहिँ के देख्नुहुन्छ त तपाईँ?
1: यसमा सबभन्दा ठूलो कुरा नै के छ भन्नुहुन्छ भने, यो बहसपत्र चाहिँ राष्ट्रपाको दृष्टिकोणबाट चाहिँ बनाइएको छ। उनीहरूको कुरालाई त्यसमा चाहिँ, जस्तो उदाहरणको लागि भन्नुहोस् न, त्यसमा के छ भनेदेखि, त्यो कुरा भए पनि नलुकाइकन भन्नु पर्दाखेरि प्रत्यक्ष निर्वाचित राष्ट्रपति वा कार्यकारीको चाहिँ तर्फ चाहिँ ढल्काउने खालको, त्यस्तै गरेर तपाईँको संसदलाई चाहिँ पूर्ण समानुपातिक बनाउने खालको त्यतापट्टि उनीहरूको चाहिँ काम भइरहेको जस्तो देखिन्छ। जसले गर्दा के हुन्छ भन्नुहुन्छ भनेदेखि, हाम्रो जुन संसदीय प्रणाली, हाम्रो जुन देशको विविधतापूर्ण अवस्था छ र जुन हाम्रो जियो पोलिटिकल सिचुएसनमा जुन किसिमको चाहिँ हामीहरूसँग नजिकको देशहरूसँग अथवा साउथ एसियाका देशहरूसँग चलन चल्तीको जुन शासन पद्धति छ, त्योभन्दा टाढा गएर बनाउने जुन उनीहरूको सोच भइरहेको छ त्यो प्रष्ट रूपमा झल्किन्छ। तर त्यसलाई अहिले आवरणमा राखिएको छ, तर वास्तवमा त्यही तर्फ उन्मुख भएको मैले चाहिँ त्यो महसुस गरेँ।
0: तपाईँले भन्नुभएको चाहिँ सरकारको समग्र दृष्टिकोणमाथिको प्रश्न हो, यो प्रक्रियाको मात्रै कुरा होइन?
1: होइन होइन, तर त्यसमा बाँकी अरू दलहरूले कसरी सोच्छन्, अरू राजनीतिक सबै किसिमका व्यक्तिहरूले अन्तिममा गएर संविधान संशोधन गर्दाखेरि त एउटा दृष्टिकोण बन्ला, तर अहिले उनीहरूको कोसिस चाहिँ त्यसमा भएको प्रष्ट देखिन्छ।
2: तर अब सबैले संविधान संशोधनको खाँचो पनि देख्ने, हिजो काँग्रेस एमाले पनि गर्न खोज्या हुन्, जेएनजीको माग पनि त्यो थियो, पुनर्लेखन गर्न आयोग बनाऊ भन्ने, तर सबैसँग छलफल गरेर बहसपत्र तयार पार्न खोज्दा शंका पनि गर्ने भन्ने पक्ष पनि त छ नि। फेरि
1: त्यसै भएर भने नि, आवरणमा उहाँहरू त्यो भन्नुहुन्छ, तर भित्री तहमा चाहिँ के छ भने, प्रत्यक्ष निर्वाचित कार्यकारी र पूर्ण समानुपातिक सांसद चाहिँ उहाँहरू कुरा गर्नु भएको छ। त्यस किसिमको कुरा भयो भने जनताबाट टाढा भएको अप्रत्यक्ष रूपको चाहिँ संसद बनाउने र चाहिँ प्रत्यक्ष कार्यकारीबाट चाहिँ रूल गर्ने जुन कोसिस भइरहेको छ, त्यो चाहिँ तपाईँको नेपालको निम्ति धेरै घातक हुन्छ भन्ने मलाई लाग्छ।
2: अब यो प्रक्रिया जसरी उहाँहरूले अगाडि बढाइराख्नु भएको छ नि, यो प्रक्रियामा अब आज केही जेएनजी प्रतिनिधिहरूले विमति राखे, यो प्रक्रिया यसै गरी अघि बढ़्यो भने यसले समाधान दिन्छ कि अरू केही समस्या पनि निम्त्याउन सक्ने देख्नुहुन्छ तपाईँ? त्यसो भए
1: अहिलेकै अवस्थामा यसै गरे भने यसले ध्रुवीकरण गर्छ होला, मुलुकलाई नै ध्रुवीकरण गराउँछ होला। संविधानको संशोधनमा उहाँहरूको जुन चासो देखियो, जुन किसिमको दृष्टिकोण देखियो, त्यसले ध्रुवीकरण नै गर्छ भन्ने मलाई लाग्छ।
2: यो कार्यदलको संयोजकले नै के भन्नुभयो आज भने, प्रधानमन्त्रीको सचिवालयले दिएको विवरण अनुसार यो छलफलमा भाग लिनु चाहिँ यसका सबै पक्षको अधिकार पनि हो, दायित्व पनि हो, हामीले चाहिँ केवल बहसपत्रलाई पूर्णता दिन खोजेका हौं भन्ने उहाँको कुरा छ।
1: उहाँहरूले जे भने पनि उहाँहरूको के दृष्टिकोण छ भने, हामीसँग जनादेश छ 182 जनाको, हामीले भने अनुसार हुनुपर्छ। र हामीले भनेको कुरा के हो भनेदेखि, कार्यकारी प्रमुख चाहिँ प्रत्यक्ष रूपमा निर्वाचित हुनुपर्छ, यसको अभिष्ट आन्तरिक अभिष्ट यही नै हो। र अर्को चाहिँ के छ भन्ने हुन्छ भने, यो चुनाव चाहिँ प्रत्यक्ष रूपमा चाहिँ संसदको चुनाव नगर्ने किसिमको चाहिँ उहाँहरूको सोच छ, एफपिटिपीबाट चाहिँ नजाने किसिमको उहाँहरूको सोच छ। त्यसले यो मुलुकलाई चाहिँ के छ भने, जनताबाट चाहिँ संसदलाई टुटाउँछ, र जनताले चाहिँ, जनता केन्द्रित कुरा होइन यो के छ भने, शासन केन्द्रित कुरा भइरहेछ भन्ने मलाई लाग्छ।
0: उनी थिए वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारी। अब एउटा प्रसंग संक्षेपमा, राष्ट्रिय खेलकुद परिषदले अखिल नेपाल फुटबल संघ एन्फामाथि लगाएको 3 महिने निलम्बन फुकुवा गरेको छ। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल र एन्फा पदाधिकारी बीच आज मन्त्रालयमा भएको छलफलपछि कुनै शर्त बिना निलम्बन फुकुवा भएको एन्फा प्रवक्ता सुरेश शाहले बीबीसीलाई बताए। नियम विपरीत बलपूर्वक अर्ली इलेक्सन गर्न खोजेको भन्दै गत चैत्र 11 गते राखेपाले एन्फालाई 3 महिनाका लागि निलम्बन गरेको थियो। तपाई नेपालका विभिन्न एफएम स्टेशनबाट बीबीसी नेपाली सेवाको साँझपख सुनिरहनु भएको छ। हामी पौने 9 बजेदेखि 9 बजेसम्म प्रसारणमा रहन्छौं। अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चीन भ्रमण सफल भएको दावी गरिए पनि हालसम्म कुनै सम्झौता भएको पुष्टि भएको छैन। ट्रम्पले अमेरिका फर्किनु अघि आफूले चीनसँग गजबको व्यापार सम्झौता गरेको र त्यो दुवै देशका लागि राम्रो भएको बताएका थिए, तर दुई शक्ति राष्ट्रबीच भएको भनिएको सहमतिबारे कुनै पनि थप विवरण सार्वजनिक भएका छैनन्। बीबीसीका विवरणहरूमा आधारित रिपोर्ट सुनौ अशोक दाहालबाट।
3: चीनीय राष्ट्रपति सी जिनपिङसँग भेट्न बेजिङ आउँदा ट्रम्पले अमेरिकी प्रविधि र औद्योगिक घरानाका कार्यकारीहरू पनि सँगै लिएर आएका थिए। उनको भ्रमणको प्रमुख विषय दुई देशबीचको व्यापार थियो। त्यसपछिको प्राथमिकतामा मात्रै इरान युद्ध थियो। व्यवसायीहरूले आगामी नोभेम्बरमा सकिन लागेको ट्यारिफ स्थगनको सहमतिले निरन्तरता पाउने र महत्वपूर्ण सम्झौताहरू पनि हुने अपेक्षा गरेका थिए। चीनमा पाएको स्वागतबाट प्रभावित देखिएका ट्रम्पले सीलाई अमेरिका भ्रमणको निम्तो पनि दिए। ट्रम्पले भ्रमणलाई सफल र सीले ऐतिहासिक भने, तर दुवै पक्षले पनि उल्लेख्य व्यापारिक सम्झौता भएको घोषणा गरेका छैनन्। अमेरिका फर्कँदै गर्दा एयरफोर्स वनमा संवाददाताहरूसँग ट्रम्पले चीनले 200 बोइङ जेट किन्ने सहमति गरेको र थप 750 लागि प्रतिबद्धता जनाएको बताएका छन्। चीनले अर्बौं डलरको सोयाबीन किन्ने पनि उनको भनाइ छ, तर चिनिया पक्षले यी कुनै पनि सम्झौताको पुष्टि गरेको छैन। अमेरिका र चीनले एक अर्कामाथि लगाएको ट्यारिफ स्थगित गर्ने यसैको सहमतिले निरन्तरता पाउने वा नपाउने बारेको प्रश्न कायमै छ। ट्रम्पले सीसँग आफूले ट्यारिफ बारे कुरै नगरेको प्रतिक्रिया संवाददाताहरूलाई दिएका छन्।
0: यसका साथै बीबीसी नेपाली सेवाको साँझपख यही सकिन्छ। सोमबार बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौ। त्यसबेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: टाइगर 99.2 मेगाहर्ज गर्जन छ सधैँ बाघसिंह
1: रेडियो टाइगर स्टुडियो टाइम। यति बेला रात्रिको 9 बजेको छ।
2: हवस् त, यतिन्जेल रेडियो टाइगर सुनेर साथ दिनुभएकोमा धन्यवाद। आजलाई हाम्रो नियमित प्रसारण यति नै। तपाईँको मिठो निन्द्राको कामना गर्दै हामी पनि विदा माग्छौ। शुभरात्री।